0: कान्छी, घरमा बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 N4 लेभलको विशेष तयारी।

0: शिक्षा शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299।
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा
3: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
4: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
5: मर्सिडीज़ FM 95 मेगाहर्ट्ज़।

0: नमस्कार तथा सुप्रभात काया खैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 7 गते बुधबार सन् 2026 सेप्टेम्बर 23 तारीक भदौ शुक्ल पक्षको द्वादशी तिथि
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युशन्स
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। भीभीआईपी विदायको परम्परा तोडियो। राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
0: चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित। बजार नियमन सुस्तायो। भएको अनुगमन पनि जरिवानामै सीमित।
1: पर्सीदेखि 11 गतेसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने। भीषण वर्षाका कारण विपदको जोखिम उच्च। भिजेको जमीन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
3: अहिलेको अवस्थामा त 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने मेचीदेखि महाकालीसम्म नै भनौँ न ठूलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले सोच्नु पर्यो।
0: फिनल्याण्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत। महासभामा सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै।
1: र 20औं एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
2: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
1: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना, अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी, सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
2: थप जानकारीको लागि 98514-03-31 वा 97-85-49-48 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: काया खैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावास वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो। प्रधानमन्त्री शाह दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। उहाँलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरन लगायतका अधिकारीले स्वागत गर्नुहुनेछ। आजै प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणको विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कमा रहेको नेपालका महावाणिज्य दूतले ब्रिफिङ गर्नुहुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुने कार्यक्रम छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। पर्सि प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह अमेरिका भ्रमण गर्ने क्रममा पहिले भन्दा फरक माहौल देखियो। यसअघिका प्रधानमन्त्रीहरू विदेश जाँदादेखि नै तामझाम हिजो देखिएन। विदाईका क्रममा विमानस्थलमा कुनै औपचारिक कार्यक्रम भएन। सेनाले सलामी दिने परम्परा पनि तोड़िएको छ। गृहमन्त्री सुदन गुरूङ र पर्यटन मन्त्री खड़गराज पौडेल आफ्नै हिसाबले प्रधानमन्त्रीलाई विदाई गर्न पुग्नु भएको थियो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। प्रधानमन्त्री शाहको भ्रमण तालिकामा कुनै पनि साइडलाइन वार्ताको कार्यसूची भने तय गरिएको छैन। यसैबीच सांसदहरूले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यको विषयमा विश्व सामु प्रस्तुत गर्न सुझाव दिएका छन्। हिजोको संसद बैठकमा उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद प्रभावितका लागि राहत तथा पुनर्स्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुपर्ने धारणा राखेका हुन्।
5: प्रधानमन्त्री बालेन्द्र शाहले मंगसिरको पहिलो साता भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ। प्रधानमन्त्री बनेको 8 महिनापछि उहाँको पहिलो औपचारिक विदेश भ्रमण हुन लागेको हो। प्रधानमन्त्री शाहले चैत 13 शपथ ग्रहण गरे लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो। उच्च कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर 7 र 8 हुने गरी कूटनीतिक तहमा तयारी शुरू भएको छ। प्रधानमन्त्री मंगसिर पहिलो साता भारत भ्रमणमा जाने शीर्षकको खबर नयाँ पत्रिकामा छ।
4: चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमाथि प्रश्न उठेको छ। चामल, खाने तेल, दाल, चिनी र मसलाजन्य वस्तुको भाव बढ़ेको छ भने खाना पकाउने ग्यासको आपूर्ति पनि अझै नियमित हुन सकिरहेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ। असारदेखि भदौ अन्तिमसम्म 25 किलोको जीरा मसिन सिनो चामलको मूल्य झण्डै 400 देखि 500 रूपियाँसम्म बढ़ेर 2500 देखि 2700 रूपियाँसम्म पुगेको थियो। सोना मनसुली चामलको 25 किलोको बोराको मूल्य पनि 1350 रूपियाँबाट बढ़ेर 1750 रूपियाँसम्म पुगेको व्यवसायीले बताएका छन्। खानेतेलको मूल्य पनि बढ़ेको छ। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले पछिल्लो एक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव 3 पटक र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक पटक पटक परिवर्तन हुँदा बजार नियमन कमजोर भएको दावी गर्नुहुन्छ। यसैबीच बजारमा मूल्य गुणस्तर र तौलको कैफियत भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारी तथा व्यवसायलाई जरिवाना गर्दै आए पनि उपभोक्ता अदालतमा सरकारी पक्षबाट अहिलेसम्म एउटा पनि मुद्दा दर्ता भएको छैन। यसले गम्भीर प्रकृतिको उपभोक्ता ठगी तथा अनुचित व्यापारिक कार्य समेत सामान्य जरिवानामै टुंगिने अवस्था रहेको देखाउँछ। उपभोक्ता अदालत संचालनमा आएको 10 महिनासम्म विभागले एउटा पनि मुद्दा नलगेको तथ्य सार्वजनिक भएको छ। चाड़ पर्वको मुखैमा उपभोग्य वस्तुको अनियन्त्रित मूल्य वृद्धि, जरिवानामै सीमित बजार अनुगमन शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा ठूलो वर्षाको सम्भावित जोखिम र अपनाउनु पर्ने सावधानी बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
1: जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भिन्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपत काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, भीभीआईपी विदाईको परम्परा तोड़ियो, राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव, प्रधानमन्त्री शाह मंगिर पहिलो हप्ता भारत भ्रमणमा जाने गरी तयारी, चाड़ पर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित, बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। उत्तरी अण्डमान सागर आसपास बनेको न्यूनचापीय प्रणाली शक्तिशाली हुँदै गएकाले पर्सी शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै जसो ठाउँमा ठूलो वर्षा गराउने सम्भावना थप उच्च बनेको मौसम विज्ञान विभागले जनाएको छ, जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनु पर्ने अवस्था आउन सक्ने भन्दै विभागले रेड अलर्ट जारी गरेको छ। विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा उच्च हावाहुरी सहित ठूलो वर्षा हुने सम्भावना छ। यसै गरी मधेस, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ। सम्भावित वर्षाका कारणले भूक्षेप, बाढ़ी, पहिरो तथा गिग्र्याण्ड बहावको उच्च जोखिमसँगै शहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औल्याएको छ। देशका ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ़नेछ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ शुक्रबारदेखि आइतबारसम्मको पूर्वानुमान गरिएको उच्च वर्षा बारे मौसम विज्ञान विभाग पुगेर जानकारी लिनु भएको छ। मन्त्रीद्वयलाई विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठ लगायतले सम्भावित विपदको जोखिमबारे जानकारी गराउँदै उच्च सतर्कता आवश्यक रहेको सुनाउनुभयो।
4: बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा केही दिन अत्याधिक वर्षा हुने भएपछि विपदको जोखिम बढ़ेको छ। वर्षाले विपद ल्याउन सक्ने भएकोले पूर्व तयारी आवश्यक छ। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
8: ठाउँ अनुसार वर्षाको मात्रा र अवधि केही फरक हुन सक्छ, तर पछि शुक्रबारदेखि आइतबारसम्म भीषण वर्षा हुने पक्का छ। बंगालको खाड़ीबाट आइरहेको प्रणालीले बाटो फेर्न पनि सक्छ। त्यसबाट पानीको मात्रा र ठाउँ फरक होला, तर नेपालमा धेरै ठाउँमा भीषण वर्षा हुने भएकाले सचेत हुन आवश्यक छ। वर्षाले बाढ़ी, पहिरो, डुबान जस्ता प्रकोपहरू ल्याउँछ। यस्ता जोखिम भएको ठाउँमा सुरक्षाका उपायहरू अपनाउनुपर्छ। यो अवधिमा सबैभन्दा ख्याल गर्नुपर्ने कुरा यात्रा रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
9: 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौं, जोखिममा पर्ने हामी काम गर्दै नगरौं होइन। रातिको यात्रा चाहिँ एकदमै बन्दै, सायद प्रशासनले पनि त्यो कुराहरू हुन्छ होला। दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलापहरू गर्न सक्छौ।
8: यो बेला अत्यावश्यक बाहेक यात्रा नगर्नु नै ठिक हुन्छ। यस्तै यो पदयात्रामा जाने समय हो। विशेष गरी हिमाली क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरू ट्रेकिङमा जाने क्रम चलिरहेको छ। केही हिमालमा आरोहण पनि चलिरहेको छ। हिमाली क्षेत्रमा हिमपात हुने भएकाले त्यहाँ विशेष सावधानी चाहिन्छ।
9: हिमाली क्षेत्रमा चिसो पनि बढ़िरहेको अवस्था छ, त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा भन्दा पनि हिमपाती सम्मान पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने, कहीँ चाहिँ उहाँहरू बीचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन। सकभर अब विभिन्न ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौ।
8: तराईको क्षेत्र, नदी किनारका बस्ती र शहरी क्षेत्रहरूमा डुबान तथा पहाड़ी क्षेत्रमा पहिरोको जोखिम उच्च छ। त्यसैले पालिकाहरूले त्यस्ता जोखिम पहिचान गरेर पूर्व तयारी गर्नुपर्छ।
9: पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड, त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ। त्यो पहिचानयुक्त क्षेत्रबाट हिडुलदेखि लगायत अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन। अर्को स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला, नदी, नाला हरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ। यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ आकलन उहाँहरूलाई त्यो पनि हुन्छ। किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौ। अहिले चाहिँ मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
8: केही ठाउँमा भीषण वर्षा हुन्छ, सबैजसो ठाउँमा वर्षा वा हिमपात हुन्छ। अहिले जमीन भिजिसकेको अवस्था भएकाले अलि ठूलो पानीले पनि क्षति गर्ने जोखिम रहेकाले पूर्व तयारी आवश्यक रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
9: अहिलेको अवस्थामा त करिब करिब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने हामी मनसुनको उत्तरार्धमा भएको हुनाले जमिनहरू पनि भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न ठूलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो। त्यही अनुसारको तयारी गरौँ। ठूलोको तयारी गर्यौँ भने हामीले सानोलाई फेक्न सक्छौ।
8: भीषण वर्षाको जोखिम र सावधानीका उपायहरूबारे त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। यसैबीच 2 हप्तासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि मनासलुका आरोहीहरू फर्किन थालेका छन्। निरन्तर वर्षात र हिमपातका कारण हिमाल चढ़न प्रतिकूल भएपछि आरोहीहरू हिमालय नचढ़ी फर्किन थालेका मनासलु हिमाल अवस्थित चुमनुमरी गाउँपालिका 1 का वडा अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो। अहिले मनासलु आधार शिविरमा अविरल वर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा हिमपात पनि भइरहेको छ। 5 फिट भन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन्। 8,163 मिटर मनासलु आरोहण गर्न यो सिजनमा सबैभन्दा धेरै झण्डै 500 आरोहीले मनासलु आरोहण अनुमति लिएका थिए। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रतिमा तामाङ लामा हट्टी स्वभावको हुनुहुन्थ्यो। उहाँलाई धेरैले आफूलाई भन्दा बढ़ी अरूको चिन्ता नगर्न सम्झाउँथे, तर सम्झाउनेको केही लाग्दैनथ्यो। उहाँको अनेक परिचय र पहिचान थियो। नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा भदौ 5 माइग्रेनको उपचारका लागि भनेर काठमाण्डौमै हुनुहुन्थ्यो, तर प्रतिमाले गाउँपालिकामा जरूरी काम परेकाले आफू रसुवा फर्किनै पर्ने जिद्दी गर्नुभयो। भदौ 10 बिहान प्रतिमा स्याफ्रो बेसीको आफ्नै कार्यालयमा हुनुहुन्थ्यो। काठमाण्डुमा रहेका पतिले भोटेकोशीमा ठूलो बाढ़ी आएको चेतावनी रसुवाको माथिल्लो भेगमा बस्ने आफ्नी काकीबाट पाउनुभयो। केडीले प्रतिमालाई तत्कालै फोन गर्नुभयो। त्यति बेला बिहानको 9:15 भइसकेको थियो। प्रतिमाले फोन त उठाउनुभयो, तर केडीले प्रश्न सुन्नु भएन। संयोगको ज्यान लिएको र हजारौंलाई बेपत्ता बनाएको र रसुवा त्रिशुलीका पूरै बस्तीहरू बगाएको यो विपदमा प्रतिमाको मृत्युले वहाँको जिल्लालाई अपूरणीय क्षति पुर्याएको छ। नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ लामा स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा सक्रिय हुँदै स्वास्थ्य मन्त्री बन्ने सपना बुन्नु भएको थियो। बिलायन शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्जाण्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेको नेतृत्वमा शुरू गरिएको पहलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई सुदृढ़ गर्दै एआईका लागि मापदण्ड निर्धारण, प्रमाणीकरण तथा क्षमताको सीमा नागेमा राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ। महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्स मार्फत यो पहलको स्वागत गर्दै एआई सम्बन्धी संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेकोमा स्वागत गर्नुभएको छ। महासचिव गुटेरेसले महासभामा आफ्नो अन्तिम सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल पनि समाप्त हुँदैछ।
5: अब खेल खबर। जापानको इची नागोयामा भइरहेको 20 एशियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ। भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो। हिजो भएको फाइनलमा भारतले श्रीलंकालाई 147 रनको जीतसहित स्वर्ण जितेको हो। पहिलो ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको 79 रन, शाफाली वर्माको 48 रन र रिचा घोषको 49 रनको मद्दतमा 3 विकेटको क्षतिमा 216 रन बनाएको थियो। 217 रनको लक्ष्य पछ्याएको श्रीलंका 69 रनमै अल आउट भयो। श्रीलंका भने रजतमा सीमित बन्यो। जारी एसियन गेम्समा श्रीलंकाको यो पहिलो पदक हो। भारतले 1 स्वर्ण, 4 रजत र 2 काँस्य गरी 7 पदक जितिसकेको छ।
4: अब केही खबर संक्षेपमा। मलेसिया रोजगारीमा मिलेमतोमा बिचौलिया खड़ा गरी सिन्डिकेट लगाउन खोजेपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गर्नुभएको छ। वहाँले हिजो बिहान मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन सम्पर्क गरी सिन्डिकेटप्रति चासो व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार वार्ताको क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड़ दिनुभएको थियो। प्रधानमन्त्री शाहले राखेको धारणालाई मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सकारात्मक रूपमा लिएको बताउनु भएको छ।
5: आउने सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
4: सरकारले बजेट मार्फत लागू गरेका करका दर र व्यवस्था कार्यान्वयनमा आएको दुई महिनामै परिवर्तन गरेको छ। आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले शेयर कारोबारबाट हुने पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने घोषणा गर्नुभएको थियो, तर सरकारले करको दर पहिला भन्दा पनि कम हुने गरी घटाउने निर्णय गरेको छ। करका दरमा सरकारको अस्थिर नीति, आर्थिक वर्ष शुरू भएको दुई महिनामै हेरफेर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच देखिएको विवाद का लागि अन्त्य भएको छ। फागुन 21 को निर्वाचन चुनावमा पराजित भएपछि पार्टी पुनर्गठनको बहस चलाएका महासचिव पोखरेलसँग अध्यक्षको खटपट हुँदै आएको थियो। सोमबार राति दुई नेता बीचको भेटवार्तापछि सम्बन्धमा सहजता आएको हो। लोकको डर न परलोकको डर
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। भीभीआईपी विदाईको परम्परा तोडियो। राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
4: चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित। बजार नियमन सुस्तायो। भएको अनुगमन पनि जरिवानामै सीमित।
5: पर्सीदेखि 11 गते सम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने। भीषण वर्षाका कारण विपदको जोखिम उच्च। भिजेको जमीन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
4: फिनल्याण्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत। महासभामा सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै।
5: र 20 एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित।
4: र अन्त्यमा आजको कार्टुन गजबसभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन मौकामा चौका हान्ने बजार भावसँग सम्बन्धित छ। यहाँ एउटा तरकारी बजार छ। एक गृहिणी तरकारीको भाव मूल्य सूची हेर्दैछन् अनि उनीसँगै रहेका श्रीमानलाई भन्दैछिन्, विपदमा सबैले मौका छोपिहाल्छन् क्यारे, एकचोटि बैंक कहाँ फोन गर्नु त, उनीहरूले नि तरकारीको लोनको व्यवस्था गरिसके कि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
5: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
6: बाल विवाह नगरौ, नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
4: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्संगदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगदी .org मा बिहान 6:35 बजेको मर्संगदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: वैदेशिक रोजगारीको लागि बेसरबाट एक वर्षमा 272 जनाले लिए संस्वीकृति। कोलोसोत्तर गाउँपालिकाले असोज 12 देखि 16 गतिसम्म पोखरामा एकीकृत सेवा शिविर सञ्चालन गर्ने। लमजुङमा एक वर्षमा 172 उद्योग थपिँदा 104 खारेज। वाणिज्यतर्फ 142 फर्म दर्ता र दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषदको अनुरोध।

0: अब समाचार विस्तारमा भेषीसह नगरपालिकाबाट गत आर्थिक वर्षमा 272 जनाले वैदेशिक रोजगारीका लागि संस्वीकृति लिएका छन्। नगरपालिकाको रोजगार सेवा केन्द्रका अनुसार आर्थिक वर्ष 82-83 संस्वीकृति लिनेमा 197 जना विश्व नगरपालिकाभित्रका छन्। अन्य स्थानीय तहगत 66 जना र बाहिरी जिल्लाका 9 जनाले पनि बेस्तर स्थित रोजगार सेवा केन्द्रबाट संस्वीकृति लिएका हुन्। बाहिरी जिल्लाबाट संस्वीकृति लिनेमा तनहुँ, पर्वत र नवलपुरका नागरिक रहेको रोजगार संयोजक ईश्वर बहादुर लोहनीले जानकारी दिनुभयो। वेहिसा नगरपालिकाभित्रका 197 जना मध्ये सबैभन्दा धेरै 58 जना रोजगारीका लागि दुबई गएका छन्। कतारका लागि 44 जना, साउदी अरबका लागि 42 जना, मलेसियाका लागि 21 जना, युरोपेली मुलुकका लागि 20 जना र कुवेतका लागि 18 जनाले संस्वीकृति लिएका छन्। स्थानीय तहमा सम्म पुग्न समय लाग्ने लमजुङमा रहेका आफन्त तथा साथीभाइसँगको सम्पर्क र बेहिसर आउँदा सेवा लिन सहज हुने भएकाले बाहिरी जिल्लाका नागरिकले समय त्यहाँबाट संस्वीकृति लिने गरेको रोजगार संयोजक लोहनीले बताउनुभयो। रोजगार सेवा केन्द्रले संस्वीकृति प्रदान गर्नुका साथै वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिलाई आवश्यक जानकारी र परामर्श समेत दिँदै आएको छ। केन्द्रबाट आवश्यक कागजात, संस्वीकृति प्रक्रिया, गन्तव्य मुलुक, रोजगारीको प्रकृति र सुरक्षित वैदेशिक रोजगारीका विषयमा सेवाग्राहीलाई जानकारी दिइरहेको छ। वैदेशिक रोजगारीमा जाने क्रममा हुन सक्ने ठगी, गलत सूचना र असुरक्षित प्रक्रियाबाट जोगिन आधिकारिक माध्यमबाट सबै संस्वीकृति तथा अन्य प्रक्रिया पूरा गर्न रोजगार सेवा केन्द्रले आग्रह गरेको छ। रोजगार सेवा केन्द्रको तथ्याङ्क अनुसार लमजुङबाट हालसम्म रोजगारीका सिलसिलामा विदेश जाने आउनेको संख्या 2285 रहेको छ। वैदेशिक रोजगारी लमजुङका धेरै परिवारको आमदानीको महत्वपूर्ण स्रोत बनेको छ। तर विदेश जानु अघि आवश्यक सिप, रोजगारीको सुरक्षा र उचित पारिश्रमिक सुनिश्चित गर्नु तथा विदेशबाट फर्किएपछि स्वदेशमै रोजगारी वा उद्यमको अवसर सिर्जना गर्नु चुनौतीका रूपमा रहेका छन्। स्थानीय तहले वैदेशिक रोजगारीमा जाने युवालाई सिपमूलक तालिम, वित्तीय साक्षरता र सुरक्षित अप्रवासन सम्बन्धी जानकारीलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिएको छ। खुलसुत्तर गाउँपालिकाले पालिका बाहिर विशेष गरी पोखरा तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको स्थायी ठेगाना खुलसुत्तर भए पनि पोखरा, कास्की तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा नागरिक बसोबास गर्दै आएका छन्। उनीहरूलाई गाउँपालिकासम्म पुगेर सेवा लिनुपर्ने बाध्यता कम गर्न शिविर मार्फत वडा कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा प्रदान गर्न लागि गाउँपालिकाले जनाएको छ। शिविरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपो तथा भूमिकर संकलन, व्यक्तिगत घटना दर्ता लगायतका सेवा उपलब्ध हुनेछ। जन्म, मृत्यु, वशिष्ठराई, विवाह तथा सम्बन्ध विच्छेद दर्ताका साथै वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सिफारिश समेत शिविरबाट लिन सकिनेछ। शिविर पोखरा 12 सेती नहर स्थित पैंको पसगाउँ तमु समाज खर्म असोज 12 गतेदेखि 16 गतेसम्म सञ्चालन हुने शिविरमा वडागत रूपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। गाउँपालिकाका अनुसार असोज 12 गते वडा नम्बर 8 र 9, 13 गते वडा नम्बर 6 र 7, 14 गते 2, 3 र 5 तथा 15 गते 1 र 4 का पोखरा तथा आसपासका बसोबास गर्ने नागरिकले सेवा लिन सक्नेछन्। यसै गरी तोकिएको दिन सेवा लिन छुटेका नागरिकका लागि असोज 16 गते शुक्रबार सेवा उपलब्ध गराइनेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले पालिका बाहिर बसोबास गर्ने स्थानीयलाई स्थानीय तहका सेवा सहज, सरल र आफ्नै पहुँचमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। शिविरबाट नागरिकले गाउँपालिकासम्म धाउनुपर्ने समस्या र खर्च बचत हुनुका साथै आवश्यक सेवा स्थानीय रूपमा नै प्राप्त गर्न सक्नेछन्। गाउँपालिकाले सम्बन्धित वडाका नागरिकलाई तोकिएको दिन आवश्यक कागजात सहित शिविरमा उपस्थिति भई सेवा लिन आग्रह गरेको छ। लमजुङमा एक वर्षको अवधिमा 172 नयाँ उद्योग दर्ता भएका छन्। एकीकृत सेवा कार्यालय लमजुङमा आर्थिक वर्ष 82-83 एक वर्षमा विभिन्न प्रकृतिका उद्योगहरू दर्ता भएका हुन्। एक वर्षमा 172 नयाँ उद्योग थपिँदै गर्दा 104 उद्योगको लागत कट तथा खारेज भएको कार्यालयको तथ्याङ्क छ। गत वर्ष थपिएका उद्योगमा सबैभन्दा धेरै कृषि तथा वन पैदावारमा आधारित 81 उद्योग रहेका छन्। यसै गरी पर्यटन उद्योग 41, सेवामूलक 36 र निर्माण सम्बन्धी 6 नयाँ उद्योग थपिएका हुन्। सोही अवधिमा 748 उद्योग नवीकरण, 13 को नामसारी, 17 वटाको पुँजी वृद्धि र 10 वटाले उद्देश्य थप गरेको छ। कार्यालयबाट 25 वटाको प्रतिलिपि निकालेका छन् भने 5 वटाको सेवा सिफारिश र 3 वटा उद्योगको ढाउँसारी भएको छ। एकीकृत सेवा कार्यालयको उद्योग दर्ता नवीकरण लगायतको सेवा प्रभावबाट मात्र गत आर्थिक वर्षमा 22,29,200 रूपियाँ राजस्व संकलन भएको छ। वाणिज्यतर्फ गएको आर्थिक वर्षमा 142 नयाँ फर्म थपिएका छन् भने 825 वटा नवीकरण, 39 वटाको पुँजी वृद्धि, 19 वटाको सुविधा सिफारिश, 17 वटाको वाणिज्य फर्मको उद्देश्य थप र 7 वटाको नामसारी भएको छ। गत वर्ष 97 फर्म लगत कट तथा खारेज भएको कार्यालयले जनाएको छ। उद्योग वाणिज्य दर्ता नवीकरण तथा खारेजी लगायतका कार्यालयबाट प्रवाह हुने सेवा मार्फत 18,44,125 रूपियाँ राजस्व संकलन भएको छ। पर्यटनतर्फ 5,400 र उद्योग वाणिज्य सम्बन्धी सेवा प्रवाहबाट कुल 40,78,725 रूपियाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। जिल्लामा उद्योग वाणिज्य दर्तासँगै खारेजीको संख्या पनि प्रत्येक वर्ष बढ़दै गएको कार्यालयको तथ्याङ्कले देखाएको छ। जिल्ला भलिबल संघ लमजुङको तेस्रो अधिवेशनबाट दिवाकर बराल पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। सोमबार बेसनमा सम्पन्न संघको अधिवेशन तथा भेलाली बेसन नगरपालिका साथका बरालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट संघको अध्यक्षमा मर्सङ्गदी गाउँपालिका छका मीन प्रसाद खली, महासचिवमा मर्सङ्गदी चारका रवि थापा, सचिवमा वेशा तीनका तिलक दुलाल र कोषाध्यक्षमा वेशा नगरपालिका सातकी संगीता गुरूङ निर्वाचित हुनुभएको छ। त्यस्तै सदस्यहरूमा वेशा छका इन्द्र अधिकारी र राजकुमार रावत, वेशा आठका ईश्वर दर्लमी, कोलसत्र गाउँपालिकाका ओम प्रसाद गुरूङ, दोर्दी पाँचका जफल दिन मिया, दुधपोखरी गाउँपालिकाका विनायक दवडी र मध्य नेपाल नगरपालिकाकी सुषमा थामा थापा चयन हुनुभएको छ। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, नेपालको राष्ट्रिय खेल भलिबल भन्ने नाराका साथ अधिवेशन सम्पन्न भएको संघले जनाएको छ। नवनिर्वाचित समितिले जिल्लामा भलिबल खेलको विकास, खेलाड़ीको क्षमता अभिवृद्धि तथा स्थानीय तहदेखि जिल्ला स्तरसम्म प्रतियोगितालाई व्यवस्थित गर्दै भलिबलको विकासमा योगदान गर्ने अपेक्षा गरिएको नवनिर्वाचित अध्यक्ष बरालले बताउनुभयो। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारक्रममा एकैछिन व्यापारिक विश्राम।
1: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
5: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम, आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम।
4: ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
5: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
4: पेश गर्नुपर्ने आवश्यक कागजातहरू, रू 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
5: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस पत्र, फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला दुई आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
5: मोबाइल नम्बर 9856045230 र 9856080140।
6: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाइन जस्ता। होइन कहाँबाट ल्याएको थिए माइला?
7: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
6: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
9: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
6: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 9846090301, 9846074065।
10: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
0: निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ़ाउँदै आफ्नो आधिकारिक वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ। आयोगले नामावलीमा समावेश विवरण सच्याउन आयोग अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी विरोध दर्ता गर्नका लागि असोज 12 गतिसम्म समयसीमा निर्धारण गरेको छ। सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा गत भदौ 15 गतिसम्म नाम दर्ता गराएका मतदाताहरूको विवरण समावेश गरिएको छ। नामावलीमा नाम, थर वा जन्ममितिमा कुनै त्रुटि भए मतदाताले आयोगको वेबसाइट मार्फत अनलाइनलाई सच्याउन निवेदन दिन सक्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो। आयोगले हाल दुई विधि मार्फत मतदाता नामावली संकलन तथा अत्यावधि गरिरहेको छ। राष्ट्रिय परिचय पत्र एनआईडीमा आबद्ध भइसकेका मतदाताहरूले अनलाइन प्रणाली मार्फत नै आफ्नो तस्विर तथा बायोमेट्रिक विवरण पेश गर्न सक्छन् भने परिचय पत्रमा आबद्ध नभएकाहरूले सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनु पनि प्रावधान छ। दिएको समय अवधि व्यक्तिगत विवरण सच्याउनका साथै नामावली शुद्धिकरणका लागि समेत उपयोग गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। यो अवधि मतदाता नामावलीलाई पारदर्शी र त्रुटिरहित बनाउने अवसर भएकाले यदि कुनै व्यक्ति मतदाता हुन योग्य नपुगेको अवस्थामा पनि नाम समावेश भएको छ वा कसैले नागरिकता त्याग गरिसकेको छ भने त्यस्ता व्यक्तिको नाम सूचीबाट हटाउनका लागि पनि यही अवधिभित्र उजुरी वा निवेदन दिन सकिनेछ। आयोगका अनुसार तोकिएको म्यादभित्र प्राप्त हुने निवेदन तथा दावी विरोध उप आवश्यक छानबिन गरी मतदाता नामावलीलाई अन्तिम रूप दिइनेछ।

0: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधि बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन तथा प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकाल्दै क्यान्सर, पाइल्स लगायतका विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्तो दावी गर्ने कार्यप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित गर्ने पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ। नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको संगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा 5 जना पदाधिकारी चयन हुनेछ। त्यसमा 1 सभापति, 1 महिला सहित 2 उपसभापति, 1 सचिव, 1 सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्य मध्येबाट मनोनयन गर्ने प्रावधान छ। यसअघि कांग्रेसले वडा अधिवेशन गरेको थियो। केही छुटपुट स्थान बाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। भारी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको छ। मर्संगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: वैदेशिक रोजगारीको लागि बेसीसहरबाट 1 वर्षमा 272 जनाले लिए संस्वीकृति। कुल 70 गाउँपालिकाले असोज 12 देखि 16 गतिसम्म पोखरामा एकीकृत सेवा शिविर सञ्चालन

0: हातेमालु वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: हातेमालु वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ
3: मर्सङ्गदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार
4: सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाड सेवा केन्द्र सेउलीबार
5: साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे
6: नोट एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ समय 11:30 बजे स्थान हातेमालु साकोसको सभाहल बेसी शहर 7 भीमसेन स्थान लमजुङ
7: थप जानकारीको लागि सम्पर्क हातेमालु वचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी शहर 0665209115 5209125 खुदी सदस्य सेवा कार्यालय 9856876624 र भोटेवाडार सदस्य सेवा कार्यालय 0664002225
8: ब्युटिसियन तालिम सञ्चालन हुने सम्बन्धी सूचना सिटीईभिटी खुदीको आयोजनामा सौन्दर्य कर्मी तालिम सञ्चालन हुने भएकोले इच्छुक व्यक्तिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौ आयोजक सिटीईभिटी खुदी तालिम सौन्दर्य कर्मी तालिम न्यूनतम सहभागी संख्या 20 जना तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ बेसी शहर 7 लमजुङ सम्पर्क लमजुङ उद्योग वाणिज्य संघको सचिवालय सम्पर्क नम्बर 0665201156 मोबाइल 9846093348 इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुहोला।
9: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
10: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
9: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
11: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204097
9: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
12: भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
13: जान त जाने बरु कहाँ जाने होला खै
12: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी शहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
9: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ
14: प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 9846000271 र 9605067272
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्।

0: बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0669-99-4779-269-2 सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: कहाँ जान लाग्नुभयो तपाईँहरू यत्रो लड्को लाएर?
1: विदेश जान लाग्यो, विदेश।
0: तपाईँ जस्तो युवा विदेश गएर देश कसरी बन्छ? यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता यति पैसा त यहीँ पनि कमाइन्छ नि।
1: गाई त पाले हो नि 3 वर्षसम्म, तर के हेर्नु ब्याउँदै भएन। अब अघिल्लो केही गरे पनि नहुँदो रहेछ, हेर्नु।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
7: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
9: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856046244।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसी सर स्वाद।

0: नमस्कार। देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएमले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौं भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाज्यू हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ, हामीसँग पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ, र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजबका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरे सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। सुरुवातमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ, जसअनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरुन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ आइएमएम प्रोटोकल भन्छौँ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी बिना अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलिक वितरण भएको चाहिँ पाइयो सुरुका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ। भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ, बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलौना, झोला अनि चौतौ चाहिँ बाँडिएको हामीले देख्यौं। अब लगभग 2 हप्ता पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फुडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने बरु बेसकहरू अरूलाई चाहिँ दिन सकियो तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन। अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वान डोर पोलिसी हुँदाहुँदै पनि एउटा जुन देखिएको थियो शुरूआती चरणमा एक दुई हप्तामा त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ। अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत। अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ। न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा र उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ। सुत्केरी गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने किशोरीहरूको लागि आइरन चक्की त्यसै गरी भिटामिन र अलमेन्डाजोल पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा त्यसलाई अहिले चाहिँ हामीले ती बालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौं र सँगसँगै चाहिँ स्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ। यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेका छौँ। कुपोषणको समस्या अहिले भन्दा नि अबको पन्ध्र दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ। अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ फर्किँदै हुनुहुन्छ जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ। होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला अरू कुराहरू होला पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ खाद्यान्नमै जान्छ भनेको सुनिश्चितता हुँदैन सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ।
0: हजुर यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ होइन अब यो त सोचेको थिएन यति ठुलो हुन्छ भनेर हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
1: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ क्लस्टरहरू एक्टिभेट हुन्छ पोषणको एक्टिभ सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ उसको अलरेडी सबै कुराहरू फिक्स छ के गर्ने कसरी गर्ने भन्ने कुरा र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार नेपाल सरकारबाट पनि र राज्य निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन। यहाँसम्म कि नुवाकोटमा अब चाहिँ खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन अब धेरै भयो अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ। सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको पूरण सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ। रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन। नीति निर्माण र हाम्रो कमिटीहरू विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैन।
0: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू राहत वितरणदेखि नै सुरुको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद सर। जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका महिला किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेछौँ। र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा 5 वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नि पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ। र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ। जो परिवारहरू हुनुहुन्छ, जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने, खाने पोसिलो कुरा खाने, दुध भयो, खानेपानी शुद्ध खानेपानीका कुराहरू भए, यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू, गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ, उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ। तर त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ, तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो। र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो, विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने, बालबालिकाले नै खान मन नलाग्ने, र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको, हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था, डर, त्रास, अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने, जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ। र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू, उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न, आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ। र त्यो सँगसँगै डर, त्रास, यो संरक्षणको अभावको कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस्, कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
0: हस्, धन्यवाद। अलिकति यसैमा जोड्न, फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सोहन भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो, त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बसेको ठाउँमा पनि, त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो, जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने, किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो। अनि अर्को चाहिँ त्यहाँ वरिपरिको उयो हेर्नुपर्दाखेरि हाम्रो वासरुम पनि राम्रो थिएन, त्यहाँनिर वासरुम पनि त्यस्तो थिएन, अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने, त्यहाँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ, जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरुमको पनि एकदमै कमी थियो। अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो, पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने, अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति ऊ देखिरहेको थियो। अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि थर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने, जताततै फालिदिने, त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू, किनकि त्यहाँ हाम्रो पिउने पानीहरू, अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो। अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर, अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने, त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो, बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने, फोहोरहरूलाई व्यवस्थापन गर्ने। अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नु पर्दाखेरि दे वर ट्रोमाटाइज किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खान नमान्ने उहाँहरूलाई चाहिँ हामीले नै आफैले उ गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने उनीहरू घुलमिल हुन नखोज्ने हो त्यस्तो चाहिँ ऊ एकदमै उ भएको थियो
0: हुन्छ अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजर
4: हुन्छ धन्यवाद सर जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ बालबालिकाको बाँच्न पाउने अधिकार त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो र त्यही बीचमा चाहिँ बालबालिका भनेर त बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ र किशोर किशोरी उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन् महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ शारीरिक मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनु
0: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन त्रिशुली पारीको र त्योभन्दा पछाडि बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो हामीले प्लान गरेको योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु
5: धन्यवाद दिनुहोस् सर अब अहिलेको यो यसबाट सिकायो भन्दा नै हामीले विगतबाट पनि सिक्यौँ केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभयो जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौँ र त्यसलाई हातेमालो गर्न अब विभिन्न सङ्घ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ तर विगतका हाम्रा विभिन्न अनुभवहरू भूकम्पको अनुभव भयो फ्लडहरू बेला बेलामा गइरहे ल्यान्डस्लाइडहरू भइ नै रहे हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ सञ्चारको अभाव जहाँ कुनै माध्यम पनि नभएको पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू सङ्कलन गर्ने कार्यहरू भए। यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकारलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोर्डिनेसन गऱ्यौँ, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गऱ्यौँ, तथापि स्टिल अझ बढी विकास गर अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौँ भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनु भयो, सुहानजीले राजुजीले पनि उठाउनु भयो, सुरुमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो दिँदाखेरि त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण खस्खचाएको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ। अबको समस्या अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावक विहीन भएका बालबालिकाहरू छन्, हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ। उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो। र पोषण आफैमा एउटा एक्लो पनबाट अगाडि बढ्दैन, यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ वासको कुरा होइन, अब त्यहाँ इपिडेमिक्सहरू हुनसक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाखो भएर काम गरिएको प्रतिफल होइन। अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन। यसमा सबै क्षेत्र एकताबद्ध भएर गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ। कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ, त्यसलाई पनि बिस्तारै गर्छ। यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरिस् भन्नुपर्ने अवस्था त होइन, त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्। त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने, त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउन प्रयत्न गर्छ।
0: पक्कै पनि यो महासङ्कटमा सेवा सबैभन्दा ठुलो धर्म हो र सबैले बहुत सरोकार अघि हामीले भनेको शब्द नै त्यही हो, हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौँ मान्छेलाई एउटा पीडाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौँ, त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहनसहनले कति असर पार्दो रहेछ होइन, कुसको सब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन, त्यस्ता सबै पीडाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरुहरूको पनि भूमिका हुन्छ। यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौँ र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि मनलाई एउटा स्थिर अवस्थामा लगेर यो बाटो अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरुहरूको त्यहाँ कस्तो भूमिका छ?
6: अब यो चाहिँ एकदमै ठुलो भयानक हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष

0: थियो अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदिए हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ. अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई हाम्रा चिजहरूलाई हाम्रो दैनिकीलाई एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै तोडाइराख्ने नबोल्ने खान मन नलाग्ने कुराहरू छ. उहाँहरूले आफ्नो स्कूल कापी किताबहरू सम्झिराख्नु भएको छ. त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ. यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है. पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फत नै हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस नै गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको तीन पुस्ता नै छैन गाउँै छैन उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सब बनाएर भए पनि गर्नु पर्यो. अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ. र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो. र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै राजना सरले कुरा निकाल्नु भएको थियो हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ. यो त विपद हो होइन. जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने. भाग्नलाई त जहाँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने र यो एक द्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा. अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो हुन चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु. किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो एउटा मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ र यो हाम्रो धार्मिक आस्था दैनिकी जीवनशैली मनोभावना होइन मनोसामाजिक आफ्नो स्वास्थ्य शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठूलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ एकदमै सेवा दिने अवसर छ र मैले त मलाई मेरो आफ्नो नियमित कामभन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या. अब त्यसपछि बिरामी हुने पोषणको न्यू अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचौले नै हो पानी नै हो त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि शरीर जोगाउनको लागि र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका महिला गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू किशोरीहरूको महिनावारीको कुराहरू छ शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ.
1: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण अतिथिहरू तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो आफ्ना महत्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन

0: भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भर बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी अबका केही दिन ठूलो पानी पर्ने सम्भावना र त्यसको जोखिमका बारेमा चर्चा गर्दैछौ। बंगालको खाड़ीबाट सामुद्रिक आँधी बनेर अघि बढ़दैछ। यसको प्रभावले नेपालमा भोलिदेखि सोमबारसम्म वर्षा हुने र केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले पनि सूचना निकालेर असोज 9 गते शुक्रबारदेखि 3 दिन विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। आजको कार्यक्रममा हामी बंगालको खाड़ीबाट शुरू भएको सामुद्रिक आदिले पार्न सक्ने प्रभाव र त्यसको जोखिम तथा सावधानीका उपाय बारेमा चर्चा गर्दैछौ। हामीसँग त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिक्देल हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ सर।
1: नमस्कार।
0: कार्यक्रमको शुरूमा आँधीको उत्पत्ति, यसको अवस्था लगायतका प्राविधिक पक्षहरूको चर्चा गरौं। शुरूमा चाहिँ सामुद्रिक आँधी के हो, यो कसरी उत्पन्न हुन्छ भन्ने बारेमा हाम्रो श्रोताहरूलाई बुझ्ने गरी यो प्राविधिक पक्ष बुझाइदिनुहोस् न।
1: सामुद्रिक आँधीलाई विशेष गरी हामी चक्रवात भन्ने नाम दिन्छौं। चक्रवात चाहिँ कसरी बन्छ भन्ने चाहिँ प्रमुख कुरा रहन्छ। चक्रवात चाहिँ समुद्रको कुनै पनि क्षेत्रमा बन्न सक्छ। त्यसको लागि एउटा चाहिँ सामुद्रिक तापक्रम 26 देखि 27 डिग्री सेल्सियससम्म सामुद्रिक तापक्रम पुगेको अवस्थामा चाहिँ चक्रवात विकसित हुने क्रम शुरू हुन्छ। त्यसको लागि चाहिँ न्यूनचापीय क्षेत्र एउटा बन्छ। त्यहाँ न्यूनचापीय क्षेत्रले चाहिँ एउटा स्वरूप ग्रहण गरिसकेपछि त्यसले डिप्रेसन बनाउँछ, जसको गति चाहिँ 61 किलोमिटर प्रति घण्टा हुन्छ। यदि त्यो डिप्रेसन अझै वृहत रूप हुँदै गइसकेपछि त्यो डिप डिप्रेसन हुन्छ र डिप डिप्रेसन भइसकेपछि ट्रोपिकल स्ट्रोममा परिणत हुन्छ। ट्रोपिकल स्ट्रोम भन्दाखेरि त्यसको गति चाहिँ 63 देखि 118 किलोमिटर प्रति घण्टाका दरले चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। र यदि त्यो चरण पनि पार गरिसकेपछि चाहिँ अझै त्यो फैलावट हुँदै गयो र ठूलो हुँदै गएको अवस्थामा त्यसपछि हामी ट्रपिकल साइक्लोन अथवा चक्रवात भनेर भन्छौँ, जसलाई चाहिँ प्रोपरली हामी चाहिँ सामुद्रिक आँधी भन्छौँ। र त्यसको गति भनेको 119 किलोमिटर प्रति घण्टाका दरले त्यो समुद्रबाट जमिनतिर सर्दै जानुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि जब यो सामुद्रिक चक्रवातको विकास हुन्छ, यो बिस्तारै जमिनतिर सर्छ र जमिनमा बज्रिसकेपछि चाहिँ यसको शक्ति चाहिँ क्षयीकरण हुँदै जान्छ र यसले विभिन्न ठाउँमा वर्षा अथवा आँधीबेरी अथवा तपाईँको हाउडी लिएर आउँछ। यो प्रक्रिया नै सामुद्रिक चक्रवात भन्ने प्रक्रिया।
0: यो चक्रवात चाहिँ सामान्यतया कुन मौसममा बन्छ अथवा केसँग सम्बन्धित छ भनेको, समुद्र आफै हल्लिन्छ अथवा के हुन्छ त्यहाँ चाहिँ?
1: कसरी चक्रवात बन्यो भने यसको शक्ति अथवा इनर्जी हामीले हेर्नुपर्ने हुन्छ। यसको शक्ति भनेको चाहिँ बाष्पीकरणबाट हुने, जुन जल बाष्पीकरणबाट हुने चाहिँ एउटा मोइस्चर, त्यसबाट यसले चाहिँ शक्ति प्राप्त गर्छ। त्यस कारणले अघि मैले भनेको थिएँ, समुद्रको तापक्रम करिब करिब 26.5 देखि 27 डिग्री सेल्सियस भएको अवस्थामा मात्रै त्यो विकसित हुन्छ। त्योभन्दा तल चाहिँ सी सर्फेस टेम्परेचर भन्छौँ हामी, त्यो सी सर्फेस टेम्परेचर त्योभन्दा कम भएको अवस्थामा त्यो बन्न सक्दैन। त्यस कारणले गर्दाखेरि यसको लागि चाहिँ अनुकूल अवस्था बन्नुपर्छ र यो चाहिँ फेरि हाम्रो यो अगस्त सेप्टेम्बर अक्टोबर महिनामा चाहिँ प्राय जसो विभिन्न सामुद्रिक छेउहरूमा यो चक्रवातको गतिविधि हुने गर्छ। जस्तै हाम्रो अब बंगालको खाड़ी भनौँ, बंगालको खाड़ी चाहिँ हिन्द महासागरको एउटा भाग हो। जस्तै हिन्द महासागरमा हुन्छ, त्यस्तै गरी अरब सागरमा पनि विकसित हुन्छ विभिन्न समयमा, त्यस्तै गरी प्रशान्त महासागरमा विकसित हुन्छ, अब जापानको समुद्र जापान सीमा विकसित हुन्छ, उता उत्तर अमेरिका साइडतिर पनि समुद्रमा विकसित हुन्छ। त्यस कारणले यो बन्ने प्रक्रियाको लागि एउटा चाहिँ जलवायुजन्य प्रक्रिया चाहिँ बन्नकोले एउटा न्यूनतम वातावरण सृजना गर्छ। त्यो भइसकेपछि जुनसुकै समुद्रमा पनि यो सृजना हुन सक्छ।
0: यो चाहिँ नियमित एउटा प्रक्रिया नै हो भनेको, कालान्तरदेखि यस्ता बन्ने क्रम चलिरहन्छ।
1: हजुर, अब यो चाहिँ हाम्रो सामुद्रिक गतिविधिको एउटा नियमित प्रक्रिया नै हो र प्राय जसो चाहिँ अलिकति तापमान बढेको अवस्थामा चाहिँ सामुद्रिक चक्रवात बन्ने गर्छ। र योभन्दा अगाडि पनि हामीले कहिले अरब सागरबाट बन्ने चक्रवातकोबाट असर हामीलाई पर्यो होइन, अप्रत्यक्ष रूपमा, हामी किन भन्दा हामी प्रत्यक्ष रूपमा समुद्रसँग जोडिएका छैनौँ, तर त्यहाँबाट आउने जलवाष्पयुक्त मनसुन पनि त्यहाँबाट आउने जलवाष्पयुक्त हो भने एउटा आँधीको रूपमा आउने जलवाष्प हो। त्यस कारणले गर्दाखेरि गत वर्ष पनि हाम्रो मोन्था चक्रवात 2025 त्यो फेरि कार्तिकमा थियो, त्यस कारणले गर्दाखेरि अब यो असोज कार्तिक होइन भदौ यी महिनाहरू भनेको सामुद्रिक आँधी अथवा चक्रवात बन्नु कुनै नौलो प्रक्रिया होइन।
0: अब चाहिँ हामी यो बंगालको खाडीमा अहिले बनेको चक्रवातको बारेमा कुरा गरौं। आज हामी मंगलबार कुराकानी गर्दैछौ, बुधबार बिहान यो कार्यक्रम प्रसारण हुँदैछ, सुन्दैछौ। यसरी हेर्दाखेरि चाहिँ अहिलेको अवस्था के छ र कसरी नेपालतिर यसको प्रभाव आउँदैछ?
1: अब अहिलेको अवस्थामा चाहिँ यो समुद्रमै कायम रहिरहेको अवस्था छ। अघि मैले विभिन्न चरणहरू बताएको थिएँ, न्यूनचापीय क्षेत्रबाट चाहिँ यो एउटा ट्रपिकल डिप्रेसनमा जान्छ, ट्रपिकल डिप्रेसनबाट डिप डिप्रेसन भन्ने जस्तो कुराहरू मैले गरेको थिएँ नि। त्यो अवस्थामा यो अहिलेको चरणमा हामीले कुरा गर्दाखेरि चाहिँ यो चक्रवात बनिसकेको अवस्था छैन। त्यस कारणले गर्दाखेरि यो चक्रवात चाहिँ अब यो बुधबार र बिहिबारसम्ममा चक्रवात बन्छ कि बन्दैन हामी अब यसलाई अनुगमन गरिरहेका छौँ। त्यस कारणले गर्दाखेरि जस्तै कुनै पनि अवस्था कस्तो हुन्छ भन्दाखेरि न्यूनचापीय क्षेत्र बनेर तपाईँको डिप्रेसनको रूपमा एउटा गति लिने तर तपाईँको जो चाहिँ चक्रवात नबनिदिने अवस्था पनि हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब अहिलेको स्थितिमा अब यो चाहिँ चक्रवातको लागि अब एक चरण पछि छ चक्रवात बन्ने चरण भन्दा। त्यस कारणले गर्दाखेरि अब यो बुधबार अथवा बिहिबारसम्म यसले चक्रवातको स्वरूप ग्रहण गर्छ कि गर्दैन भन्ने कुरा हो। तथापि चक्रवात नभए पनि फेरि यसमा त के हुन्छ भन्दाखेरि न्यूनचापीय क्षेत्र त हो यो होइन, जुन मौसम प्रणालीलाई सक्रिय बनाउन अथवा तपाईँको चाहिँ अस्थिर बनाउनको लागि यो त एकदमै तपाईँको सक्षम हुन्छ। त्यस कारणले गर्दाखेरि चक्रवात नबनेको अवस्थामा पनि चक्रवात भन्दा बढी शक्तिशाली हुने भयो, चक्रवात नबन्दा पनि न्यूनचापीय क्षेत्र र डिप्रेसनको प्रभावले भारतीय भूखण्ड लगायत नेपाल हिमालयको क्षेत्रमा चाहिँ यसले वर्षा गराउँछ।
0: सामान्यतया बंगालको खाडीमा बन्ने चक्रवात अर्थात न्यूनचापीय रेखा क्षेत्र यसले नेपालको मौसममा कसरी प्रभाव पार्छ, यसको वैज्ञानिक चक्र चाहिँ के छ सामान्य रूपमा बुझ्दाखेरि?
1: अब यो वैज्ञानिक चक्र भन्दाखेरि अघि मैले भने जस्तै हो, यो चाहिँ जस्तै कसरी पहिला चाहिँ हाम्रो चक्रवात बन्छ, चक्रवात बन्नको लागि चाहिँ यसले चाहिँ मौसम प्रणालीलाई कसरी असर गर्छ भन्ने कुरा चाहिँ योसँग जोडिएर आउँछ। फेरि हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि हाम्रोमा प्रभाव पार्ने चाहिँ दुईटा समुद्रहरू अलि बढी हामीलाई प्रभाव पार्छ, जुन चाहिँ हाम्रो चाहिँ अरब सागर र बंगालको खाडी। त्यस कारणले गर्दाखेरि दुवै क्षेत्रमा चाहिँ यस्ता किसिमका आँधी बेरी सृजित भएको अवस्थामा यसले चाहिँ अप्रत्यक्ष रूपमा नेपालमा असर गर्छ। तथापि धेरै जसो चाहिँ भारतीय भूभागमै बज्रिसकेपछि यस चाहिँ कमजोर भएर जान्छ र तपाईँको चाहिँ कुनै कुनै अवस्थामा चाहिँ यो फेरि यसको दिशा यसको ट्र्याक भन्छौँ हामी, यो चाहिँ यो प्रणालीको चाहिँ ट्र्याक कता जान्छ त्यसमा भर पर्छ यसको हाम्रो इन्टेन्सिटी चाहिँ यो कतिको शक्तिशाली हुन्छ भन्ने कुरा चाहिँ। त्यस कारणले गर्दा अहिले चाहिँ हामी कस्तो भन्दाखेरि धेरै हामी चाहिँ आत्तिहाल्नुपर्ने स्थिति चाहिँ छैन, तर हामी चाहिँ विभिन्न किसिमका विपदका घटनाहरू हामीले बारम्बार भएको हुनाले हामी चाहिँ चनाखो र सतर्क भएर चाहिँ रहनुपर्ने हुन्छ 9 गतेदेखि 11 गतेसम्म। तर चाहिँ अहिले मैले भने जस्तै चक्रवात बन्ने प्रक्रियामा छ र यो चाहिँ भारतीय भूखण्ड हुँदै नेपालको चाहिँ तराई क्षेत्र लगायत हिमाली क्षेत्रलाई यसले प्रभाव पार्ने देखिएको छ।
0: भोलि बिहिबारदेखि नै केही ठाउँमा ठूलो पानी पर्ने भनिएको छ कि त्यो अनुमान छ, त्यसै गरी मौसम पूर्वानुमान महाशाखाले शुक्रबार शनिबार आइतबार चाहिँ धेरै जोखिम हुन्छ भनेर भनेको छ। विशेष गरी कुन कुन क्षेत्रमा चाहिँ अथवा कुन कुन दिनमा चाहिँ बढी यसले प्रभाव पार्न सक्ला अहिलेको अवस्थालाई हेर्दाखेरि?
1: अब अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ यो समुद्रमै छ, समुद्र चाहिँ जुन अन्दमान निकोबार समुद्रबाट यो चाहिँ आन्ध्र प्रदेश र उडिसाको क्षेत्रतिर आउँदैछ। यो त्यस कारणले गर्दाखेरि यो आएर अब चाहिँ अझै यसले चाहिँ गति अथवा यसले चाहिँ जुन आफ्नो शक्ति प्राप्त गर्दै गएको अवस्थामा चाहिँ अनि त्यसपछि गएर यसको क्षति अथवा यसले पार्ने प्रभावको चाहिँ अलि बढी मूल्याङ्कन गर्न हामीलाई सजिलो हुन्थ्यो। तथापि हाम्रो चाहिँ क्षेत्रमा हामीले कुरा गर्दाखेरि अब यसले पुरै नेपालमा नै वर्षा गराउँछ, वर्षा चाहिँ पुरै नेपालमा गराउँछ। मुख्यतः चाहिँ हामी सतर्क हुनुपर्ने भनेको शुक्रबार शनिबार र आइतबार नै हो, शुक्रबार शनिबार र आइतबार। तथापि अब जस्तै अब बिहिबार पनि जस्तै अब हाम्रो चाहिँ अब बदली हुने होइन, बादल लागेर अनि त्यसपछि गएर वर्षाको सम्भावना चाहिँ रहन्छ, तर तीव्र गतिको वर्षाको सम्भावना भनेको चाहिँ शुक्रबार शनिबार र आइतबार रहेको छ। र अब यसको चाहिँ हाम्रो कुनै पनि एउटा भूगोलमा मात्र यसको प्रभाव छैन, जस्तै अब यसको हिमालतिर गएको अवस्थामा हाम्रो चाहिँ हिउँ पर्ने सम्भावना रहन्छ। जस्तै अलिकति अगाडि 2013-14 जस्तो लाग्थ्यो हुदहुद भन्ने एउटा चाहिँ शक्तिशाली चक्रवात आएको थियो, त्यसले चाहिँ हाम्रो ट्रेकिङ मा जानेहरू यो अन्नपूर्ण सर्किटमा चाहिँ त्यसले चाहिँ हाताहाती गराएको अवस्था पनि थियो. त्यसैले गर्दा अप्रत्यक्ष रूपमा हाम्रो सबै देशभर नै प्रभाव पार्छ. तर अहिले चाहिँ को आकलन अनुसार किन भन्दाखेरि यो जति नजिक भयो उति यसको क्लियर पिक्चर आउने हुनाले अहिले हामी मंगलबारमा हामीले कुरा गर्दाखेरि चाहिँ यसले विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको क्षेत्रमा चाहिँ अलिकति भारी वर्षा गराउने चाहिँ देख्छौँ होइन अहिलेसम्मको स्थितिमा. तथापि हामी सबै पूर्वदेखि पश्चिमसम्म नै हामी सजग हुनुपर्ने हुन्छ. हिमालदेखि तराईसम्म नै हामी सजग हुनुपर्ने हुन्छ.
0: हाम्रो मनसुनी वर्षा नियमित रूपमा मनसुन अवधिमा हुने वर्षा र सामुद्रिक आँधीमा चाहिँ यो अलिकति बढी खतरनाक किन मानिएको छ अथवा हल्ला बढी भएको पनि हो?
1: मनसुनी वर्षाको कुरा गर्दा त अब मनसुनलाई चाहिँ हाम्रो अब बुझाइ चाहिँ विपदप्रति झुकाव हुँदै गयो हाम्रो पछिल्लो चरणमा होइन. यो सबै समुदायको चाहिँ अब यसले चाहिँ मनसुन चाहिँ एउटा सहकाल हो भन्ने हिसाबले पनि हामी बुझ्नु फेरि जरुरी छ. त्यो चाहिँ मनसुन राम्रो हुँदाखेरि हाम्रो चाहिँ कृषि खेतीपाती सबै समग्र चाहिँ त्यो अर्थतन्त्र राम्रो हुने त्यो पार्सरी छ. तथापि अब विपदलाई चाहिँ यसले बढावा दिने हुनाले हामी चाहिँ अलिकति आत्तिएको स्थिति प्लस हाम्रो चाहिँ एउटा पूर्व तयारी चाहिँ कमजोर पूर्व तयारी छ हाम्रो. त्यसमा अर्थको पनि एउटा महत्वपूर्ण भूमिका हुँदो रहेछ. जुन आर्थिक रूपमा हामी चाहिँ हाम्रो गाउँ समाज अथवा हाम्रो देश नै कमजोर अवस्थामा भएको हुनाले त्योबाट हामी अलिकति चाहिँ डर चाहिँ हामी मानिरहेको स्थिति हो. मनसुनको कुरा त हो भने अब चक्रवात कस्तो छ भन्दाखेरि चक्रवात चाहिँ एकदमै तीव्र गतिको हावाहुरी पानी मात्रै होइन हावाहुरी सहित लिएर आउने हुनाले जस्तै यो चाहिँ जस्तै अब अझ भारतको तटीय क्षेत्र र बंगलादेशको तटीय क्षेत्रमा त यसले चाहिँ तपाईँको हजारौंको हाताहाती गरेको हामीसित इतिहास साक्षी छ होइन. जस्तै तपाईँको कहिले चाहिँ यो बंगालको खाडीको चाहिँ बंगलादेश हुँदै तपाईँको यता मासतिर सर्ने कहिले चाहिँ यो कोलकाता रिजन हुँदै अथवा तपाईँको यो ओडिसा रिजन हुँदै मासतिर सर्ने हुँदाखेरि हामीले चाहिँ हाम्रो नजिकको छिमेकी मुलुकमा ठूलो हाताहाती हुँदाखेरि हामीमा डराउनु स्वाभाविक हो. तथापि हामीमा पर्ने प्रभाव भनेको अप्रत्यक्ष प्रभाव हो. जति तपाईँको जुन यसको शक्ति हुन्छ यो शक्ति चाहिँ जब यो जमिनमा आएर बज्रिन्छ भनौँ न त्यो बज्रिँदाखेरि घर्षणले गर्दाखेरि चाहिँ तपाईँको त्यो के हुन्छ भन्दाखेरि आदि शक्ति त्यहाँ नै क्षण हुन्छ. त्यस कारणले गर्दा बढी चाहिँ डर त्यतातिर हुन्छ. तपाईँ हामीमा तथापि हामीमा चाहिँ वर्षा ठूलो वर्षा हुँदाखेरि अहिलेको भू बनोट र हाम्रा सड़कहरू कमजोर भइसकेको अवस्था र अस्ति भर्खरको विपदले गर्दाखेरि हामी चाहिँ डराउनु पर्ने स्थिति हो. र फेरि अब यो मनसुन मनसुनको अन्त्यतिर हामी आइसकेका छौँ. अन्त्यतिर आउँदाखेरि पानी राम्रै रूपमा परेर कस्तो भयो भन्दाखेरि एउटा चाहिँ माटोमा ओस पनि पुगिसकेको अवस्था छ. त्यस कारणले गर्दाखेरि त्यो बढी पानी चाहिँ जमिनले नसोसिकन फेरि त्यसले भुछिय गराउने हो कि अथवा सड़कमा चाहिँ त्यसले क्षति पुर्याउने हो कि अथवा फेरि खोला नालाले चाहिँ असर गर्ने हो कि भन्ने किसिमको डर चाहिँ आएको अवस्था हो.
0: कार्यक्रम बदलिलो नेपालमा हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं. अब अलिकति सम्भावित जोखिम प्रभाव यही विषयलाई जोडेर थप कुरा गरौं. यो वर्षाले पहाड़ी क्षेत्रमा पहिरो, तराईमा डुबान अर्थात हिमाली क्षेत्रमा अघि हामीले चर्चा गरेको त्यो हुदहुदले ल्याए जस्तो खालको हिमाली क्षेत्रको एक किसिमको विपद, यी सबैतिर जोखिम छ कि अलिकति बढी जोखिम चाहिँ कतातिर बढी देखिन्छ?
1: अहिले चाहिँ हामी पूर्व तयारी गर्दा चाहिँ हामीले सबै क्षेत्रमा तयारी गर्नुपर्ने हुन्छ. किन भन्दा यो कस्तो किसिमको चाहिँ चक्रवातको कस्तो हुन्छ भन्दाखेरि कहिलेकाहीँ हामीले यो एउटा ट्र्याक हुँदै आउँछ होइन. यो जस्तै यो पूर्वबाट पश्चिमतिर बहन्छ भन्छौँ अथवा हामीले एउटा चाहिँ आकलन गरिरहेको हुन्छौँ. कहिलेकाहीँ यसले दिशा बदलिदिन्छ. जब यो जमिनमा आएर चाहिँ तपाईँको चाहिँ जमिनका विभिन्न क्षेत्रहरूमा प्रवेश गर्छ यसले दिशा बदलिसकेपछि चाहिँ यसबाट जुन हुने क्षति चाहिँ अब कतातिर अथवा यसको वर्षाको प्रभाव कता सर्छ भन्ने कुरा पनि रहन्छ. तथापि अब अहिलेको चाहिँ मोस्ट प्रोबेबल भनौँ न त्यो आकलनले चाहिँ जस्तै भारतको चाहिँ बिहार क्षेत्र र उत्तर प्रदेश त्यसपछि उत्तराखण्ड लगायत नेपालको चाहिँ पुरै भूखण्ड नै प्रभावित हुने भएको हुनाले हामीले चाहिँ अलिकति कम चाहिँ अब सुदूरपश्चिमतिर हो कि अथवा मधेसतिर हो कि भन्ने हिसाबले नलागिकन हामी चाहिँ पूर्व तयारी किन भन्दाखेरि यसको शक्ति चाहिँ अझै यसले शक्ति प्राप्त गर्दैछ होइन. चक्रवात चाहिँ अब पूर्ण रूपमा अब बन्ने क्रममा रहेको छ. बिहिबारसम्ममा चाहिँ यो चक्रवात बन्नेछ र त्यसपछि यो चाहिँ बिस्तारै जमिनतिर आउने हुनाले हामीले चाहिँ अब कुनै क्षेत्रमा कसर बाँकी नराखिकन प्रदेश अथवा स्थानीय तह अथवा केन्द्रले चाहिँ त्यही अनुसारको हामी तयारी गर्नु पर्यो. र अनि जन हाम्रो चाहिँ समुदायले पनि हामी चाहिँ विभिन्न विपदबाट हामी प्रताडित हुँदै आइरहेको अवस्थामा चाहिँ हामीले भारी वर्षा अथवा ठूलो वर्षा हुँदाखेरि हामीले कसरी तयारी गर्न सक्छौ हैन भन्ने हिसाबले चाहिँ हामी सतर्क अवस्थामा रहनु उपयुक्त हुन्छ।
0: केही मौसमविदहरूले स्वतन्त्र रूपमा विश्लेषण गर्दाखेरि 400-500-600 मिलिमिटरसम्म पानी पर्ने हो कि भनेर पनि लेखिरहनु भएको छ। हाम्रो जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले पनि उसको भाषामा अति भारीसम्म पनि केही ठाउँमा हुन्छ भनेको छ। यसरी हेर्दाखेरि त्यति पानी पर्यो भनेदेखि विपदका जोखिमहरू चाहिँ कतिको आउन सक्छन्?
1: जस्तै त्यो चाहिँ कसरी भनिएको हुन सक्छ भन्दाखेरि कुल वर्षाको हिसाबमा त्यो भनिएको जस्तो पनि मलाई लाग्छ। जस्तै हामीले चाहिँ र मैले विभिन्न सञ्चार माध्यमसँग कुरा गर्दा पनि र अनि त्यसपछि हिजो जल तथा मौसम विज्ञान विभागको पनि एउटा चाहिँ सूचना आउँदाखेरि हामी सतर्क हुनुपर्ने चाहिँ विशेष गरी शुक्रबार शनिबार र आइतबार चाहिँ सतर्क हुनुपर्ने र यो अवधिमा चाहिँ जस्तै अन्य स्वतन्त्र रूपमा आएका कुराहरू हामीले हेर्दा पनि जुन चाहिँ अब होइन ठूलो वर्षा अथवा तपाईँले भन्नुभएको चाहिँ परिमाणमा आउने वर्षा चाहिँ 3 दिनको भनेर हुन सक्छ। तथापि फेरि अब हामी मैले अहिले भन्दाखेरि चाहिँ त्यो रूपमा चाहिँ तपाईँको एकै दिनमा वर्षा चाहिँ हुँदैन किनकि तपाईँको चाहिँ यो प्रणाली चाहिँ मुख्य रूपमा यसले शक्ति चाहिँ बिस्तारै गुमाउँदै आउने हुनाले भारतीय भूभागबाट नै हाम्रोमा भारी वर्षासम्मको सम्भावना चाहिँ रहन्छ होइन। अब यो अघि भने जस्तो आँकडा होइन 500 भन्दा माथि जाने अथवा उयो होइन त्यो चाहिँ अब सायद नहोला भन्ने चाहिँ अब आकलन गर्छु म चाहिँ होइन। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ समग्र तयारी गर्दाखेरि ठूलो वर्षा हुन्छ त्यो ठूलो वर्षाले चाहिँ हाम्रो भूखण्ड कमजोर पार्न सक्छ अथवा खोला नाला लगायत हाम्रो चाहिँ जमिन चाहिँ कमजोर पार्न सक्छ भन्ने हिसाबले तयारी गर्नुपर्छ। त्यस कारणले गर्दा मेरो चाहिँ भनाइ के रहन्छ भन्दाखेरि जुन चाहिँ ठूलो वर्षा अथवा चाहिँ तत्काङ्कको हिसाबमा भारी वर्षा को सम्भावना रहेको हुनाले हामीले त्यही अनुसारको तयारी गर्नुपर्छ।
0: अनि तपाईँले अलिकति भन्नुभएको थियो जस्तो अहिले चाहिँ लामै समय भनेको मनसुनमा पनि राम्रै पानी पर्यो धेरै सडकहरू अथवा जमिन भिजेको छ ओस बढी छ यसले गर्दा अलिक ठूलो वर्षाले पनि जोखिमहरू निम्त्याउँछ भनेर भन्नुभएको थियो। त्यो कोणबाट हेर्नु कतिको जरुरी छ? जस्तो मान्यो 24 घण्टामा 100 मिलिमिटर 150 मिलिमिटर मात्रै पानी पर्यो भने पनि जोखिम त आउन सक्छ नि होइन अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ।
1: हो एकदमै अब जस्तै अहिलेको अवस्थामा त हाम्रो चाहिँ अब करिब करिब अब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ एक दिनमा त्यति पानी पर्यो भने। त्यस कारणले गर्दाखेरि चाहिँ फेरि हामी मनसुनको उत्तरार्धमा भएको हुनाले चाहिँ अलिकति हाम्रो चाहिँ जमिनहरू पनि अलिकति भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौ न हामीले ठूलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो। त्यही अनुसारको तयारी गरौँ। ठूलोको तयारी गर्यो भने हामीले सानोलाई ठेक्न सक्छौँ।
0: के तयारी गर्ने भन्ने बारेमा अहिले फेरि अलिकति छलफल गर्छौँ। जस्तो अहिले चाहिँ यो असोज महिना सामान्यतया हिउँ कम पर्छ भनिन्छ। यस्ता चक्रवात आउँदाखेरि हिमाली क्षेत्रहरूमा अलिक ठूलो हिमपात भएर अहिले त किनकि पदयात्राको मौसम पनि चलिरहेको छ खुम्बु अथवा अन्नपूर्ण लगायतका पदमार्गहरूमा अहिले धेरै पर्यटकहरू पुग्न थालेका छन् भर्खर भर्खर। यसरी हेर्दाखेरि त्यतातिर हिमपात हुने जोखिमहरू चाहिँ कतिको रहन्छ यो समयमा?
1: अहिले चाहिँ जुन यो चक्रवात आउने चाहिँ क्रम छ त्यो क्रम चाहिँ कस्तो रहन्छ भन्दाखेरि यसले समग्र देशभरि नै प्रभाव पार्ने हुँदा जस्तै अब हिमाली क्षेत्रमा चाहिँ हिउँको रूपमा होइन अथवा हिमपातको रूपमा हुने चाहिँ सम्भावना छ। यसको चाहिँ अब कस्तो भन्दा हामी चाहिँ अब करिब सेप्टेम्बर महिना लागिसकेपछि अलिकति चिसो चाहिँ हिमाली क्षेत्रमा अलिकति चिसो पनि अलिकति बढ़िरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ त्यो वर्षा भन्दा पनि हिमपातकै सम्भावना छ। फेरि के छ भन्दा हामी 9-11 भनेका छौँ तर त्यसको लागि बादलले डमक्क ढाक्ने त अवस्था त हाम्रो 8 नै भन्छ नि। त्यस कारणले गर्दाखेरि त्यो हाम्रो एक दिन नै पुरै बादल लगाइसकेपछि हिमाली क्षेत्र त फेरि चिसिनी भइहाल्छ। त्यसपछि वर्षा भयो भने त्यो हिमाली क्षेत्रमा चाहिँ हिमपातको रूपमा चाहिँ वर्षा आउँछ। त्यस कारणले गर्दा हिमपातको जोखिमबाट अब हामी चाहिँ अब भनौँ न पर्यटकीय क्षेत्रहरूमा अथवा पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर उहाँहरूलाई चाहिँ ती दिनहरूमा विशेष गरी 8-11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने होइन अथवा कहीँ चाहिँ उहाँहरू बीचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन सकभर अब विभिन्न ट्रेकिङ अथवा ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई त्यसरी पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौँ।
0: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। यही कुरालाई जोड्नु पूर्व तयारी सतर्कताका बारेमा नै वर्षा र बाढी परेको जोखिममा रहेका आम नागरिकहरूले चाहिँ अब अहिलेदेखि हामी बुधबार कुरा गर्दैछौँ बिहिबार समय छ शुक्रबार ठूलो पानी पर्ला अहिलेदेखि नै अलिकति अप्नाउनु पर्ने पूर्व तयारीहरू चाहिँ के हुन् के गर्नु पर्ला?
1: अहिले चाहिँ जस्तै हाम्रो अब धानको एउटा चाहिँ होइन अब सायद काट्ने बेला त भइसकेको छैन होला तर तपाईँको चाहिँ कुनै कुनै ठाउँमा चाहिँ धान काट्ने बेला भएको पनि हुनसक्छ कहीँ चाहिँ तपाईँको त्यो बाली लगाएको अवस्था भनौँ त्यो भएको हुनाले गर्दाखेरि हाम्रो एउटा प्रभाव चाहिँ धान खेतीमा यसको प्रभाव पर्न सक्छ ठुलो वर्षा हुँदाखेरि फेरि यो चाहिँ अलिकति अगाडि पनि हाम्रो चाहिँ अब 2024 भयो अथवा 2020 पनि तपाईँको चाहिँ यो अवधिमा असोज कार्तिकमा भएको वर्षाले हाम्रो चाहिँ धान बालीलाई चाहिँ राम्रो असर गरेको थियो त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब हामीले धान काट्ने कसैले तयारी गर्नुभएको छ भने अब धानलाई चाहिँ काट्नु भएन होइन अथवा काटेर अघि नै काटेर हामीले सुरक्षित चाहिँ भण्डारण गर्न सक्छौँ भने त्यो पाठ भयो होइन त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब एउटा चनाको हुनु पर्यो कृषि क्षेत्रमा चाहिँ होइन त्यस्तै गरी अब अर्को चाहिँ हाम्रो यो बाढी र डुबानको कुरा चाहिँ एउटा योसँग जोडिएर आउँछ अधिक वर्षा भइसकेपछि त्यसपछि खोलानालाबाट हुने बाढी र तराई क्षेत्रमा हुने डुबान त्यसबाट चाहिँ हामी अब सतर्क भएर रहनु पर्यो बस्तीहरू अब अस्तिकै घटनाले पनि हामी धेरै तर्सिरहेको अवस्था भएको हुनाले खोला चाहिँ लाई नियमित अनुगमन पनि गर्नु पर्यो जति सक्छ स्थानीय तहले गर्न सक्छ अथवा प्रदेश सरकारले अथवा नेपाल सरकारका विभिन्न तपाईँको सरकारी संयन्त्रहरूले त्यही अनुसारको सुसूचित गर्ने कुरा भयो अथवा समुदाय पनि त्यही अनुसारको तयारी गर्न सक्यो अर्को चाहिँ हाम्रो कतिपय क्षेत्रहरू चाहिँ यो पोटेन्सियल ल्यान्डस्लाइड एरियाहरू छन् कि तिनीहरू चाहिँ अब अलिकति पानी पर्यो भने फेरि झरिहाल्ने जस्तै अब यो हाम्रो पृथ्वी राजमार्गकै तपाईँको चाहिँ अब कृष्णभीरको एउटा होइन भर्खरै त्यहाँ चाहिँ गाडी चल्न सुरु भएको छ एक महिना बन्द भएपछि फेरि त्यहाँ अर्को पहरे भीर के भयो परे पहरे भीरमा पनि फेरि त्यहाँ चाहिँ पहिरो गएको स्थिति रहेछ त्यसै गरी ट्विन भीर भन्ने छ मुगली नेताको खण्डमा सायद अब मैले यो क्षेत्रको कुराहरू जस्तो पूर्वतिर पनि यस्ता क्षेत्रहरू होलान् पश्चिमतिर पनि अथवा सुदूरपश्चिमतिर पनि यस्ता चाहिँ अब चाहिँ अलिकति ठूलो पानी पर्यो भने यहाँबाट पहिरो जान्छ भन्ने त्यो पहिचान भएको क्षेत्रहरू चाहिँ हुन सक्छन् त्यस कारणले गर्दाखेरि ती क्षेत्रहरूमा पनि अब सतर्क अप्नाउनु पर्यो मुख्य गरी अब यो कृषि क्षेत्र र तपाईँको चाहिँ यो बाढी पहिरो र डुबानको लागि चाहिँ हामी के कसरी चाहिँ हामी त्यसबाट चाहिँ क्षति न्यूनीकरण गर्न सक्छौँ त्यो तहमा हामी काम गर्नुपर्छ
0: त्यसै गरी तपाईँ एकजना मौसमविदको यो क्षेत्रमा अध्ययन गरिरहनु भएको हिसाबले विशेष बिहिबार बेलुकादेखि नै शुक्रबार शनिबारको लागि चाहिँ आइतबारसम्मको लागि चाहिँ लामो यात्रा गर्नेहरूलाई के सुझाव दिन चाहनुहुन्छ सकेसम्म अत्यावश्यक बाहेक यात्रामा अथवा के छ
1: अर्को चाहिँ अब यही हो हाम्रो चाहिँ कस्तो भन्दाखेरि बाटोघाटो पनि एक किसिमले अलिकति अप्ठ्यारो स्थितिमा छौँ काठमाडौँमा चाहिँ आउनको लागि चाहिँ हेटौँडाको मात्रै एउटा विकल्प थियो अलि अगाडि चारैतिर चाहिँ होइन फेरि किन भन्दा उता रोसी खोलातिर पनि त्यतातिर पनि बगरबाट हाम्रो सडक रहेको हुनाले हामी 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौँ होइन किन भन्दाखेरि त्यो चाहिँ हामीले जोखिम मा पर्ने हामी काम गर्दै नगरौँ होइन त्यस कारणले गर्दाखेरि सकभर अब त्योभन्दा अगाडि नै चाहिँ कतै जानुपर्ने के गर्नुपर्ने छ भने आफ्नो चाहिँ क्रियाकलापहरू त्यही अनुसार गर्नु पर्यो यात्रा चाहिँ तपाईँको रातिको यात्रालाई त हामी पुनः बन्देजै गर्नु पर्यो रातिको यात्रा चाहिँ एकदमै बन्देज सायद प्रशासनले पनि त्यो कुराहरू तर्फबाट हुन्छ होला अगाडि पनि यसरी नै ठुलो वर्षा हुँदाखेरि गत वर्ष पनि दसैँको अवधिमा त्यो बन्द गरिएको थियो बाटो अब हामीले यात्रालाई चाहिँ 9 गतेदेखि 11 गतेसम्म रातिको यात्रा पूर्णतया बन्द गर्नु पर्यो अब दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलापहरू हामी गर्न सक्छौँ
0: त्यसै गरी यो प्रकोप आउँदै गर्दा अथवा त्यो विपदमा रूपान्तरण हुँदै गरेको समयमा चाहिँ गलत सूचना अथवा अफवाहहरू चाहिँ एकदम छिटो फैलन्छन् सर्वसाधारणले आधिकारिक र सही मौसमी सूचनाहरू कसरी प्राप्त गर्ने यो अवधिमा
1: अब यसमा चाहिँ अहिले कस्तो छ भन्दाखेरि जम्मा जुन यो विभिन्न सामाजिक सञ्जालहरू चाहिँ मोनिटाइजेसन भइसकेपछि चाहिँ जब जुन चाहिँ अब एउटा चाहिँ त्यो भ्युजको आधारमा चाहिँ पैसा चाहिँ आउने जस्तो भएपछि केही न केही चाहिँ तपाईँको चाहिँ सनसनीपूर्ण खबरहरू देखाएर प्रसारण चाहिँ गराउने विभिन्न होइन समूहहरू पनि देखिएको छ विभिन्न च्यानलहरू पनि रहिरहेको छ त्यस कारणले गर्दा त्यस्ताबाट हामी सचेत हुनु पर्यो पहिला हामीले बुझ्नु पर्यो होइन र अब आधिकारिक चाहिँ हाम्रो निकायलाई नै हामी फलो गर्नु उपयुक्त नहुन्छ जस्तै नेपाल सरकारको नेपाल मौसम विज्ञान विभाग लाई चाहिँ फलो गर्नु पर्यो होइन र उसले चाहिँ निकालेका सूचनाहरू अनुसार नै आफ्नो क्रियाकलापहरू अगाडि बढाउनु पर्यो सामाजिक सञ्जालमा त धेरै किसिमका सूचनाहरू आउँछन् कतिपय चाहिँ आफ्नो चाहिँ भ्युज बढाउने हिसाबले पनि सूचना आएको हुनाले त्यो चाहिँ र आधिकारिक हाम्रो अब सञ्चार माध्यमहरू होइन अब जस्तै उज्यालो नेटवर्कले पनि राम्रो चाहिँ एउटा आधिकारिक सूचना दिनुहुन्छ, त्यस्तै गरी अरूको मुख्य छापा माध्यमहरू भए नेपालका होइन तिनीहरू हेर्नु पर्यो। अन्य चाहिँ अब हाम्रो युट्युबबाट आउने अथवा चाहिँ विभिन्न सामाजिक सञ्जालहरूबाट सनसनीपूर्ण आउने समाचारबाट चाहिँ त्यसको शिकार चाहिँ हामी हुनु भएन।
0: पानी र पर्वत विशेष बदलो नेपालमा अहिले हामी बंगालको खाडीमा बनेको सामुद्रिक आधीले पार्ने प्रभाव र यसको जोखिम तथा सावधानीको उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिंहदेवसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: कृषि मन्त्र नार्क सँग।
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बंगालको खाड़ीमा बनेको सामुद्रिक आँधीले पार्ने प्रभाव, यसको जोखिम र सावधानीका उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ अघि पनि हामीले चर्चा त गर्यौं, आम किसान राज्यका अंग पूर्व सूचना प्रणालीको लागि काम गर्ने निकायहरू उनीहरूले गर्ने भन्ने बारेमा, यो समयमा विशेष गरी भारी वर्षाले कृषि क्षेत्रमा पार्ने असरको बारेमा नि तपाईँले भन्नुभयो, कति अवस्थामा धानको पनि हुन सक्छ भनेर, त्यो लगायत जोगाउनका लागि किसानहरूलाई अहिले कुन निकायले अलिकति सहजीकरण गरिदियो भने किसानहरूलाई सहज होला र किसानहरूले कस्ता निकायहरूमा सम्पर्क गरेर सावधानीका उपायहरू अप्नाउनु पर्ला?
3: कृषिको लागि अब मुख्य मैले थाहा भए अनुसार दुईटा निकाय चाहिँ प्रमुख रूपमा तल्लो त चाहिँ हाम्रो किसानसम्म पुगेको देखिन्छ। एउटा चाहिँ नेपाल कृषि अनुसन्धान परिषद नारको चाहिँ विभिन्न केन्द्रहरू चाहिँ प्रदेश र जिल्लामा रहेका छन्, उहाँहरूसँग पनि किसानहरूको सम्पर्क हुन्छ। एउटा त्यो भयो भने अर्को चाहिँ कृषि विभाग अन्तर्गत अब तल्लो तहमा कृषि ज्ञान केन्द्र छ होला प्रदेश तहमा होइन, अनि जिल्ला तहमा कृषि नगरपालिका अन्तर्गतका कृषि कार्यालयहरू रहिरहेका छन्। त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ त्यहाँबाट नै उहाँहरूले जोगाउ यो कृषिको लागि क्षति न्यूनीकरणको लागि कसरी गर्न सकिन्छ भन्ने चाहिँ त्यहीका अधिकारीहरूसँग उपयुक्त सल्लाह लिनु चाहिँ सहज हुन्छ।
2: यसैलाई हाम्रो एकदम नजिकको सरकार भनेर हाम्रो पालिका सरकारलाई भन्छौँ, यस्तो विपदको लागि चाहिँ आउँदैछ भनेर 3-4 दिन अगाडि चाहिँ धेरै कुराहरू थाहा भइसक्यो, नआओस् त्यस्तो वर्षा, तर वर्षाको कम्तीमा सम्भावनाहरू संकेतहरू देखिएका छन् वर्षा हुन सक्छ भन्ने कुराको। यस्तो अवस्थामा पालिकाहरूले गर्नुपर्ने कामहरू चाहिँ के हुन् जसले चाहिँ स्थानीयको जनधनमा जोगाउन सहयोग पुगोस्?
3: अघि केही कुरा मैले भनेको थिएँ, जस्तै अब कतिपय क्षेत्रहरू चाहिँ हाम्रो अब यो क्षेत्र चाहिँ अब केही पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ होइन। त्यस कारणले त्यस्तो चाहिँ जोखिमयुक्त क्षेत्रहरूको पहिचान उहाँहरूले गर्नुभएको छ र त्यो पहिचानयुक्त क्षेत्रबाट अब तपाईँको चाहिँ हिडुलदेखि लगायत तपाईँको चाहिँ अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन, त्यस कारणले गर्दा त्यो एउटा स्थानीय तहले त्यसलाई सुसूचित गर्न सक्यो, आफ्नो वाडा तहसम्म त्यो सुसूचित गर्यो भने त्यसपछि तपाईँको वाडामाबाट नै धेरै सेवा सुविधाहरू अहिले चाहिँ हाम्रो सेवाग्राहीहरूले लिनुहुन्छ, त्यस कारणले गर्दाखेरि एउटा त्यो गर्न सकियो। अर्को चाहिँ अब स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला नदी नालाहरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ, त्यस कारणले गर्दाखेरि यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ एउटा एक किसिमको आकलन उहाँहरूलाई त्यो पनि हुन्छ, किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौँ। त्यहाँ कुनै पनि तपाईँको चाहिँ पूर्व सूचना प्रणाली नभएको अवस्थामा पनि आकलनले पनि कतिपय कुराहरूलाईबाट चाहिँ हामी अगाडि बढ्न सक्छौँ। त्यस्तै गरी अन्य भनेको चाहिँ अब सचेतनाका कार्यक्रमहरू चाहिँ अझै हामी केही दिनहरू बाँकी रहेको हुनाले वडा अथवा तपाईँको गाउँ टोलसम्म सचेतना अथवा हाम्रो सञ्चार माध्यमहरूको पनि भूमिका हुन्छ, जस्तै रेडियोहरू एफएमहरू भए स्थानीय तहमा भएका चाहिँ टेलिभिजनहरू त्यहाँबाट पनि आफ्नो चाहिँ गाउँ टोल र समाजलाई सुसूचित गर्ने एउटा अहिले चाहिँ के भन्दाखेरि मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
2: हाम्रो देशको पूर्व सूचना प्रणालीले हेर्दा यस्ता द्रुत खालका मौसमी परिवर्तनहरू जुन चाहिँ अकस्मात आउँछन् अथवा यो बेला बेलामा बन्छन्, यसको अवस्थामा चाहिँ विपदका लागि कतिको तयार र प्रभावकारी छन् अहिलेको लागि र हाम्रो विकास क्रम कस्तो छ यसको क्षेत्रमा चाहिँ?
3: पूर्व सूचना प्रणालीहरू जस्तै अब हाम्रो पछिल्लो चरणमा नेपाल सरकारको आधिकारिक निकाय जुन नेपाल मौसम विज्ञान विभाग लगायत पुरानो जल तथा मौसम विज्ञान विभागहरूले विभिन्न ठाउँमा चाहिँ जल मापन, वर्षा मापन र खोलाको सतह नदीको तह मापन गर्ने कार्यहरू गर्दै आइरहेछ र त्यसमा चाहिँ पूर्व सुसूचित गर्ने कामहरू पनि उहाँले गरिरहनु भएको छ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ र पछिल्लो चरणमा आउँदाखेरि करिब 8-10 वर्षदेखि चाहिँ जनतालाई राम्ररी सुसूचित गराइरहेको मास एसएमएसहरू पनि विभिन्न ठाउँमा पठाइरहेको सम्भावित हुन सक्ने क्षेत्रमा 24 घण्टा अगाडि नै त्यसबाट उद्धारहरू पनि गरिएको अवस्था छ त्यो सुसूचित समयमै सूचित गरेको हुनाले त्यस कारणले गर्दाखेरि चाहिँ यो पूर्व सूचना प्रणालीलाई चाहिँ राम्रै रूपमा चाहिँ उपयोग भइरहेको पाएको छु नेपाल सरकारको तर्फबाट पनि तथापि हामीले चाहिँ अब कतिपय क्षेत्रहरूमा चाहिँ त्यसलाई एउटा भनौँ न सिरियसली नलिँदाखेरि घटनाहरू भएका छन् त्यस कारणले गर्दाखेरि सरकारको तर्फबाट पनि अब कसरी चाहिँ सम्झाइ बुझाइ हामीले गर्न सक्छौँ है होइन त्यो चाहिँ हेलचेक्राई नगर्ने जुन चाहिँ पूर्व सूचना प्रणालीका सूचनाहरू हेलचेक्राई नगर्ने वातावरण चाहिँ हामीले बनाउनु पर्छ
2: गएको वर्ष अहिले तपाईँले नि जोड्नु भएको थियो गएको वर्ष दशैंको आसपासमा एकदमै ठूलो पानी पर्दाखेरि रातको समयमा अथवा केही दिनसम्म नै मुख्य राजमार्गहरूमा या गाडीहरू नै सार्वजनिक गाडी लगायतका गाडीहरू नै रोकिएको थियो लगायतका सचेतना अथवा पूर्व तयारीका कामहरू भएका थिए यसपालि पनि त्यो हदसम्म पुग्ने अथवा कस्तो किसिमको तयारी चाहिँ गर्नुपर्ने अवस्था देखिन्छ अहिलेको अवस्थालाई हेर्दै गर्दाखेरि
3: सायद अब गत वर्ष अथवा केही समय अगाडिको जस्तो चाहिँ त्यही तरिकाले नै ज्यादा उपयुक्त हुन्छ होला किन भन्दाखेरि भारीदेखि अति भारी वर्षासम्म हुने चाहिँ यहाँ पूर्वानुमान आइरहेको अवस्थामा हामीले चाहिँ जुन सवारी साधनहरू चाहिँ सञ्चालन गर्नको लागि अब जोखिमको स्तर हेरेर हामीले त्यस्तो किसिमको कडा निर्णय पनि लिनलाई पछि हट्नु हुँदैन जस्तै अब रातको समयमा त स्ट्रिक्टली नै हामीले त्यो लागू गर्नुपर्छ दिउँसोको समयमा चाहिँ अब सम्बन्धित निकायसँग चाहिँ सरसल्लाह अथवा सम्बन्धित निकायको चाहिँ एउटा अनुगमनलाई हेरेर जस्तै पूर्वी क्षेत्रमा यति वर्षा भइरहेको छ अब चाहिँ दिउँसो यति हुन सक्छ भन्ने आधारमा जस्तै जिल्ला प्रशासन कार्यालयले मार्फत पनि त्यो चाहिँ त्यस्ता किसिमका क्रियाकलापहरू सवारी नियन्त्रणका कुराहरू अगाडि बढाउन सकिन्छ र अब अहिलेको चाहिँ तह भनेको कस्तो हो भन्दाखेरि हामी चाहिँ एकदमै सुसूचित भएर ठूलो वर्षा हुने सम्भावना रहेकोले सवारी अथवा यातायातका कुराहरू अझ हवाई क्षेत्रलाई समेत यसले भारी वर्षा हुँदाखेरि प्रभाव पार्ने सम्भावना देखिएको छ किन भन्दाखेरि आँधी तुफान सहित आउने एउटा चाहिँ वर्षा हुनाले त्यो क्षेत्र हामीले हवाईको त अहिले कुरा गरेका थियौँ तर हवाई क्षेत्रलाई समेत यसले प्रभाव पार्छ त्यही अनुसारको हामी तयारी गर्नुपर्छ
2: हुन त अब आकस्मिक धेरै लामो समयपछि आएको यसपालि भोटे खुसीको बाढी तर त्यसबाट पनि हामीलाई धेरै अत्याएको छ भनौँ जोखिम बढाएको अथवा तर्साएको पनि छ मान्छेहरूलाई यस्तो पनि हुँदो रहेछ भनौँ यो हिसाबले हेर्दाखेरि नदी किनार छेउछाउ अर्थात् अत्यन्त होचो भूभागका बस्तीहरूमा चाहिँ केही दिनको लागि जतिखेर पनि भाग्नुपर्छ अथवा अर्को ठाउँमा जानुपर्छ भन्ने किसिमको तयारी पनि गर्नुपर्ने अवस्था छ कि अथवा सामान्यतया जोखिम छ भनेर पूर्व सूचना लिएर बस्दाखेरि हुने अवस्था कस्तो छ
3: सूचना लिएर मात्रै भएन सूचना लिएर तयारी अवस्थामा बस्नु पर्यो हामीले चाहिँ तयारी अवस्थामा बस्दाखेरि जस्तै कुनै पनि अब जलाधार क्षेत्रमा ठूलो वर्षा भयो त्यो ठूलो वर्षाबाट चाहिँ त्यो त्यसको आसपासका चाहिँ अब नदी प्रणालीमा जुन जल प्रवाह बढ्छ जल प्रवाह बढ्दाखेरि नजिकैको क्षेत्रहरू अथवा त्यसका बजारहरू छन् भने त्यहाँ बसेका बस्तीहरू छन् भने त्यसलाई असर गर्न सक्ने हुनाले त्यही अनुसारको तयारी अवस्थामा बस्नुपर्ने हुन्छ त्यस कारणले यो कार्यको लागि अब स्थानीय अथवा प्रदेश सरकारहरूले पनि सनाको रूपमा काम गर्न सक्नुहुन्छ होइन के भन्दा विपद अब चाहिँ आउने नै भयो अब यसलाई चाहिँ मैले चाहिँ यतिकै उ गर्छु भन्ने हिसाबले हामीले हेलचेक्राई नगर्ने हिसाबले हामी जानुपर्छ
2: यो अवस्थामा तीनटा तहका सरकार र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण यसबीचमा समन्वय र पूर्व तयारीको लागि आपसी समन्वय चाहिँ कस्तो हुनुपर्छ यतिखेर
3: अब जस्तै अब अहिले चाहिँ राष्ट्रिय विपद न्यूनीकरणले पनि जस्तै हिजो जल तथा मौसम विज्ञानले ल्याएको सूचनालाई नै फेरि अलिकति इलाबोरेट गरेर ठूलो रूपमा विस्तृत रूपमा उसले चाहिँ के गर्न हुने के गर्न नहुने भन्ने हिसाबले सूचना निकालिसकेको अवस्था पनि छ भनेपछि ऊ चाहिँ चनाको रूपमा नै लागिरहेको अवस्था छ अगाडिको भोटेकोसीको घटनापछि पनि विपद प्राधिकरणले राहत उद्धारमा तदारुकता नै देखाएको अवस्था छ त्यस कारणले गर्दाखेरि अब जस्तै त्यहाँ कमान्ड पोस्ट पनि स्थापना भएको छ मनसुन कमान्ड पोस्ट त्यो कमान्ड पोस्ट चाहिँ अब झन् यो एउटा चाहिँ एउटा यो इभेन्ट आउँदाखेरि झनै बढी सक्रिय होला त्यसमा हाम्रो चाहिँ सेनाको हुनुहुन्छ सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत जिल्ला प्रशासन कार्यालयका सिडिओ साहबहरू पनि हुनुहुन्छ त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ लाई चाहिँ कोर्डिनेसन गर्ने काम नेपाल चाहिँ विपद जुन विपद प्राधिकरणले गरिरहेको अवस्थामा प्राधिकरण चाहिँ को जुन भनाई छ अथवा त्यसको चाहिँ जुन जिल्ला जिल्लामा दिने सूचनाहरू छ त्यो सूचनालाई चाहिँ जुन स्थानीय विपद व्यवस्थापन समिति अथवा जिल्ला विपद व्यवस्थापन समितिले सिरियसली लिएर कार्य गर्छ भन्ने चाहिँ मा चाहिँ म आशावादी छु।
2: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिद्धेसँग कुराकानी गरिरहेका छौं। अवश्य अलिकति यो जलवायु परिवर्तन र भविष्यका चुनौतीलाई पनि जोडेर कुराकानी गरौं। गएको दुई वर्षमा चाहिँ लगातार असोज महिनामा भनौं मनसूनको अन्त्यमा अन्त्यतिर ठूलो पानी पर्यो र केही जनधनको क्षति पनि गर्यो भनौं विपदमा परिणत भयो। पछिल्ला वर्षहरूमा यो बंगालको खाड़ीतिर बढ्ने सामुद्रिक आदि अर्थात अन्य गतिविधिहरू अलिकति सक्रिय हुन थालेको अथवा नेपालमा अप्रत्याशित भारी वर्षा गराउने क्रम बढ़ेको हो भन्न सकिने अवस्था हो कि यो केही वर्षको घटना मात्रै हो? कस्तो अवस्था देखिन्छ?
3: अब तपाईँले भने अनुसारै जस्तै अहिले चाहिँ मनसुनी चक्रमा विस्तारै देखिने भिजिबल बदलाव होइन चाहिँ आएको अवस्था छ। के छ भन्दाखेरि जुन मनसुनको सुरुवात पनि अलिकति धकलिएको ढिलो हुने मनसुनको आगमन ढिलो र मनसुन चाहिँ अलिकति पछिल्लो समयमा बढी सक्रिय हुने यो चाहिँ मनसुन बदलाएको एउटा चाहिँ अब हामीले प्रत्यक्ष रूपमा देखेको एउटा चाहिँ होइन घटना भयो र यो यसमा चाहिँ जुन यो सिफ्टिङ अफ मनसुन भनौँ मनसुन चाहिँ जुन अक्टोबरतिर सिफ्ट हुने प्रक्रिया अथवा भदौ असोजमा ठूलो वर्षा हुने प्रक्रिया चाहिँ एउटा जलवायु परिवर्तनसँग पनि यो जोडिरहेको जस्तै अब यसमा चाहिँ अब मनसुन को क्रियाकलापलाई जलवायु परिवर्तनले कसरी असर गर्छ भन्ने हिसाबले पनि हामी त्यो हेर्न सक्छौँ होइन जस्तै अब अहिलेको वर्षलाई चाहिँ हामीले एलनिनो वर्ष भन्छौँ होइन एलनिनो वर्ष चाहिँ अब अलिकति आशासित रूपमा चाहिँ अब वर्षालाई यसले कम गराएन नेपालमा चाहिँ होइन तथापि अब यो चाहिँ अब आउने हिउँदमा चाहिँ यसको ठूलो प्रभाव देखिन्छ भन्ने आकलन गरिएको छ र अब यो एलनिनोले चक्रवातलाई चाहिँ लाइक कस्तो एक किसिमको सम्बन्ध पनि छ जस्तै एलनिनो हुँदाखेरि चाहिँ समुद्रमा चक्रवात फेरि घट्छ चक्रवातको चाहिँ चक्रवात भने त तपाईँको विभिन्न चरण विकसित हुन्छ नि चक्रवातको जस्तै वर्षमा यतिवटा चक्रवात भयो अथवा दुई वर्षमा यतिवटा चक्रवात चाहिँ विकसित भयो भन्छौँ हामी त्यो हिसाबमा भन्दाखेरि एलनिनोले चाहिँ चक्रवातको चाहिँ संख्यालाई चाहिँ यसले घटाउँछ खासै त त्योभन्दा लालिना फेज हुँदाखेरि जुन चाहिँ होइन बढी वर्षा गराउने चाहिँ प्रणालीको नेपालमा त्यो प्रणाली हुँदाखेरि फेरि साइक्लोन चाहिँ इन्डियन ओसियनमा चाहिँ साइक्लोन बढ्छ तपाईँको संख्या नै दोब्बर हुन्छ त्यस्तै गरी अब प्रशान्त महासागर ताप्दाखेरि चाहिँ हाम्रो तुलनात्मक रूपमा हिन्द महासागर चाहिँ चिसो हुन्छ प्रशान्त महासागर ताप्दाखेरि अब एलनिनोको घटना भयो त्यो एलनिनोको घटना हुँदा भएको अवस्थामा चाहिँ हिन्द महासागर फेरि तुलनात्मक चिसो हुन्छ त्यो तुलनात्मक चिसो हुँदाखेरि चाहिँ समुद्री तापक्रम घट्ने भयो त्यो सामुद्रिक सतहको तापक्रम घट्दाखेरि चाहिँ जुन फेभरेबल कन्डिसन भन्छ अनुकूल वातावरण चाहिँ यो चक्रवात बन्नलाई चाहिँ उपयुक्त हुँदैन तथापि चक्रवात चाहिँ बन्छ तर चक्रवातमा चाहिँ बन्ने चाहिँ फ्रिक्वेन्सी छ त्यो चाहिँ घट्छ त्यस्तो किसिमको सम्बन्ध रहिरहेको छ। अब एलनिनो अवस्थामा चाहिँ अब चक्रवात अस्थिर र यसले ट्र्याक बदल्ने सम्भावना बढी हुन्छ जस्तै तपाईँको चाहिँ अब आकलन गरिएको भन्दा अर्को ट्र्याकमा पनि जान सक्छ एलनिनो इयरहरू यो चाहिँ एउटा अध्ययनको निष्कर्ष रहिआएको छ। त्यस कारणले गर्दाखेरि अहिले बढ्दो जलवायु परिवर्तनले समुद्री सतह लगायत मनसुनमा पर्ने प्रभाव चाहिँ हाम्रो यो भनौँ न प्रशान्त महासागर हिन्द महासागर लगायत को क्षेत्रमा चाहिँ विविध रूपमा यसले असर गरिरहेको छ।
2: यसरी हेर्दाखेरि त हामीले जलवायु परिवर्तनले पनि हाम्रो मौसमी चक्रहरूमा अर्थात् मौसमी प्रणालीहरूमा असर गर्यो भन्न सकियो। सँगसँगै तपाईँले अलिक जोडिहाल्नुभयो एलनिनो यसपालि कम पानी पर्ने अनुमान थियो अझ भनौँ साउन भदौमा त एकदमै सुक्खा पनि हुन सक्छ कि न भन्ने किसिमबाट पनि चर्चाहरू गरिएका थिए तर त्योभन्दा विपरीत सामान्यतया निरन्तर पानी आवश्यकता अनुसार परि नै रह्यो औसतभन्दा कम पर्यो होला तर परि नै रह्यो। यसरी हेर्दाखेरि आगामी हिउँदमा चाहिँ यसले प्रभाव पार्ने अवस्था कतिको छ एउटा प्रश्न यहीँले जोडिहालेँ मैले एलनिनोले चाहिँ
3: जस्तै अहिले चाहिँ पहिलाको चाहिँ पूर्वानुमान अनुसार चाहिँ अब अगस्त सेप्टेम्बरतिर चाहिँ अलिकति कम वर्षा हुन्छ भन्ने किसिमको चाहिँ होइन अनुमानलाई चाहिँ अब त्यति यसले साथ दिएन तथापि हामीमा चाहिँ केही औसतभन्दा केही कम पानी परे पनि त्यो पर्याप्त पानी नै परेको भन्ने अहिले चाहिँ बुझिन्छ। अब चाहिँ कस्तो छ भन्दाखेरि हामीले हिउँदको कुरा गर्दाखेरि हाम्रो हिउँद चाहिँ प्रत्येक वर्ष चाहिँ हिउँदको एउटा प्याटर्न चाहिँ जुन पश्चिमी वायु प्रणालीले चाहिँ हामीमा वर्षाको मात्रा चाहिँ घटाउँदै लिइरहेको छ यो पाँच सात वर्षको तथ्याङ्कलाई हामीले विश्लेषण गर्दा पनि भनेपछि जति वर्षा हुनुपर्ने हो त्यो वर्षाको चाहिँ करिब करिब 15-20% अथवा होइन 25-30% मात्रै वर्षा भइरहेको अवस्था छ। जस्तै 2025 हेर्दा 24 अथवा 23 हेर्दाखेरि त्यस कारणले गर्दा फेरि चाहिँ अब यसमा एलिनोको पर चाहिँ अब जस्तै डब्ल्युएमओ वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले पनि अब चाहिँ ग्लोबल्ली नै हामीले चाहिँ दक्षिण एसियाली क्षेत्रलाई मात्रै फोकस नगरिकन हेर्दाखेरि अब 3.5 डिग्री एनामोली हुन्छ भनेको छ तापक्रममा। त्यो भनेपछि चाहिँ इट इज कन्फर्म भन्ने हिसाबले उसले कुरा गरेको छ। त्यस कारणले गर्दाखेरि हाम्रोमा चाहिँ त्यो दुईटा कुरालाई जोडेर हेर्नुपर्ने हुन्छ। एउटा चाहिँ फेरि तपाईँको एलिनोको प्रभाव चाहिँ उत्कर्षमा पुग्ने हिउँ समयमा होइन नोभेम्बर डिसेम्बर उत्सव पुग्ने त्यसको प्रभाव चाहिँ फेब्रुअरी मार्चसम्म पर्ने भनेपछि अब आउने हिउँलाई त्यसले चाहिँ अलिकति असर गर्ने भइहाल्यो। अर्को फेरि प्रत्येक वर्षको हाम्रो हिउँदे प्रणालीलाई चाहिँ परमा वर्षाको मात्रा कम हुँदै गइरहेको र त्यो अवधिमा चाहिँ हाम्रो यो पानीका स्रोतहरूमा चाहिँ कमी आएको डडेलाका प्रकोपहरू बढ्दै गएको घटना छ। त्योलाई दुईटालाई हामीले जोडेर हेर्दाखेरि हिउँदमा यसको अझै प्रभाव चाहिँ पर्ने देखिन्छ।
2: अच्छा, अब फेरि म यही बंगालको खाडीमा बन्दै गरेको एक किसिमको चक्रवातको कुरालाई नै जोडे। पछिल्लो समयमा चाहिँ यो मौसम सम्बन्धी पूर्व सूचना अर्थात पूर्वानुमान विशेष गरी पूर्वानुमानहरू चाहिँ अलिकति सठिक भएको र घरेका पूर्वानुमानहरू धेरै हदसम्म मिलेको पाइन्छ। अति भारी भनेको ठाउँमा कम्तीमा भारी वर्षा हुन्छ अथवा सुक्खा भनेको ठाउँमा कम पानी त पर्छ, त्यसरी मिलेको अवस्था छ। यसलाई यो सठिक बनाउनका लागि तपाईँहरूले विशेष गरी कस्ता किसिमका विधिहरू अपनाउनुहुन्छ र पछिल्लो समयमा चाहिँ मान्छेहरूले मौसमविदहरू मौसम पूर्वानुमान सम्बन्धी निकायहरूलाई विश्वास गर्ने क्रम बढेको छ?
3: अब यसमा चाहिँ हामीले मुख्य रूपमा चाहिँ हाम्रो यो सूचना हामीले कहाँबाट लिएर आउँछौँ, सूचना भनेको तथ्याङ्कले दिने हो। त्यस कारण तथ्याङ्कको लागि हामीले चाहिँ जुन वेदर डेटा जुन हामीले जेनेरेट गर्छौँ होइन त्यहाँ लिन्छौँ त्यो चाहिँ हाम्रो चाहिँ अब्जर्भेसन चाहिँ अन्य प्रणाली हामीले विकसित गर्नुपर्ने हुन्छ। जस्तै उपकरणहरू हामीले चाहिँ हाम्रो जस्तै 3000 मिटर भन्दा माथिल्लो क्षेत्रहरूमा हामीले चाहिँ धेरै उपकरणहरू राख्न सकेका छैनौँ अथवा माथिल्लो चाहिँ हिम क्षेत्रमा पनि हामीले कम उपकरण राख्न सकेका छौँ। त्यस कारणले गर्दाखेरि फेरि त्यहाँको भूगोलको पनि हामीले अब सठिक पूर्वानुमान हामी गर्न सकिरहेका छैनौँ। हिमाल पारीका क्षेत्रहरू भयो अथवा दार्चुला हुम्लाका क्षेत्रहरू भयो अथवा तपाईँको ताप्लेजुङ अथवा माथिका क्षेत्रहरू भयो होइन। त्यस कारणले गर्दा त्यो नेटवर्कको संख्या चाहिँ हाम्रो चाहिँ जलवायुको अनुगमन गर्ने चाहिँ जुन उपकरणहरू राख्छौँ त्यो उपकरणहरूको हामीले एउटा संख्या बढाउनु पर्यो। संख्या बढाइसकेपछि हामीले चाहिँ सानो क्षेत्रको चाहिँ मौसमी तपाईँको चाहिँ तथ्याङ्कहरू लिन सक्छौँ र एउटा आजको तथ्याङ्क चाहिँ भोलिको लागि चाहिँ पूर्व सूचनाको स्रोत पनि बन्न सक्छ। त्यो एउटा पार्ट भयो। अनि अर्को भनेको चाहिँ जुन मौसम पूर्वानुमानको लागि हामीले जमिनको सूचना मात्रै ले पुग्दैन, यो सूचनाको लागि चाहिँ हामीले वायुमण्डलीय सूचना जुन वायुमण्डलमा पनि विभिन्न उपकरणहरूबाट अनुगमन गर्नुपर्ने हुन्छ त्यसमा पनि हामीले सुधार गर्दै लानुपर्छ। तथापि पछिल्लो चरणमा आएर जुन चाहिँ हाम्रो रेडिएसन वेदर बेलुन चाहिँ को छ राडारको पनि कार्य भइरहेर त्यसको डाटा पनि नेपालमा आउँछ भनेपछि हामीले वायुमण्डलीय अब्जर्भेसन सिस्टमलाई हामीले चाहिँ अलिकति चाहिँ थप शक्तिशाली बनाउनुपर्छ। त्यसको लागि हामीले लगानी बढाउनु पर्यो होइन। विज्ञान प्रविधि र भनेको अर्थ यो जलवायुजन्य विपद अध्ययन अनुसन्धानको लागि हामीले लगानी बढाउनु पर्यो। लगानी बढाउनको लागि उपकरणहरू लगायत चाहिँ नयाँ नयाँ किसिमका चाहिँ प्रणालीहरू हामीले भित्र्याउनु पर्यो होइन। र त्यो अब त्यो त्यसो गरेको अवस्थामा चाहिँ त्यो तथ्याङ्कहरू हाम्रो जमिन हाम्रो आकाश त्यो दुईटा तथ्याङ्कलाई हामीले विश्लेषण गर्यौँ भने फेरि हामीले पूर्वानुमानको जुन गणितीय मोडल चाहिँ छ नेपाल अनुसारको मोडल तयार भएको छ त्यो मोडल अनुसार हामीले क्यालकुलेट गरेर हामीले चाहिँ 3 दिन अथवा 5 दिन अथवा 7 दिनसम्मको हामी भविष्यवाणी गर्न सक्छौँ। त्यसमा मुख्य चाहिँ अब्जर्भेसन नै हो, जमिनको अब्जर्भेसन र वायुमण्डलको अब्जर्भेसन, ताकि हामीले छिमेकी मुलुकहरूको नजिकको यताउता हेरेर होइन जस्तै अब तराईको जनकपुरतिरको लागि पटनाको हेर्न नपरोस् अथवा माथि तपाईँको चाहिँ हाम्रो हुम्ला सिमिकोटको लागि फेरि तिब्बतको अथवा माथिको चाहिँ हेर्न नपरोस्। त्यसो गर्दा अलिकति किन भन्दाखेरि 1-2 किलोमिटरकै भर्टिकल डिस्टेन्समा नै त्यो मौसम चाहिँ फरक हुने हुनाले हामीले चाहिँ पूर्व सूचना प्रणाली अथवा मौसम विश्लेषणलाई सठिक बनाउनको लागि हाम्रो उपकरण र हाम्रो क्षमतामा वृद्धि गरेको अवस्थामा सठिक सूचना अथवा भविष्यवाणी गर्न सकिन्छ।
2: यसपालिको जस्तो बंगाल खाडीबाट नै आउँदैछ एउटा निम्नचापी प्रणाली बनेर त्यहाँबाट नै आउँदैछ भन्ने किसिमको यो खालको सूचनाको लागि चाहिँ अन्तर्देशीय रूपमा अर्थात यसको हामीसँग सूचनाको पहुँच कतिको छ र त्यसका विश्लेषणहरू चाहिँ कतिका भर पर्दा हुन्छन् उताबाट आउँदैछ भन्ने कुरालाई चाहिँ
3: फेरि अब अर्को चाहिँ हामीले एंगलबाट पनि हेर्न सक्छौँ। अहिले चाहिँ अब ग्लोबल भिलेजको कुरा आइरहेको अवस्था छ होइन, जस्तै फेरि अब यो मौसमको चाहिँ र हामी जलवायुको कुरा गर्दाखेरि त यसको सीमा चाहिँ भौगोलिक सीमा यसको हुँदैन भन्ने भन्छौँ। त्यस कारणले गर्दाखेरि अब जस्तै कतिपय चाहिँ अब जस्तै हामीले अहिले सेटेलाइट का चाहिँ नक्साहरू हामी चाहिँ प्रयोग गर्छौँ होइन अध्ययन अनुसन्धानको लागि, त्यो चाहिँ हामीले चाहिँ फ्री होइन चाहिँ पैसा नतिरी नै हामी ग्लोबल्ली प्राप्त गरिरहेका हुन्छौँ होइन, अर्को देशले बनाए पनि भनेपछि त्यो एउटा सहकार्यको चाहिँ अब एउटा नमुना उदाहरण हो। जस्तै हाम्रो सूचना हामीले इन्टरनेटमा राखिसकेपछि तिब्बतले पनि हेर्न सक्यो, त्यसबाट त्यहाँबाट पनि फाइदा, जस्तै हामीले भारतको अथवा बङ्गलादेशमा सम्म चाहिँ चक्रवात आइसक्यो है भनेपछि त्यहाँको सूचना पनि हामीले फलो गर्न सक्छौँ। भनेपछि यो चाहिँ हामीले सहकार्य नगरी पनि त्यो गर्न सकियो, फेरि एउटा पार्ट चाहिँ ओपन एक्सेस भन्छ नि तपाईँको, ओपन एक्सेस चाहिँ आधारमा त्यो इन्टरनेटको माध्यमबाट हामीले त्यो एउटा चाहिँ उनीहरूकोमा केही भइरहेछ यो कता बढ्दैछ भन्ने त्यसरी लिन्छ। अर्को चाहिँ भनेको सरकारी तहमा नै हामीले चाहिँ एक किसिमको चाहिँ अन्डरस्ट्यान्डिङ बनाएर है त्यहाँ चाहिँ विपद चाहिँ का घटनाहरू अथवा मौसमी तथ्याङ्कहरू चाहिँ अलिकति एकदमै भनौँ न त्यो विपदमा परिणत हुने चाहिँ अवस्था आइसक्यो भने हामीले तत्काल जानकारी गराऊ भनेर पनि त्यो गर्न सकिन्छ। जस्तै अस्तिको विपदको घटनापछि चाइना मेट्रोलोजिकल एजेन्सीसँग नेपाल सरकारको चाहिँ सहकार्य सुरुवात भएको छ, त्यस कारणले गर्दाखेरि त्यस्तै अब भारतको चाहिँ इन्डियन मेट्रोलोजिकल डिपार्टमेन्ट र नेपाल सरकारको चाहिँ नेपाल मेट्रोलोजिकल डिपार्टमेन्टको बीचमा पनि सहकार्य चलिरहेको छ। जस्तै बिहारमा अथवा चाहिँ उत्तर प्रदेशमा चाहिँ यस्तो किसिमको भयो, अब यहाँ चाहिँ यो नेपालतिर मुभ गर्दैछ भन्ने सूचनाले पनि हाम्रो तराई अथवा तपाईँको त्यो क्षेत्रका जनताहरूलाई सुसूचित गराउन मद्दत गर्छ। त्यस कारणले गर्दा यस्तो सहकार्यको जरुरत चाहिँ हुन्छ र सहकार्य सुरुवात पनि हुँदै गएको देखिन्छ।
2: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिद्धिरसँग कुराकानी गरिरहेका छौँ। अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। मौसम विज्ञानको दृष्टिले नेपालमा आउँदा दिनमा चाहिँ चरम किसिमका मौसमी घटनाहरू अझ बढी सामना गर्नुपर्छ भन्ने सम्भावनाहरू कतिको बढ्दै गएका छन्?
3: जस्तै हामीले चाहिँ अब समग्रमा यो निचोडकै कुरा चाहिँ मिल्दो जुल्दो आउने जस्तो देखेँ मैले। जस्तै अहिले चाहिँ जुन जलवायु जन्य क्रियाकलापहरू अथवा जलवायुजन्य विपदहरू बढिरहेको अवस्था छ र यो जलवायु चक्रमा आएको फेरबदल हो। जस्तै हामीले प्रत्यक्ष रूपमा नै हामीले चाहिँ विगतका 15-20 वर्षहरूमा नभोगेका घटनाहरू अहिले हामीले भोगिरहेका अवस्था छौँ होइन। जस्तै अब वर्षा चाहिने बेलामा वर्षा नहुने, नचाहिने बेलामा वर्षा हुने, अत्याधिक ठूलो वर्षा हुने, यस्ता किसिमका घटनाहरू निरन्तर चलिरहेको छ। बेमौसमी वर्षा लगायत तपाईँको चाहिँ हावाहुरी अथवा तापलहर शीतलहरदेखि लिएर चट्याङ आँधीबेरीका घटनाहरू चाहिँ अनएक्सपेक्टेडली बढिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि जलवायु जन्य क्रियाकलापहरू जुन यो उष्ण वायुमण्डलीय अवस्थामा यो यस्ता घटनाहरू अवश्य नै बढ्नेछन्। त्यही अनुसारको हामी चाहिँ सतर्कता हामी अप्नाउनु पर्ने हुन्छ। त्यसको लागि हामीले चाहिँ अध्ययन अनुसन्धान र अनुगमन हामीले सोही रूपमा अथवा तपाईँको सरकारको तर्फबाट अथवा एकाडेमिया विश्वविद्यालयको तर्फबाट अथवा अन्य रिसर्च इन्स्टिच्युटको तर्फबाट संयुक्त रूपमा कतिपय कार्यहरू हामी गर्न सक्छौँ। त्यसो अन्तर्देशीय साझेदारीहरू पनि महत्वपूर्ण हुन्छ। त्यस कारणले गर्दाखेरि जलवायुजन्य क्रियाकलापहरू अवश्य नै बढ्छन्। त्यसको लागि हामी पूर्व तयारी सुसूचित अध्ययन र अनुसन्धान गरेर त्यसको हानि नोक्सानीबाट कसरी हामी चाहिँ क्षति कम गर्न सक्छौँ भन्ने दिशामा अगाडि बढ्नुपर्छ।
2: यो अध्ययन अनुसन्धानको कुरा गर्दा चाहिँ नेपालमा पछिल्लो समयमा कतिको बढेका छन् र सरकार यसमा कतिको लगानी गर्न तयार अर्थात स्रोतहरू खोज्नको लागि विश्वविद्यालयहरू कतिको लागि परेका छन्? पछिल्लो समयमा अध्ययन अनुसन्धानको दायरा कतिको फराकिलो भएको छ कि अझ धेरै गर्न आवश्यक छ?
3: अनुसन्धानको लागि चाहिँ अहिलेको जस्तै जनशक्तिहरू अथवा विद्यार्थीहरू अथवा रिसर्चरहरूको चाहिँ अब चाहना चाहिँ एकदमै अगाडि बढेको हामीले पाएका छौँ। तर फेरि जुन सरकारी तहबाट चाहिँ विश्वविद्यालयमा दिने अनुदान अथवा शिक्षा चाहिँ अलिकति घटेको पायौँ हामीले यो वर्ष। त्यस कारणले गर्दाखेरि जस्तै मान्छेमा चाहिँ अब यो विपद को अध्ययन चाहिँ हामीले गर्नुपर्छ है भनेर कतिपय चाहिँ नयाँ म्यान पावरहरू पनि अध्ययन अनुसन्धानमा लागिरहनु भएको छ र चाहिँ अब त्यसले चाहिँ केही न केही रूपमा ठोस कारण अथवा त्यसको चाहिँ बिन्दु केन्द्रबिन्दुसम्म पुग्न सकिन्छ। तथापि अब हामीले चाहिँ सरकारी तहबाट नै यसलाई संरक्षण गर्नको लागि सरकारले लगानी चाहिँ बढाउनुपर्छ। सरकारले लगानी बढाउने भनेको चाहिँ रिसर्च इन्स्टिच्युटहरूमा अथवा युनिभर्सिटीहरूमा चाहिँ अलिकति थप लगानी बढाएर विज्ञान र प्रविधिलाई अलिकति माथि लानुपर्छ।
2: त्यसरी चरम मौसमी घटनाहरू बढ्दै गएको र अझ बढ्ने सम्भावना रहेको सन्दर्भमा नेपालले दीर्घकालीन रूपमा यो संरचना बनाउने लगायतका कुराहरूमा कस्ता नीतिहरू अवलम्बन गर्नुपर्ने अवस्था देखिन्छ अब आगामी दिनहरूमा? विशेष गरी
3: यो जुन हाम्रो चाहिँ इन्फर्मेसनलाई चाहिँ जुन डाटाबाट आएको इन्फर्मेसन हुन्छ इन्फर्मेसनलाई हामीले पोलिसीमा लिएर जानु पर्यो नीति निर्माण तर्फमा। नीति निर्माणमा फेरि हाम्रो कस्तो छ भन्दाखेरि हाम्रो चाहिँ सरकार चाहिँ कमजोर हुँदाखेरि नीति निर्माण पनि कमजोर भइरहने अथवा हामीले भएको नीति नियमलाई पनि हामीले पालन नगरेको अवस्था छ। त्यस कारणले गर्दाखेरि नीति नियमको तहमा चाहिँ हाम्रो चाहिँ नेपाली परिपाटी चाहिँ अलिकति कमजोर नै छ। हामीले त्यही नीति नियम एक ठाउँमा एउटा हुन्छ अर्को ठाउँमा अर्को हुन्छ। जस्तै हामीले उदाहरणको लागि एउटा खोलाको मापदण्ड नै गऱ्यौँ भने होइन खोलाको मापदण्ड चाहिँ एउटै पालिकाभित्र दुईटा खोलामा फरक फरक होइन सहायक दुईटै सहायक नदी हुन् तर फरक फरक हुन्छ। त्यस कारणले गर्दा यो यस्तो कुराहरूमा चाहिँ हामीले सिरियसली यसलाई लिनुपर्ने हुन्छ र नीति नियममा चाहिँ अब यो विशेष गरी विपद सम्बन्धी नीति नियमलाई चाहिँ हामीले एकदमै अक्षरश पालना गरेर हामीले चाहिँ क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ। नत्र फेरि हामी चाहिँ जहिले पनि विपद आयो फेरि हामी बिर्सने अनि फेरि तपाईँको चाहिँ अब गफ गर्ने मात्रै स्थिति बन्छ।
2: अब अन्तमा भोलि बिहिबारदेखि शुरू हुने सम्भावित वर्षा ठूलो पानी शुक्रबार शनिबार आइतबार त अलिक ठूलो नै हुन्छ कि भन्ने अहिलेको पूर्वानुमान यी सबै कुरालाई ख्याल गर्दै सम्पूर्ण श्रोताहरूलाई एक विशेषज्ञको रूपमा के सन्देश दिन चाहनुहुन्छ जाँदै गर्दाखेरि?
3: अहिलेको अवस्थामा हाम्रो चक्रवात बन्ने प्रक्रिया चलिरहेको अवस्था छ र यो चक्रवात बन्यो अथवा चक्रवातै नबनेको अवस्थामा पनि न्यूनचापीय क्षेत्रको प्रभावले गर्दाखेरि हाम्रो चाहिँ 9 गते 10 गते र 11 गते चाहिँ विशेष चाहिँ ठूलो वर्षा हुने सम्भावना देशभरि नै छँदैछ। त्यस कारणले त्यही अनुसारको हामीले सतर्कता अपनाऊ र सबैमा सुसूचित गरौं र हामीले जनजनको क्षतिलाई हामी कम गरौं।
2: हुन्छ त, यो महत्वपूर्ण समय दिनुभयो र यो महत्वपूर्ण समयमा आम श्रोताहरूलाई सचेत गराउनको लागि अर्थात् जानकारी दिनको लागि यहाँले आफ्ना अनुभवहरू साट्नुभयो। यहाँलाई उज्यालोको तर्फबाट धेरै धन्यवाद छ।
3: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल। अब भने आजको बदल्दो नेपालको समय सक्ने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदल्दो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म बस्नु र बस्नु बिदा हुन्छु। नमस्कार।

0: बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-3588 98-0-12-35-8888।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम शुरू। पर्सीदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकाले सचेत रहन आग्रह। कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसंघको 81 औं महासभामा सहभागी

लागि हुन प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान, परराष्ट्र मन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकर बीच भेटवार्ता, बाढ़ी पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई थप 31 मिलियन डलर दिने, पोखरा विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान हुने, पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित, एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी, अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड़ मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने, र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरू भएको छ। देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरू भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार अहिले काठमाडौँ उपत्यका सहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकोले वर्षाको गतिविधि थप बढ़न सक्ने उहाँको भनाई छ। तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार जसो पानी पर्ने छैन। भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ। त्यसपछिका गतिविधि विस्तारै बढ़दै जाने र पर्सि शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारी तथा आरीघोप्टे वर्षा हुनेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभाग आसपास रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन मार्फत देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा ठूलोदेखि एक दुई ठाउँमा धेरै ठूलोसम्म वर्षा हुनेछ। त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै ठूलो पानी पर्न सक्छ। हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि 10 गते शनिबारसम्म, मधेश प्रदेशमा भोलि बिहिबार र शुक्रबार, गण्डकी र लुम्बिनीमा पनि पर्सीदेखि 11 गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि 11 गते आइतबारसम्म पानी पर्ने देखिन्छ। बाढ़ी पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्व सूचनालाई सक्रिय पार्ने, सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन्। सकेसम्म रातको समयमा यात्रा नगर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलले आग्रह गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत पर्सि शुक्रबारदेखि शुरू हुने ठूलो वर्षा र बाढ़ीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषि बालीलाई जोगाउन आवश्यक पूर्व तयारी गर्न सल्लाह दिएको हो। विशेष गरी नदी तथा खोला छेउका कृषि संरचना र धानबाली जोगाउन भनिएको छ। साथै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैंचामा पानीको निकासको व्यवस्था गर्न सल्लाह छ। त्यस्तै बालीमा अहिले रासायनिक मल, विषादी वा अन्य पोषक तत्व नहाल्न, कम्पोस्ट तथा गोठेमललाई पानीबाट जोगाएर राख्न र हावाहुरीबाट उखु ढल्न नदिन, 4-5 वटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न पनि किसानलाई सल्लाह छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका न्यूयोर्क प्रस्थान गर्नुभएको छ। वहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। पर्सि शुक्रबार प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको उहाँका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकर बीच भेटवार्ता भएको छ। न्यूयोर्कमा भएको भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध, हालै भोटेको छिमा आएको बाढ़ी, राहत तथा पुननिर्माणका कार्य लगायतका विषयमा छलफल भएको न्यूयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ। हुकरले भोटेकोछि बाढ़ीपछिको पुनर्स्थापना तथा पुननिर्माणका लागि अमेरिकाको तर्फबाट थप 31 मिलियन अमेरिकी डलर अर्थात झण्डै 4 अर्ब 74 करोड़ रूपियाँ बराबर सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ। त्यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। मन्त्री खनाल र उपविदेश मन्त्री हुकर बीच पुननिर्माणको प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो। हुकर र परराष्ट्र मन्त्री खनाल बीचको भेट राष्ट्रसंघको 81 महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्यूयोर्कमा भेला भएका बेला भएको हो। यस्तै परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको छ। न्यूयोर्कमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गर्दैछ। अंग्रेजी नयाँ वर्षको दिन 2079 पुस 17 गतेदेखि संचालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान शुरू हुन लागेको हो। नियमित उडान हुने भएपछि पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित भएका छन्। अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाई दुबईको विमान आज बेलुका 6:15 बजे पोखरामा अवतरण गर्नेछ भने यात्रु लिएर बेलुका 7:15 बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ। अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहको लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो। फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायले खादा र मालाले स्वागत तथा विदाई गर्ने गरी तयारी गरिरहेका छन्। पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियम अनुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयो। दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले 120 भन्दा धेरै गन्तव्यमा उडान गर्ने भएकोले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आश राखेको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भएको छ। नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटफुट बाहेक यसअघि देशभरका वडामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ। रसुवामा बाढ़ीले क्षति पुर्याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। कांग्रेसले यही 16 देखि 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ। अब विदेशको खबर। यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी, पानीको अभाव र डडेलोको जोखिम बढ़ने चेतावनी दिएको छ। यसको असर धान, पाम तेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ़न सक्नेछ। विश्व खाद्य कार्यक्रमका अनुसार एलनिनोका कारण सन् 2027 अन्त्यसम्म कम्तीमा 4,90,00,000 मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्छन्। दक्षिण र दक्षिण पूर्वी एसिया सहित अफ्रिका तथा मध्य अमेरिका प्रभावित हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनका अनुसार यसपटकको एलनिनो सन् 1950 यताकै शक्तिशाली बन्न सक्ने सम्भावना 69% रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ। दक्षिण पूर्वी एसियामा यसको असर देखिन थालिसकेको छ। इण्डोनेसियामा डडेलो फैलिनुका साथै जलाशयको पानी घटेको र माछा उत्पादन प्रभावित हुँदै आएको छ। मेकोङ नदीमा पानीको बहाव घट्दा खेती र माछा मार्ने समुदाय समेत समस्यामा परेका छन्। भारत, भियतनाम र थाइल्याण्ड जस्ता प्रमुख चामल निर्यातक देश प्रभावित भए विश्व बजारमा चामलको आपूर्ति र मूल्यमा असर पर्न सक्ने देखिएको छ। विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य 15% भन्दा धेरैले बढ़न सक्ने अनुमान गरेका छन्। अब एउटा खेल खबर। एसियाली खेलकुदको महिला भलिबलमा चीनले आयोजक जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनल खेलमा चीनले पहिलो सेट 25-19, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जितेको हो। चीन यो प्रतियोगिताको साबिक विजेता टोली पनि हो। सेमी फाइनलमा चीनले थाइल्याण्डलाई 3-2 पराजित गरेको थियो भने जापानले दक्षिण कोरियालाई 3-0 हराउँदै फाइनलमा पुगेको थियो। नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो। नेपाली महिला भलिबल टोलीले 12 स्थान हासिल गरेको छ। चारभन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम शुरू। पर्सीदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकोले सचेत रहन आग्रह। कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान, परराष्ट्र मन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकरबीच भेटवार्ता, बाढ़ी पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई थप 31 मिलियन डलर दिने, पोखरा विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उड़ान हुने, पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित, एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी, अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड़ मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने, र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841454448।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0664520209।

0: Liponia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
8: हेलो मर्स्याङदी FM 95 मेगाहर्ज

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसिसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हात पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसिसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलैले लगाएको सिङको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिङको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपराइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
5: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
6: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
6: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
6: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय।

0: त्यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगरौ नगराउ बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गरौ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश। मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
3: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
3: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772072।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454848।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: एक्सट्रिम इनर्जी ड्रिंक
3: टाइम चेक अहिले ठीक 10 बजेको छ
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: बुलेटिनको शुरूमा मुख्य मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन प्रधानमन्त्री सह अमेरिका प्रस्थान। आज देशैभर कांग्रेसको पालिका अधिवेशन। एमाले केन्द्रीय कार्य कमिटी बैठक आज पनि। सबै धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने। र कोशी बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरू।
3: हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16औं वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
5: मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ।
6: मर्सङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे। स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार।
7: सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाड सेवा केन्द्र सेउलीबार।
8: साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे।
9: नोट एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ।
10: समय 11:30 बजे। स्थान हातेमालु साकोसको सभाहल बेसी शहर 7 भीमसेन स्थान लमजुङ।
3: थप जानकारीको लागि सम्पर्क हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी शहर 0665209115 5209125। खुदी सदस्य सेवा कार्यालय 9856087624 र भोटेवाडार सदस्य सेवा कार्यालय 0664002225।
1: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी शहरको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने। उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउ। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी शहर लमजुङ।
0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
11: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षाजन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्।
12: कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
13: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
12: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
13: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
12: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
13: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयर्कमा प्रस्थान गर्नुभएको छ। वहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानतर्फ दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको हमात अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको हो। प्रधानमन्त्री शाह दोहाबाट न्यूयर्कतर्फ प्रस्थान गर्नुभएको छ। वहाँले न्यूयर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरण लगायतका अधिकारीहरूले स्वागत गर्नुहुनेछ। आजै प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको संगठित संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटपुट बाहेक यसअघि देशभरका वडामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ। त्यस्तै मधेस प्रदेशका सिरह, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सकिएको निर्वाचन समितिले जनाएको छ। रसुवामा बाढ़ीले क्षति पुर्याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले जानकारी दिनुभयो। नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा 5 अधिकारी चयन हुनेछन्। त्यसमा एक सभापति, एक महिला सहित 2 उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोष सदस्यमा भने सभापतिले निर्वाचित कार्य समिति सदस्य मध्येबाट मनोनयन गर्ने प्रावधान छ। कांग्रेसले यही 16 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने भएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ। बैठक आज बिहान 9 शुरू भएको छ। हिजो 118 केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। 16 केन्द्रीय सदस्यहरू अनुपस्थित रहेका छन्। आज बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन्। आचार्यका अनुसार केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि सचिवालयमा बैठक पनि बस्ने भएको छ। सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक सम्पन्न हुने आचार्यले बताउनु भएको छ। एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको भनीमण्डल स्थित एक पार्टी प्यालेसमा असोज 5 शुरू भएको थियो। पूर्व निर्धारित कार्यतालिका अनुसार असोज 7 बैठक सम्पन्न गर्ने भनिएको थियो। सबै केन्द्रीय सदस्यहरूले बोलिसकेपछि मात्र सचिवालय बैठक बस्नेछ। त्यस्तै सचिवालय बैठक आज पनि हुन सक्छ, भोलि नै पनि सर्न सक्छ। आचार्यले बताउनु भएको छ यदि भोलि सचिवालय बैठक भए पनि केन्द्रीय कमिटी बैठक एक दिन लम्बिने भएको छ। कोशी बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरू भएको छ। देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरू भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद डेभिड ढकालका अनुसार अहिले काठमाडौँ उपत्यका सहित चितवन, रसुवा, मकवानपुर, गोर्खा, सिन्धुपाल्चो लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। मनसूनी वायुको प्रभाव कायम रहेको तथा बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकाले वर्षाको गतिविधि थप बढ़न सक्ने उहाँको भनाई छ। तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार पानी पर्ने छैन। भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम शुरू हुनेछ। त्यसपछि गतिविधि विस्तारै बढ़दै जाने र पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे तथा आरी घोप्टे वर्षा हुनेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभाग आसपास रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन मार्फत देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलोदेखि एक दुई ठाउँमा धेरै ठूलो वर्षा हुनेछ। त्यस्तै मधेस, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चट्याङ र हावाहुरी सहित धेरै ठूलो पानी पर्न सक्छ। हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि 10 गते शनिबारसम्म, मध्य प्रदेशमा भोलि बिहिबार र शुक्रबार गण्डकी र लुम्बिनीमा पनि पर्सीदेखि 11 गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि 11 गते आइतबारसम्म पानी पर्ने देखिएको छ। बाढ़ी पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्व सूचनालाई सक्रिय पार्ने, सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन्। सकेसम्म रातको समयमा यात्रा नगर्न, धानबालीमा पानीको निकास व्यवस्था गर्न पनि आग्रह गरिएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम। निःशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, छारेरोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निःशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा
14: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
15: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
16: उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा
17: बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा
18: सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
19: निःशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
20: मोरल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडेल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 066-520-004।
21: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
22: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
23: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
22: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
23: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
22: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: कृषि विकास कार्यालय लम्चुङको सूचना।
4: कृषि विकास कार्यालय लम्चुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लम्चुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
2: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
4: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
2: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि सुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
4: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
2: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0665-120-0665-120-130
2: मोबाइल नम्बर 9850-45-230 र 9850-80-140
5: मर्चेन्ट एफएम 95 मेगाहर्ज
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसीसहर नगरपालिकाबाट गत आर्थिक वर्षमा 272 जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। नगरपालिकाले रोजगार सेवा केन्द्रका अनुसार आर्थिक वर्ष 2082-83 श्रम स्वीकृति लिनेमा 197 जना बेसीसहर नगरपालिकाभित्रका छन्। अन्य स्थानीय तहमा 66 जना र बाहिर जिल्लाका 9 जनाले पनि बेसीसहर स्थित रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिएका छन्। बाहिरी जिल्लाबाट श्रम स्वीकृति लिनेमा तनहुँ पर्वत र नवलपुरका नागरिक रहेको रोजगार संयोजक ईश्वर बहादुर लोहानीले जानकारी दिनुभयो। बेसीसहर नगरपालिकाभित्रका 197 जना मध्ये सबैभन्दा धेरै 58 जना रोजगारीका लागि दुबई गएका छन्। कतारका लागि 44 जना साउदी अरबका लागि 42 जना मलेसियाका लागि 21 जना युरोपेली मुलुकका लागि 20 जना र कुवेतका लागि 18 जनाले श्रम स्वीकृति लिएका छन्। स्थानीय तहसम्म पुग्न समय लाग्ने लम्चुङमा रहेका आफन्त तथा साथीभाइसँगको सम्पर्क र बेसीसहर आउँदा सेवा लिन सहज हुने भएकोले बाहिरी जिल्लाका नागरिकले समेत यहाँबाट श्रम स्वीकृति लिने गरेको रोजगार संयोजक लोहनीले बताउनुभयो। रोजगार सेवा केन्द्रले श्रम स्वीकृति प्रदान गर्नुका साथै वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिलाई आवश्यक जानकारी र परामर्श समेत दिँदै आएको छ। केन्द्रबाट आवश्यक कागजात श्रम स्वीकृति प्रक्रिया गन्तव्य मुलुक रोजगारीको प्रकृति र सुरक्षित वैदेशिक रोजगारीका विषयमा सेवाग्राहीलाई जानकारी दिँदै आएको छ। वैदेशिक रोजगारीमा जाने क्रममा हुन सक्ने ठगी गलत सूचना र असुरक्षित प्रक्रियाबाट जोगिने आधिकारिक माध्यमबाट मात्रै श्रम स्वीकृति तथा अन्य प्रक्रिया पूरा गर्न रोजगार सेवा केन्द्रले आग्रह गरेको छ। रोजगार सेवा केन्द्रको तथ्याङ्क अनुसार लम्जुङबाट हालसम्म रोजगारीका सिलसिलामा विदेश जाने आउनेको संख्या 2285 रहेका छन्। वैदेशिक रोजगारी लम्जुङका धेरै परिवारको आमदानीको महत्वपूर्ण स्रोत बनेको छ। तर विदेश जानु अघि आवश्यक सिप रोजगारीको सुरक्षा र उचित पारिश्रमिक सुनिश्चित गर्नु तथा विदेशबाट फर्किएपछि स्वदेशमै रोजगार तथा उद्यमको अवसर सिर्जना गर्नु चुनौतीका रूपमा रहेका छन्। स्थानीय तहले वैदेशिक रोजगारीमा जाने युवालाई सिप मूलक तालिम वित्तीय साक्षरता र सुरक्षित आप्रवासन सम्बन्धी जानकारीलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिएको छ। कोलासुथार गाउँपालिकाले पालिका बाहिर विशेष गरी पोखरा तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई सहज रूपमा सरकारी तथा सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको स्थायी ठेगाना कोलासुथार भए पनि पोखरा कास्की तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा नागरिक बसोबास गर्दै आएका छन्। उनीहरूलाई गाउँपालिकासम्म पुगेर सेवा लिनुपर्ने बाध्यता कम गर्न शिविर मार्फत वडा कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा प्रदान गर्न लागि गाउँपालिकाले जनाएको छ। शिविरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपो तथा भूमिकर संकलन, व्यक्तिगत घटना दर्ता लगायतका सेवा उपलब्ध हुनेछ। जन्म, मृत्यु, बसाईसराई, विवाह तथा सम्बन्ध विच्छेद दर्ताका साथै वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सिफारिश समेत शिविरबाटै लिन सकिनेछ। शिविर पोखरा बारा सेती नहर स्थित पैगो तमु समाज घरमा असोज 12 गतेदेखि 16 गतेसम्म सञ्चालन हुने शिविरमा वडागत रूपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। गाउँपालिकाका अनुसार असोज 12 गते वडा नम्बर 8 र 9, 13 गते वडा नम्बर 6 र 7, 14 गते वडा नम्बर 2, 3 र 5 तथा 15 गते वडा नम्बर 1 र 4 का पोखरा तथा आसपासमा बसोबास गर्ने नागरिकले सेवा लिन सक्नेछन्। यसै गरी तोकिएको दिन सेवा लिन छुटेका नागरिकका लागि असोज 16 गते शुक्रबार सेवा उपलब्ध गराइनेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेले पालिका बाहिर बसोबास गर्ने नागरिकका स्थानीय तहका सेवा सहज सरल र आफ्नै पहुँचमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। शिविरबाट नागरिकले गाउँपालिकासम्म धाउनुपर्ने समय र खर्च बचत हुनुका साथै आवश्यक सेवा स्थानीय रूपमा नै प्राप्त गर्न सक्नेछन्। गाउँपालिकाले सम्बन्धित वडाका नागरिकलाई तोकिएको दिन आवश्यक कागजात सहित शिविरमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। लमजुङमा एक वर्षको अवधिमा 172 नयाँ उद्योग दर्ता भएका छन्। एकीकृत सेवा कार्यालय लमजुङमा आर्थिक वर्ष 2082-83 एक वर्षमा विभिन्न प्रकृतिका उद्योगहरू दर्ता भएका छन्। एक वर्षमा 172 नयाँ उद्योग थपिँदै गर्दा 104 उद्योगको लगत कट्टा तथा खारेज भएको कार्यालयको तथ्याङ्क छ। गत वर्ष थपिएका उद्योगमा सबैभन्दा धेरै कृषि तथा वन पैदावारमा आधारित 81 उद्योग रहेका छन्। यसै गरी पर्यटन उद्योग 41, सेवामूलक 36 र निर्माण सम्बन्धी 6 उद्योग थप भएका छन्। सोही अवधिमा 748 उद्योगको नवीकरण, 13 नामसारी, 17 पूँजी वृद्धि र 10 उद्देश्य थप गरेका छन्। कार्यालयबाट 25 प्रतिलिपि निकालेका छन् भने 5 सेवा सिफारिश र 3 उद्योगको ठाउँ सारी भएको छ। एकीकृत सेवा कार्यालयले उद्योग दर्ता नवीकरण लगायतका सेवा प्रवाहबाट मात्र गत आर्थिक वर्षमा 22,29,200 रूपियाँ दर्ता राजस्व संकलन गरेको छ। वाणिज्यतर्फ गएको आर्थिक वर्षमा 142 नयाँ फर्म थपिएका छन् भने 825 नवीकरण, 39 पूँजी वृद्धि, 19 सुविधा सिफारिश, 17 वाणिज्य फर्म को उद्देश्य थप र 7 नाम सारी भएको छ। गत वर्ष 97 फर्म लगतकट्टा तथा खारिज भएको कार्यालयले जनाएको छ। उद्योग वाणिज्य दर्ता नवीकरण तथा खारिजी लगायतका कार्यालयबाट प्रवाह हुने सेवा मार्फत 18,44,125 रूपियाँ राजस्व संकलन भएको छ। पर्यटनतर्फ 5,400 र उद्योग वाणिज्य सम्बन्धी सेवा प्रवाहबाट कुल 40,78,725 रूपियाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। जिल्लामा उद्योग वाणिज्य दर्तासँगै खारिजीको संख्या पनि प्रत्येक वर्ष बढ़दै गएको कार्यालयको तथ्याङ्कले देखाएको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकाल्दै क्यान्सर, पाइल्स लगायतका विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रसार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यानकर्षण गराएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित पार्ने भएकोले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको आवज्ञा गरी अवञ्चनीय कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन प्रधानमन्त्री सह अमेरिका प्रस्थान, आज देशभर कांग्रेसको पालिका अधिवेशन, एमाले केन्द्रीय कमिटि बैठक आज पनि, सबैले धारणा राखिसकेपछि सचिवालयको बैठक बस्ने र कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरू। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

नमस्कार, रेडियो मर्सङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsangdi.org मा बिहान 10 बजेको मर्सङदी समाचारमा म लक्ष्मीको स्वागत छ।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
0: ब्युटिसियन तालिम सञ्चालन हुने सम्बन्धी सूचना। सिटी भिटी खुदीको आयोजनामा सौन्दर्य कर्मी तालिम सञ्चालन हुने भएकोले इच्छुक व्यक्तिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक सिटी भिटी खुदी तालिम सौन्दर्य कर्मी तालिम, न्यूनतम सहभागी संख्या 20 जना। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ, बेसी शहर 7, लमजुङ। सम्पर्क लमजुङ उद्योग वाणिज्य संघको सचिवालय। सम्पर्क नम्बर 0665201156, मोबाइल 9843093348। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुहोला।
5: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850-86780।
6: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुसी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
11: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunnia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560426257 र 98400067787

मनभित्र हजारौं कुरा छ सबैलाई बुझाउन मन लाग्छ तर यहाँ कसैले बुझ्दैन किन यस्तो भएको सबजना म पनि चाहन्छु केही न केही राम्रो काम गर्नु यो समाजमा तर यहाँ राम्रो कसैलाई नि पस्दैन के गर्नु यस्तै छ जमाना।

0: good?
1: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-602-299।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: Thank you, everyone.
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446062।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित

0: बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772।

0: California.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौं हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौं र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौं नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौं र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौं
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: नमस्कार अहिले दिउँसोको एक बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
6: अहिले बिहानको ठिक 11 बजेको छ

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने छारे रोग भएमा
2: डर लाग्ने झसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहा हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
1: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
2: उदास भइरहने जिउमा फूर्ति नहुने अल्यास भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा
1: सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट
2: मोरल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ बडेल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004
1: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13-236 र 9845-00-58-261।
4: मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ लम्जुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
2: थप जानकारीको लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: हेर्न माले ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्रब। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको ₹1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166, 9856045248, 9841238555 र 9856045357। लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर लमजुङ।
8: यो मोबाइलले पनि तनावै दियो भने
9: हैन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
10: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675204535, 5204575, विश्वास तपाईँको, सेवा हाम्रो।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021230, 4021224, मोबाइल 9841454448।

0: शाहले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम, आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम, साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि, ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
0: मोबाइल नम्बर 9856045230 र 9856080140।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
5: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
4: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
6: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
7: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
0: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
8: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।
10: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्ता ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
11: निशुल्क जाँच हुने रोगहरू, लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा
10: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने,
12: मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने, फएमा लागू पदार्थको

0: दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
1: उदास भइरहने, जिउमा फुर्ती नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
0: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट,
1: मोडल सिटी हस्पिटल प्राली बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004,
0: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

ब्रेकिंग न्यूज़ हर मेरा राज़ है।

PPK.

0: Mania.
1: Extreme energy drink.
2: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु के विकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेजार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मसौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुन प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 9841623284 र 9921980746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बैंक चोक लमसुङ सम्पर्क 9841626344 9841626344
9: आधार

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, म सङ्गीत FM 95 MHz

हाजिर है हुस्न इश्क की महफिल में आज फिर हाजिर है।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो। बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है।
8: अब धेरै जनाले खोज्ने गरेको त बेसिसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463506501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: you.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: ayah modenya ama ayah ni ayah.
1: Kie boleh didi tapai lagi. Sunsu saya ni kikoso.
0: Heran abahu, hati dukni, penkosni korsa. Kau lekai tu sahaja, nai garo. Ayah, kau kie boleh ke?
1: Lah didi, tisu boleh ta turun ta cek jad gari anus na. Aku swasta kuta khayal gunu persa he didi belai ma.
0: Jani tu mana agamu? Kau kajani kah? Kajani olai?
1: Lah didi. Bisa nomor pali ke sah purano bank cok maraiku, kier farmasi an lab ma, gayi halus na.
2: Dainik pradan gari nespre waharu, lab sewa dachya tata anubhavi lab technician dwara ragat disar pisar tata khakar parichan garinchha.
3: Thyroid, sugar, pressure, chhati, pet, harzoni, nasarok, maila sambandhi rogharu, nak, kan, ghati sambandhi rog, chhala tata yon rogharuko saptahik rupma check jaanch garinchha.
2: Dachya tata anubhavi pharmacist dwara sanchalan gariko yes clinic ma biramiharulai gharmai gaera sewa dine byabastha samet raheko chha.
3: Your Pharmacy and Lab बेसी शहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849968924506780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ Samsung, Redmi, Vivo, Tecno, Oppo, Narzo, Realme लगायतका ब्रान्ड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेश हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआई एमबी बैंक को ठीक अगाडि पनि रहेको छ

0: Media
1: Extreme Energy Drink.
2: सुवर्ण अवसर।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: रेडियो कार्यक्रम साइनो
3: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
2: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
3: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो
4: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
5: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
4: जान त जाने बरु कहाँ जाने होला खै
5: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
6: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
7: अब जापान ट्राई होइन स्योर गरौं

0: नम्बर 0665902900, मोबाइल नम्बर 9855602900। के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
2: मर्सेंग एफएम 95 मेगाहर्ज।

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ मर्सिङ डे कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज बुधबारको बसाईमा छौं बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोच्न पाउनुहुनेछ लोक विधा आधुनिक विधा चलचित्र विधा र पप विधाबाट तपाईँले गीत रोच्न पाउनुहुनेछ कार्यक्रम हाम्रो पात्रोबाट रेडियो मर्स्याङदीबाट पनि प्रसारण भइरहेको छ रेडियो मर्स्याङदीको फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ भने त्यहाँबाट पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ ककसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं तपाईँले आफूलाई मन परेको बसाईमा हामीलाई फोन गर्नुहोला साथै गर्मी पनि बढ़िरहेको छ प्रशस्त पानी पिउनुहोला र फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि फोन गर्न सक्नुहुनेछ 0635200020 डायल गरेर हामी सात दिनको साथी बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं आजको पहिलो कलर जोड़िसक्नु भएको छ हेलो नमस्ते तपाईले पनि फोन ट्राई गर्दै गर्नु

0: सक्नुहुनेछ। हामी सात दिनको सातैबार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं भने आइतबारको बसाईमा एउटा शीर्षकमा कुराकानी गर्छौं। सोमबारको बसाईमा तपाईँले जुन गीत भन्नुहुन्छ हामी उक्त गीतलाई बजाइदिनेछौ। मंगलबारको बसाईमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ र बुधबार जुन चाहिँ आजको बसाई पनि हो, आजको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा तपाईँले कथा कविता गजल मुक्तकहरू वाचन गर्न सक्नुहुनेछ र शुक्रबारको बसाईमा तपाईँले कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ र साताको अन्तिम दिन तपाईँले खुला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई हो। यो बसाई अनुसार हामी कार्यक्रममा उपस्थित हुने गर्छौ भने आजको पहिलो कलर हुनुहुन्छ। नमस्कार, गुड आफ्टरनुन।
1: नमस्ते लक्ष्मीजी।
0: नमस्कार श्यामजी, सन्चै हुनुहुन्छ?
1: सन्चै छु। अनि हजुर सन्चै हुनुहुन्छ?
0: म चाहिँ एकदमै बिरामी छु भन्नुपर्छ है श्यामजी।
1: अनि के भयो त?
0: होइन
1: सिक्लेसको अलि चिसो लाग्यो क्या हो?
0: हजुर त्यही पनि हुनसक्छ, अलिकति रुघा लागेको अवस्था छ है।
1: दबाई खानु होला नि त?
0: हस् हुन्छ। के गर्दै हुनुहुन्छ आज?
1: के गर्नु, यसो हजुरसित बोल्नु मन लाग्यो। एक बजेको समय अनि कल गरिहालेको।
0: बस्तु चराउँदै हुनुहुन्छ है?
1: हजुर।
0: अनि पानी पिउनु भएको छ कि छैन? बस्तु चराउँदै हुनुहुन्छ? पानी पनि पिउनु भएको
1: छैन, एकदम घाम चर्किया छ, पानी त पिउनु पर्यो नि, शरीरलाई पानी चाहिन्छ।
0: हजुर हो नि,
1: यस्तो गर्मी छ अनि पानी नपिएर हुन्छ? तर फेरि घाम चर्की मात्रै खाने भन्ने कुरो नि छैन, अलिपछि नै खाइन्छ।
0: अघिपछि पनि खानुहुन्छ है, पानी चाहिँ पिउनुहुन्छ है?
1: हजुर, अब पानी पिएको नपिएको त अब कोही बेला तपाईँ कहाँ जाँदाखेरि त्यसै नै थाहा हुन्छ नि, पानी पिएको नपिएको त्यसै थाहा हुन्छ।
0: अनि कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। अनि यहाँले बसाईको बारेमा जानकारी पाउनु भएको छ कि छैन श्यामजी?
1: जानकारी छ, आज चार विधाबाट गीत गाउने हो, गीत रोज्ने पालो हो। मैले लोकगीतबाट गलबन्दी च्यातियो भन्ने चाहिँ बजाइदिनु भन्नु
0: हो। साँच्चीकै च्यातिएको त होइन नि हजुरको गलबन्दी?
1: त्यो त होइन नि, कहाँ यो गीत मात्रै हो नि, प्रकाश सापुतको च्यातियो कि क्यारे, अब त्यो उसको छाममा छ, च्यातियो होइन है,
0: हजुरको चाहिँ च्यातिएको छैन है। अनि हुन्छ, हामी यो गीत बजाउनेछौ। हजुरको गलबन्दी नच्यातिए पनि गीत चाहिँ बजाउनेछौ। तपाईँले कसलाई सम्झिन चाहनुहुन्छ?
1: यति मिठो बोली गर्नुहुन्छ हाम्रो, अनि मैले भनेको नि कहिले कहिले पिउनु होला भयङ्करको जुस भन्न चाहे है हजुरलाई।
0: हजुर धन्यवाद।
1: अनि त्यसै गरी हजुरलाई अनि दिलु बहिनीलाई, दिलु बहिनीले अस्ति सोमबार चाहिँ टुन चाहिँ धेरै बेरसम्म बजाइदिनु भयो, त्यो हाफ टाइम पछाडिको कामनाले पनि अलि ऊ गर्नुभयो, अनि मेरो नि भन्दा नि अब अझै सकि होइन टुन चाहिँ, त्यसको लागि चाहिँ टिभी छेत्रीले नि कमेन्ट गर्नुभयो नि पछि, त्यो चाहिँ टुन चाहिँ आजसम्म मैले थाहा पाएदेखिको गल्ती चाहिँ भएको थिएन कि दिलु बहिनीसित, अस्ति चाहिँ अलिकति त्यो टुन चाहिँ बज्यो क्या त्यो हाफ टाइम पछाडिको, अनि यति मिठो गीत हाल्नुहुन्छ, मिठो मिठो गीतहरू बजाउनुहुन्छ उहाँले, एकदम खुसी लाग्छ। दिलु बहिनीलाई धेरै धेरै धन्यवाद छ उहाँलाई, र त्यसै गरी बसन्तजी, खुसीजी, अनि मिनाजी, अनि सुजनजी, मर्सिन्दी होल, तिमी र साथीहरू भन्नुपर्दा रिना बहिनीलाई मिठो सम्झना, मुना सलिना, आइती छिरी दिदी, अनि कृष्ण लामा, अनि सरस्वती, सुषमा दिदी, शङ्कर भाइ कता रहनुभयो, अनि राम पाण्डे भाइ, अनि लक्ष्मी मिश्रा, कामना, कामनाले मिठो मिठो खाजा बनाउँदै हुनुहुन्छ होला, सुतिरहनुहुन्छ क्या अरे, अब उठ्नु लाउनु भयो होला उहाँलाई, अनि त्यसै गरी टेकु छेत्री, अनि यामसारु भाइ, अनि त्यसै गरी हाम्रो कृष्ण गुरुङ कता हराउनुभयो, धेरै कमेन्ट पठाइरहनुहुन्थ्यो, सन्चो बिसन्चो के भयो उहाँलाई कमेन्ट पठाउनु होला कृष्ण गुरुङ भाइलाई भन्न चाहेँ, र मुलुक कान्छा उहाँलाई कमेन्ट मिठो मिठो पठाउनुहुन्छ उहाँलाई सम्झिँदै, र आज मेरो साथमा दाई हुनुहुन्छ उहाँलाई सम्झेँ, र अब आउने साथीहरू सम्पूर्णलाई बिर्सेको पनि छैन है, सम्झिरहेको छु भन्दै बिदा हुन्छु। हस्त नमस्ते, बाई बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो श्यामजी हुनुहुन्थ्यो, आजको बसाइमा उहाँले लोकबीताबाट गीत रोज्नु भएको छ। यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने तपाईँ जोडिन सक्नुहुनेछ। उहाँले सम्पूर्ण साथीहरूको नाम लिएर चाहिँ छुट्नु भएको छ र यति बेला स्वर्णिम राईजीले लेख्नु भएको छ मिस यु अल भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहन्छु। हेलो, नमस्ते, गुड आफ्टरनुन।
2: नमस्ते लक्ष्मी बहिनी, गुड आफ्टरनुन।
0: नमस्कार सुषमाजी, सन्चै हुनुहुन्छ?
2: मलाई अहिले अलिक सन्चो भएन त नि।
0: ओहो, बिरामी हुनुहुन्छ है?
2: एकदमै टाउको दुखेको क्या, यो धान निकालेको थिएँ त्यो धानको खारले।
0: हजुर,
2: बुढाबुढी भइयो अब, अनि के गरेपछि त दुखी बिमार भयो।
0: काम काममा काम त गर्नै पर्यो है, काम गरिसकेपछि फेरि यसरी बिरामी हुनुहुन्छ। अस्ति धान रोपाईको बेला पनि हजुर बिरामी हुनुभएको थियो, आफ्नो एकदमै धेरै ख्याल गर्नुहोला है।
2: हिजो र आज गरेर दुई मुठो धान निकालेको थियो हिजो बेलुका, अहिले बिहान गरेर अब खर्च बनाउनु पर्यो नि त, दसैँ आयो।
0: हजुर,
2: यो धानको खारले होला नि मलाई टाइपको दुखेको।
0: अब अलिकति आफ्नो ख्याल राख्नु होला है।
2: हुन्छ बहिनी, हजुरलाई पनि एउटा लाएको छ भन्नुभयो है।
0: हजुर,
2: कहिलेदेखि लाएको हो? दबाई खानुभयो होला खानु?
0: हजुर, हुन्छ। अनि यहाँले पानी पिउनु भएको छ कि छैन?
2: पानी खाएको बहिनी, के भने बिहानको तातो पानी खाएको थिएँ, कति उनी झिटै मरेन फेरि अघि चाहिँ तातो होइन।
0: हजुर, अनि कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन यहाँले?
2: सुनिरहेको छु है, आजभोलि चाहिँ राम्रो सुकेको छ, रेडियो फेरि बजेको छ, मलाई एकदम खुसी लागेको छ। रेडियोमा भए त म त यस्तो काममा निस्क्यो नि, बाहिर यसो एक बजीदेखि रेडियोसँग पल्टा मिल्छ,
0: हजुर हामीलाई पनि एकदमै धेरै खुसी लाग्यो अनि आज कार्यक्रममा जोडिनु भएको छ। श्यामजीले गीत पनि रोजिसक्नु भएको छ है।
2: अर्को गीत रोजाउन पार्मुला भनेको थिएँ, तर मलाई पनि जोग डोरी नै मनपर्छ, अनि त्यही गीतमा सहमति जनाउँछु भनेर लगाएको लागि अहिले खुसी लाग्यो।
0: हजुर, हुन्छ, ककसलाई सम्झिन चाहनुहुन्छ?
2: आफ्नो बहिनी जस्तो छोरी जस्तो लाग्छ।
0: हजुर,
2: मेरो बहिनीलाई पनि मिठो माया मिठो सम्झना, बसन्त बहिनी, सुजन भाइ, अनि मिना गुरुङ बहिनी, अनि खुसी माया, अनि हाम्रो खुसी गुरुङ कहिले आउने हो त आउने भनेर चाहिँ लाग्यो, कहिले आउनु भयो उहाँलाई पनि सम्झिरहेको छु, र मिना गुरुङ पनि सम्झेको छु। हाम्रो घरमाबाट आउने रिमा बहिनीलाई माया मिठो सम्झना, र हामी साथीहरूलाई सम्झिनु पर्दछौँ। मिना गुरुङलाई, सलिना गुरुङलाई, सन्सारा बहिनीलाई, सुनिता बहिनीलाई, सप्तरी बहिनीलाई, कृष्ण भाइलाई, अहिले बहिनीलाई, अहिले हामी कृष्ण गुरुङ भाइलाई, जीवन मगरलाई, जीवन कार्कीलाई, अनि आइरा सम्पर्सक भाइलाई, अनि शङ्कर भाइलाई, अनि रामचन्द्र भाइलाई, अनि अन्सारी भाइलाई, लक्ष्मीप्रसाद मित्रलाई, केके भाइलाई, अनि रेडियो सुनेर बस्ने सबै सबैलाई, अनि केक बहादुर
0: हजुर। हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै जोडिनु भएको थियो सुषमाजी हुनुहुन्थ्यो, उहाँले श्यामजीले रोज्नु भएको लोकगीतलाई नै समर्थन गर्नुभएको छ। तपाईँले पनि कार्यक्रममा फोन गर्नुहोला 0665-20-20 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ भने हामी गीत बजाउनेछौ। गीतभन्दा अगाडि चाहिँ हामी एउटा कमेन्ट लिनेछौ, धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, शुभ दिन, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई बसन्त थापा फूलकुमारी बोलको गीत बजाइदिनुहोस् ल। आज जन्मदिन मनाउने उर्लबारी मोरङका साथी विनोद कार्की, इलामका साथी प्रेम र इस्माइल निरौला, इटहरीकी साथी रमा फुयल र सविता गौतम, सुनसरीका साथी कुमार राउतलाई जन्मदिनको शुभकामना, सबैमा शुभ दिनको कामना, मिठो सम्झना भनेर छुट्नु भएको छ। धर्मजीलाई पनि एकदमै धेरै शुभ दिनको कामना छ है धर्मजी, र जसको नाम लिनु भएको छ उहाँहरू सम्पूर्णलाई रेडियो मर्स्याङदी होल युनिटको तर्फबाट जन्मदिनको एकदमै धेरै शुभकामना भन्न चाहन्छु। ईशा थापा मगरजीले लेख्नु भएको छ, एक दिन तिमीलाई पक्कै आभास हुनेछ, मेरो अभावले तिम्रो मन उदास हुनेछ, जसलाई खेल ठानेर आज भुलायो तिमी, भोलि त्यही माया तिम्रो लागि खास हुनेछ। मैले त सधैँभरि तिम्रो खुशी मात्र चाहे, दुनियाँकै अघि मेरो प्रेम उपहास हुनेछ, तिम्रो स्वार्थी मन बदलिएर टाढा भए पनि मेरो पवित्र भावनामा सधैँ विश्वास हुनेछ। गुनासो गर्ने छैन म बदलिएको समयसँग, एक दिन मलाई पाउनु नै तिम्रो प्रयास हुनेछ। गुनासो गर्नु छैन मलाई बदलिएको समयसँग, एक दिन मलाई पाउनु नै तिम्रो प्रयास हुनेछ। हेलो सिस्टर नमस्ते, म पनि सुन्दैछु चितवनबाट, ईशा थापा मगर, मिस यु अल भनेर सोध्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु ईशाजी, कमेन्ट गर्नुभएको छ, अझै एकदमै फरक किसिमको कमेन्ट गर्नुहुन्छ, धेरै मान्छेसँगको मेल खाने कुरा पनि हो पक्कै पनि है, एकदमै खुशी लाग्छ, कता कता नरमाइलो पनि लाग्छ, यदि यहाँले लेख्नुभएको कुरा साँच्चैकै वास्तविक जिन्दगीमा पनि हो कि जस्तो लागेर दुःख पनि लाग्छ है, कमेन्ट गर्नुभएकोमा खुशी पनि लाग्छ। र यति बेला तपाईँको सामु श्याम प्रसादजीले रोज्नु भएको र सुषमाजीले समर्थन गर्नुभएको लोक भाका राख्नेछौ, स्वीकार दिनुहोला।
3: हे ल सुरु गरौ, गरम गरम गरम। हे भेट भइयो

0: यो त धेरै रिसाउँछन् बोलेनन् खै
1: खै यो त कर्लान्डन नगाउने के हो गठे
2: मुहा बियाली छ क्या
3: हे के भनम खै हे

0: यो मिठो सांगीतिक कोसेलीपछि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर आज बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ। हेलो, नमस्ते, गुड आफ्टरनून।
1: नमस्कार दिदी।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
1: म गोर्खा गोठबाट मुना घिमिरे कान्छी।
0: मुनाजी सन्चै हुनुहुन्छ?
1: सन्चै छु भन्नुभएको छ दिदी।
0: हो, हिजो पनि फोन गर्नुभएको थियो मुनाजीले। बल्ल पो हामीलाई सम्झिन थाल्नु भएको छ कि के हो मुनाजी?
1: होइन होइन, सम्झिन त सधैँ सम्झिरहेको हुन्छु, कोही बेला टाइम मिल्दैन अनि त्यस्तै भइरहन्छ, त्यही भएर हो।
0: अनि मुनाजी, गोर्खाको अहिले वेदर कस्तो छ, मौसम चाहिँ के भइरहेको छ?
1: घाम लागिरहेको छ भन्नुपर्छ दिदी, यतातिर त
0: चर्को घाम लागेको छ। अनि यहाँले पानी पिउनु भएको छ कि छैन? अलिअलि मात्र पिउनु भएको?
1: हजुर हजुर।
0: अनि खाजा खानुभयो कि खाना बाँकी छ?
1: बाँकी नै छ भन्नुपर्छ दिदी।
0: कति बजे खानुहुन्छ खाजा तपाईँले?
1: खै अब त्यस्तै दुई तिन बजीतिर हुन्छ होला।
0: दुई तिन बजीतिर खानुहुन्छ है?
1: हजुर हजुर।
0: अनि कार्यक्रममा आज जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। आजको बसाईको बारेमा तपाईँले जानकारी पाउनु भएको छ कि छैन?
1: छ भन्नुपर्छ दिदी।
0: हजुर, छ भनेपछि आज कुन गीत, कुन विधाबाट कुन गीत रोज्न चाहनुहुन्छ तपाईँले?
1: ए, मैले आधुनिक विधाबाट रोजेछु, भित्र दिलु दिदीला हुनेछ है।
0: आधुनिक विधाबाट रोजिसक्नु भएको छ है?
1: हजुर हजुर।
0: हामी यो गीत बजाउनेछौ, पक्कै पनि तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ?
1: फर्स्ट अफ अल त हजुरहरू दुवैजनाको लागि
0: हजुर धन्यवाद।
1: अनि मेरो घर फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुटिन्छ। नमस्कार दिदी।
0: हजुर हुन्छ, नमस्ते। हजुर, भर्खरै मात्रै गोर्खा आजिरकोटबाट जोडिनु भएको थियो मुनाजी। आजको बसाइमा आधुनिक विधाबाट गीत रोज्दै सम्पूर्ण साथीलाई पनि सुनाउन चाहन्छु भनेर छुट्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्नको लागि। हेलो, नमस्ते, गुड आफ्टरनून।
2: लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून।
0: नमस्कार टेकजी, सन्चै हुनुहुन्छ?
2: हजुर लक्ष्मीजी, आराम कुशलै सन्चै छु।
0: अनि के गर्दै हुनुहुन्छ त?
2: हजुर, यति बेलाको समयमा चाहिँ अब यसो बसी बस्यो अनि प्रोग्राम पनि सुन्दै लक्ष्मीजी।
0: ओहो, बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ है?
2: हजुर लक्ष्मीजी।
0: अनि पानी कतिको पिउनु भएको छ?
2: मैले पनि अहिले पानी पिएँ लक्ष्मीजी।
0: ओहो, पानी त अब तिर्खना लागे पनि बेला बखतमा पिउनु पर्छ नि है?
2: हजुर हजुर, म पनि बेला मौकामा त पिउँछु नि पानी।
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा जानकारी छ कि छैन यहाँलाई?
2: हजुर, बसेको बारेमा जानकारी छ अनि साथीले गीत रोज्नु भएको छ नि, होइन त लक्ष्मी?
0: हजुर एकदमै, उहाँले आधुनिक विधाबाट गीत रोजिसक्नु भएको छ।
2: हजुर हुन्छ, म चाहिँ साथीभाइ सम्झिन्छु, साथीहरूलाई सम्झिन्छु नि त लक्ष्मीजी।
0: हुन्छ
2: हस्। सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बत्नी गीतमा सम्झन चाहन्छु। हुन्छ, वेलकम सो मच। अनि यहाँ हजुरको मितिनीज्यूले पनि नमस्ते नमस्कार भनेर सुनाउनु हुँदैछ लक्ष्मीजी।
0: हजुर, उहाँले पनि मेरो नमस्कार सुनाइदिनु होला है त?
2: हजुर हजुर, हुन्छ, उहाँले नमस्कार भन्नुहुँदैछ। अनि हजुरलाई अब धरानको विष्णु बादुकामा रहनुहुने आदुनिय दाजु रोशन फुलाहाङ राई, ताप्लेजुङ निवासी कमला वनिङ लिम्बू, खोटाङबाट पोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई, धनकुटा निवासी बहिनी जेनु बान्तावा राई, चञ्चालिका दिदी शुक्रकला राई, सरिता राई, दुर्गा निरौला, निर्मला कुमारज्यूलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्साङ्गी एफएम 95 MHz चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् र आउँदै गरेको यो दशैं तिहार छठ पर्वको अवसरमा पनि हार्दिक हार्दिक मंगलमय शुभकामना दिँदै म भद्र पुमाराई अहिलेलाई छुटिन्छु। ओके, बाई बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो टेक बहादुरजी हुनुहुन्थ्यो, मुनाजीले रोज्नु भएको गीतलाई समर्थन गर्नको लागि उहाँ उदयपुरबाट जोडिनु भएको थियो। सम्पूर्ण साथीहरूले सम्झिँदै विदा भइसक्नु भएको छ र यति बेला तपाईँको सामु मुनाजीले रोज्नु भएको र टेकजीले समर्थन गर्नुभएको गीत राख्नेछौ, स्वीकार दिनुहोला।

0: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्ता ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा,
1: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
0: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
1: उदास भइरहने, जिउमा फुर्ती नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा,
0: सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा, निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: मोरल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ बडेल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665520004।
0: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665520166, 98560-45248, 98412-38555 र 98560-45357 लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर, लमजुङ। कृषि विकास कार्यालय लमजुङको सूचना।
0: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गतेभित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
2: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
0: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
2: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रू 10 को हुलाक टिकट टास्क गरेको निवेदन, प्रस्तावना फारम,
3: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
2: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला दुई आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0665-120-0665-120-130,
2: मोबाइल नम्बर 98565-43-230 र 98565-80-140।

0: यो मिठो सांगीतिक उसुली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ 0665520 तपाईँले फोन गर्नुहोला। आज बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। आफूलाई मनपर्ने विधाबाट मन परेको गीत रोज्नको लागि तपाईँले पक्कै पनि फोन गर्न सक्नुहुनेछ हामीलाई, र हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मन परेको बसाईको हामीलाई फोन गर्न सक्नुहुनेछ, र हाम्रो कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रसारण हुने भएकोले तपाईँले त्यहाँबाट पनि कमेन्ट गर्न सक्नुहुनेछ। पूर्वेली सन्देशजीले लेख्नु भएको छ, सबैमा मिठो सम्झना भन्नुभएको छ, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। मुना घिमिरे कान्छीजीले फोन पनि गर्नुभएको थियो, म पनि सुन्दैछु ल दी भन्नुभएको छ। हजुर धन्यवाद छ मेरो प्यारो मान्छे तिमी, उहाँले मेरो प्यारो मान्छे तिनी आइडीबाट कमेन्ट आएको छ। मिस यू अल फ्रेन्ड्स भन्नुभएको छ। कान्छा प्रसाद गुड आफ्टरनुन एभ्रीवान भनेर छुट्नु भएको छ भने बान्धवा जेनुजीले गुड आफ्टरनुन हजुर भन्नुभएको छ। यहाँहरू सम्पूर्णलाई एकदमै धेरै धन्यवाद छ भन्न चाहन्छु। भावना चामलिङजीले लेख्नु भएको छ, सबैमा मिठो सम्झना, यहाँलाई पनि मिठो सम्झना छ है भावनाजी भन्न चाहन्छु। कार्यक्रममा फोन मार्फत पनि जोडिन सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाईको साथमा। तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। आजको दिनमा भने तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। आफूलाई मन परेको बसाईबाट तपाईँले गीत रोज्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: नमस्ते गुड आफ्टरनुन छजालो।
0: नमस्ते गुड आफ्टरनुन छजालो। कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु। तपाईँ सन्चै हुनुभयो?
0: म ठिकै मात्र छु भन्नुपर्छ है कृष्णजी।
1: पुरै ठिक हुनु पर्यो नि त।
0: पक्कै पनि अब भोलितिर चाहिँ पुरै ठिक हुन्छ होला। के गर्दै हुनुहुन्छ कृष्णजी?
1: हजुर बसी बसाई हो।
0: बसी बसाईमै हुनुहुन्छ है?
1: हजुर।
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ, अनि पानी पिउनु भएको छ कि छैन यहाँले?
1: हजुर पानी त त्यो स्वादै नहुँदो रहेछ, बिआरबी दिएको अलिकति।
0: ओहो पानी भनेपछि स्वाद नहुने चिज चाहिँ पिउनुहुन्न है हजुरले?
1: हजुर पिउँछु नि, पिउनु त सधैँ। अब त्यो स्वादै नहुने त्यही भएर अलिकति बिआर पिइदिएको
0: हो। बियर त अब पिउन चाहिँ पिउनु होला, तर धेरै नपिउनु होला है।
1: अब थोरै खायो भने अब रगत सफा गर्छ अरे, धेरै खायो भने गोजी सफा गर्छ अरे है बिआर।
0: गोजी सफा गराउने काम चाहिँ नगर्नु होला है।
1: हस्
0: अनि कार्यक्रममा जोडिनु भएको छ, आजको बसाईको बारेमा जानकारी छ कि छैन?
1: हजुर जानकारी त छ के रे।
0: जानकारी छ भनेपछि कुन विधाबाट कुन गीत रोज्ने जमर्को गर्नुभएको छ यहाँले?
1: कुन विधाको म अलिकति गाएर हेर्छु, त्यहाँदेखि त्यो कुन विधाको भन्नुहोस् है, म अलिकति गाएर हेर्छु है।
0: हजुर हुन्छ।

0: भन्ने कुन विधक हो त्यो तपाईँले मलाई भन्नुहोस् त कुन विधक हो यो
1: यो लुङ विधक हो है
0: हो
1: हजुर हो नि यो एकदमै तारा देवीजीको गीत रोज्नु भएको छ तपाईँले है एकदमै मिठो गीत धन्यवाद छ यहाँलाई
0: बजाउनु मिल्छ
1: हजुर
0: बजाउनु मिल्छ
1: बजाउन पक्कै पनि मिल्छ अब हजुरले रोज्नु भएको छ अनि बजाउनकै लागि रोज्नु भएको होइन र
0: हजुर हो नि
1: यो गीत अब हामी बजाउनेछौ तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ
0: हजुर सम्झिनु पर्दछ सबभन्दा पहिला तपाईँलाई
1: धन्यवाद
0: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई
1: हजुर
0: अनि मर्सकदी होल टिमलाई अनि रेडियोलाई माया गर्ने सुनेर बसिरहने रेडियो प्रेमीहरू अनि कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले भन्दै बिदा हुन्छ नि त हस् त बाबाई
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै खुदी बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो उहाँले रोज्नु भएको छ लुक विधाबाट फुलाको थुङ्गा गीत रोज्नु भएको छ बगेर लग्यो भन्ने गीत रोज्नु भएको छ तारा देवीजीको आवाजमा रहेको गीत हो र यो सँगै लुक विधाको गीत चाहिँ अब सकिएको छ अब तपाईँले आधुनिक विधा चलचित्र विधा र पप विधाबाट चाहिँ गीत रोज्न सक्नुहुनेछ साथै यो गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने तपाईँले फोन पनि गर्न सक्नुहुनेछ यति बेला मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ हजुर पोखरेले नमस्कार आरामै हुनुहुन्छ बहिनी के छ हजुर हाल खबर सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ रेडियो परिवारलाई आजको दिन शुभ रहोस् सम्पूर्ण साथीलाई सम्झेको छु नेपाली गीत संगीतलाई माया गर्नुहोस् शुभ दिन भनेर सुट्नु भएको छ हजुर यहाँलाई पनि एकदमै नमस्कार धन्यवाद अनि धेरै सम्झना पनि छ कार्यक्रममा कमेन्ट मार्फत जोडिनुहुन्छ कहिले कसो फोन पनि गर्नुहोला भन्न चाहन्छु र यति बेला हामी कृष्ण लामाजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कोशेली पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हेलो हजुर, दर्शन नमस्ते। नमस्कार, धेर धेर गीता तरुण भुइँसरी ढोकदिया है सिस्टर।
0: नमस्कार, भुइँसरी ढोकदिया को बोल्दै हुनुहुन्छ होला?
1: उही त हो नि,
0: शुक्रजी।
1: हजुर, शुक्र र अग्रसरी निर्दोष भन्ने मान्छे है मिडिया प्रेमीको आवाज।
0: शुक्रजीलाई पहिले चिनिसकेको हुन्छु, तर पनि को बोल्दै हुनुहुन्छ भनेर एकदमै सोध्न मन लाग्छ, किनकि शुक्रजीले एकदम म शुक्रजी मात्रै भन्नुहुन्न त हजुरले चाहिँ एकदमै पुरै एकदमै राम्रो तरिकाले इनर्जेटिक वेमा भन्नुहुन्छ, त्यही भएर सोधिराख्न मन लाग्छ कि।
1: त्योभन्दा पनि अब हजुरले त चिन्नुहुन्छ, तर हजुरले मात्रै चिनेर भएन होला नि त, श्रोताहरूले पनि चिन्नु पर्यो होला होइन?
0: हजुर, एकदमै हो त्यो त। अनि के गर्दै हुनुहुन्छ आज?
1: अहिले त सम्पूर्ण चिन्नु फक्रकै भन्नुपर्दा भर्खरै ड्युटी सकेर घरमा आएको अवस्था।
0: हजुर,
1: यहाँ अब खानपिन गर्नु पर्यो भनेर चाहिँ तयारी गरिँदैछ सिस्टर।
0: खानपिन चाहिँ अब भइसकेको छैन है भनेपछि?
1: हजुर हजुर, खानपिन भएको छैन। अनि अब भट्टाभट अब एक बजे पछाडि अब प्रोग्राम आउन थालेछ नि रेडियोहरूमा, अनि यसो किला फेमतिर कल लगाइयो, दैतेश्वरमा उठेन, अनि अहिले त्यस पछाडि मर्स्याङ्गीतिर आइयो, अब मर्स्याङ्गी पछाडि दैतेश्वरतिर गइन्छ होला, अनि हेलम्बुमा पनि रिसिभ भएन, अनि अब हेलम्बुतिर पनि गइन्छ होला। त्यस पछाडि चाहिँ यहाँको स्थानीय एफएम रेडियो मितेरीमा पनि 1:30-3 बजेसम्म नमस्ते मितेरी आउँछ, अब त्यता पनि जानु पर्ला भन्नुपर्छ है त।
0: हजुर, कार्यक्रममा जोडिनु भएको छ त्यसको लागि एकदमै धेरै धन्यवाद छ। अनि यहाँले आजको बसाइको बारेमा जानकारी पाउनु भएको छ कि छैन शुक्रजी?
1: हजुर, आज चाहिँ के यसो आफ्नो रोजाइको गीत बाँध्ने हो कि जस्तो लाग्यो कि होइन पो?
0: आज चाहिँ आफ्नो रोजाइ चाहिँ हो, तर तपाईँले चाहिँ चारवटा विधा मध्ये म रोज्नुपर्ने हुन्छ, लोक विधा, आधुनिक विधा, चलचित्र विधा अथवा पप विधा, कुन विधामा पर्छ त्यो गीतको विधाको गीत रोज्न पाउनुहुनेछ?
1: मलाई त लोक विधा नै मनपर्छ सिस्टर, अब लोकगीतको भोगी पारियो कि। अब अरू चलचित्रहरू अलि आधुनिकहरू भनेको चाहिँ अलिक यस्तो कर लागेर सुन्ने जस्तो गर्ने मात्रै हो कि।
0: हजुर, ओहो, लोक विधाको त भर्खरै सकिएको छ, तपाईँ आधुनिक अरूको विधाको रोज्नुहोस् न है आज।
1: अब खै अघि अब प्राविधिक मित्रले चाहिँ कुन गीत बजाइदिउँ भन्नुभयो र मैले त पशुपति शर्माको मलाई अमेरिका यही मलाई जापान पनि यही भन्ने बताइदिनु न भनिदिरहेको थिएँ मैले त।
0: हजुर हुन्छ, त्यो गीत नै बजाउनेछौ, तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ?
1: हुन्छ हजुर, अब सम्झना समर्पण गर्नुपर्दा त यति मिठो सङ्गीत शर्मा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, एकदमै ब्युटिफुल हसिली जोसिली मिजासिली हुनुहुन्छ हजुरको लागि, अनि टेक्निसियनमा सिसा पारिरहेर हजुरलाई 1 घन्टाको समय अवधिसम्म साथ र सपोर्ट दिनुहुने एकदमै अब हँसिली जसिली मिजासिली ब्युटिफुल सिस्टर प्राविधिक मित्रको लागि पनि र अनि हाम्रो रेडियो मर्सेन्ट एफएम अल इन्डिया टिमको लागि भन्न चाहे, अनि त्यस पछाडि केही साथीहरूलाई भन्नुपर्दा जीवन सयात्री कमला रसाली, प्रेमकला आचार्य जिकेन्द्र सम्बन्धे, मनिषा शेर्पा, सन्तमा केरू, अरुणा सामन्त, गोपाल भाइ चटपटे, तारा शङ्कर, रामकृष्ण कल्याण, काँस थरे, मुनामन नाया, बिन्द दाल सुवेदी, सुनी लिम्बू, हरपल रोशनी, सम्झना बराइली, सुप्रिया दान्तवा राई, स्वर्णिम राई, दिलुयाम फुराई, टाकुली गीता लिम्बू, अनि धनुगाजा मेयर, कविता घतानु, सरस्वता पोखरेल, अनि चिन्तल सरिना गुरुङ, चिम्पल सङ्गीता धर्मला, अनि ढकाल धर्मराज, देवेन किशोर, अन्जान राज, घले गगन तेह्र, ठुम्बे धनकुमार खाती, ठुम्बा सेन्ची, विश्वाङ्गा लिम्बू, विकाल दुलाल, हरिमा चमलगा, राम थापा, रुद्र दुलाल, योगेनी लिम्बू, शमशेर लिम्बू, अनि हाम्रो विवश कुलुङ पृथक, अनि केही प्रवासतिर हुने मिडियाप्रेमी मनहरू, निश्चल निर्मला लामगादे, अदागी सुजना विश्वकर्मा, कालिकमला वानेन, अनि हाम्रो हुनुहुन्छ जुनी जुनिता कामलिङ राई लगायत सम्पूर्ण मिडियाप्रेमी मनहरूलाई सम्झना समर्पण गर्दै म आउँदै लागेँ हिजोतिरै, हजुरहरू बसेर मजाले प्रोग्राम चलाउनु होला भन्दै बिदा भए है त। ओके,
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै शुक्रजी जोडिनु भएको थियो, उहाँले आजको बसाइमा एकदमै राम्रो गीत रोज्नु भएको छ र सम्पूर्णलाई सम्झिँदै बिदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कमेन्ट गर्न सक्नुहुनेछ, फोन पनि गर्न सक्नुहुनेछ। ठिक नगर पुमाजीले लेख्नु भएको छ, सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौधण्डी नगरपालिका 8 बेलटार राई टोल टोलचोकबाट फेसबुक लाइभमा रेडियो वर्षाङ डी एफएम 95 मेगाहर्ज हजुरलाई प्राविधिकमा एक घण्टासम्म साथ दिनुहुने प्राविधिक मित्र दिलुज्यूलाई पनि बस्ने गीतमा सम्झन चाहन्छु। धरान विष्णु पादुकामा रहनुहुने दाजु रोसङ फुलाहाङ राई, ताप्लेजुङ निवासी कमला वनिङ लिम्बू, धनकुटा निवासी जेनु बान्तवा राई, संचालिका आरजी निर्मला कुंवरज्यूलाई पनि बस्ने गीतमा सम्झिन चाहन्छु। आउँदै गरेको दशैं तिहार छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भनेर छुट्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ र यहाँलाई पनि एकदमै धेरै शुभकामना छ आउँदै गरेको दशैंको। जय रेडियो मर्स्याङ दी भनेर लेख्नु भएको छ लक्ष्मीप्रसाद मिश्रजीले। यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। लक्ष्मीजी फोन पनि गर्न सक्नुहुनेछ भने यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते। नमस्ते बालकृष्णजी, सन्चै हुनुहुन्छ? हजुर म सन्चै छु भन्नुपर्छ, अलिअलि बिसन्चो छु पनि भन्छु है। हजुर एकदमै। अनि के गर्दै हुनुहुन्छ बालकृष्णजी? पानी पिएर बसिराख्नु भएको छ। अनि कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन त यहाँले? हजुर व्यस्तताको कारणले गर्दाखेरि कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छैन है। हजुर लोक विधा र आधुनिक विधाबाट चाहिँ सकिसकेको छ, अब तपाईँले चाहिँ चलचित्र र पप विधाबाट चाहिँ बल्ल गीत रोज्न सक्नुहुन्छ। हजुर भर्खरै मात्रै शुक्रजीले पनि गीत रोज्नु भएको छ, तपाईँले चाहिँ त्यसैमै समर्थन गर्नुपर्ने हुन्छ है। कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हुन्छ नमस्ते बाई बाई। हजुर भर्खरै मात्रै हुनुहुन्थ्यो बालकृष्णजी, उहाँले शुक्रजीले रोज्नु भएको गीतलाई समर्थन गर्नुभएको छ र सम्पूर्ण साथीलाई सम्झिन चाहन्छु भनेर आजको बसाइबाट उहाँ पनि विदा भइसक्नु भएको छ। र गीत बज्नु पूर्व चाहिँ एउटा कमेन्टलाई पढ्न चाहन्छु। ईश थापा मगरजीले लेख्नु भएको छ, अर्को जुनीमा ढुङ्गाको जस्तो मन दिनुभयो भगवान, ताकि सानो सानो कुरामा पनि चित्त नदुखोस् भनेर भन्नुभएको छ। ईशाजी सानो सानो कुरामा चित्त नदुखाउनुहोस् न है, बरु सानो सानो कुरामा चाहिँ खुसी हुन सिक्नु होला। तैपनि अब मान्छे हो, चित्त त दुखिहाल्छ है। कहिले कस्तो फोन पनि गर्नुहोला। ईशाजीको यो कमेन्टहरूलाई पढेर चाहिँ मलाई एकदमै ईशाजीको आवाज सुन्न मन लागेको छ। यहाँले चाहिँ फोन पक्कै पनि गर्नुहोला भन्न चाहन्छु। र यति बेला तपाईँको सामु शुक्रजीले रोज्नु भएको र बालकृष्णजीले समर्थन गर्नुभएको गीत राख्न चाहन्छौ र कार्यक्रम पनि समाप्त हुने बेला भइसकेको छ। कार्यक्रम समापन पूर्व चाहिँ टेकु छेत्रीजीले लेख्नु भएको कमेन्टलाई लिन चाहन्छु। हाई हजुर नानी नमस्ते, नमस्कार, गुड आफ्टरनून। आजको मौसमी अवस्था केही हल्का घाम भए पनि गर्मी छ, पानी पर्याप्त पिउनुहोला। हजुरलाई आरामको कामनाका साथ सुन्दैछु म तनहुबाट। अब बस्ने मिठो भाका हजुरलाई रेडियो हल युनिटलाई र सम्पूर्ण साथीहरूलाई समर्पण गर्न चाहन्छु। हाम्रो प्यारो प्रोग्राम मर्स्याङ दि कल टाइम भनेर छुट्नु भयो छ, यहाँलाई एकदमै धेरै सम्झना छ र एकदमै मिठो कमेन्टको लागि पनि एकदम धन्यवाद दिन चाहन्छु। फोन पनि गर्न सक्नुहुन्थ्यो तर फोन चाहिँ गर्नुभएको छैन, पक्कै पनि कार्यक्रममा व्यस्त हुनुहुन्छ होला र कुनै काममा बिजी भएको कारणले गर्दाखेरि चाहिँ फोन नगर्नु भएको होला। अर्को बसाइमा आगामी दिनमा पक्कै पनि फोन गर्न सक्नुहुनेछ। अतीत अन्जान राईजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्कार, नमस्ते, म पनि आज आए हजुरहरूको आत्मीय प्रोग्राममा। म उही त हो हजुरहरूलाई माया गर्ने कान्छो अतीत अन्जान राई, घर उदयपुर हाल काठमाडौँ। साथीहरूलाई सम्झिनु पर्दा उषा किरण, मुस्कान बान्तवा, मनकुमारी कान्छी कुलुङ, दीपा मगर, काली कमला लिम्बुनी, मीडिया प्रेमी निर्मला वनिम, राजखले मगर, सोनिम शेर्पा, जेनी लिम्बू, मिसिङ रेवत, रमला साम्पाङ, रिमा थामी, पूर्णिमा थुलुङ राई, सहयात्री उमेश अन्जान राई, दिपेश कार्की, सरला राई, पुष्प अञ्जली राई, राधिका अधिकारी दिदी, पूर्ण बहादुर थुलुङ, रञ्जना बाहिङ राई लगायत नाम छुटेका सबैले सम्झना भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहन्छु र अब पनि कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ। आजको कार्यक्रममा हामीलाई प्रत्यक्ष रूपमा फोन गरेर सातजना साथी जोडिनु भएको थियो, सम्पूर्णलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो मिठो कमेन्ट शब्द लेखेर पठाउनु सहभागी हुने तपाईलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। साथै कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460044
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथ

0: extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। राजपुर सांसद मधु कुमार चौलगाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरंकुशतर्फ अग्रसर भएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा सांसद चौलगाईले लोकतन्त्रमा नागरिकले निष्पक्ष एवं छिटो न्याय प्रवाह गर्ने स्वतन्त्र र सक्षम न्यायपालिका हुनुपर्नेमा वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरंकुशतर्फ अग्रसर भएको आरोप लगाएका हुन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 पेश गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेश गर्नुभएको उक्त विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति प्रदान गरेको हो। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुभएको हो। मन्त्री लम्सालले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्दै पेश गरेको प्रस्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना नपरेपछि प्रमुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका हुन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदको समयमा सुरक्षाकर्मी अहोरात्र खटिने भएकोले आईपीओमा 2% हिस्सा छुटाइने बताएका छन्। जलस्रोत विद्युत आयोजनामा सुरक्षाकर्मीलाई 2% आईपीओ हिस्सा छुटाउने गरी कानूनी प्रक्रिया अघि बढ़ाइसकेको उहाँले बताउनु भएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सुरक्षाकर्मी कठिन परिस्थितिमा अहोरात्र खटिने भएकोले योगदानको उच्च कदर गर्दै जल विद्युत आयोजनाको आईपीओमा 2% हिस्सा सुनिश्चित गरिने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरेको छ। विशेष गरी पर्सि शुक्रबारदेखि आइतबार 11 गतेसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कनकाई, कमला, बागमती, पूर्व राप्ती, पश्चिम राप्ती र बबाई जलाधार क्षेत्रको नदीमा जलसतह उल्लेख बढ़नेछ। आज प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल छ। अब हुने ठूलो वर्षाका कारण नदीमा जलसतह बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज सबैजसो नदीमा पानीको बहाव सामान्य मात्रा बढ़नेछ। भोलिदेखि कोशी, कनकाई र कमला नदीमा जलसतह उल्लेख्य रूपमा बढ़नेछ। यसै गरी असोज 9, 10 र 11 गते देशभरका प्राय सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने बुलेटिनमा उल्लेख छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज देशका विभिन्न 31 जिल्ला भई

बग्ने ससानो नदीमा भने आकस्मिक बाढ़ीको माध्यम जोखिम रहेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूलाई मुद्दाको जोरदार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणको क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमा पत्याइएन, तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखाइसकिएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 1,700 रूपियाँले घटेर तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 30 रूपियाँले घटेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको चाँदी आज बढ़ेर तोलाको 4,815 रूपियाँ पुगेको महासंघले जनाएको छ। जापानमा चलिरहेको 20औं एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ। खेल बेलुका 5:45 हुनेछ। आजको खेल जिते नेपाल सेमी फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। साथै सेमी फाइनलमा पुग्ने टोलीले कम्तीमा काँस्य पदक जित्नेछ। त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। नेपालले हिजो समूह चरणको खेलमा थाइल्याण्डलाई हराउँदै विजयी शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेल श्रीलंकासँग खेल्ने तालिका छ। नेपाली कराते खेलाड़ी तेन्जिङ शेर्पाले बुधबार काँस्य पदक जित्दै 20औं एसियन गेम्समा नेपालको लागि पदकको खाता खोलेको हो। जिम्नासियममा बुधबार भएको पुरूष 84 केजीमाथि तौल समूहमा तेन्जिङले काँस्य पदक जितेका हुन्। 20औं एसियन गेम्समा पहिलो पदक जित्ने तेन्जिङको पदक यात्रा भरि रोचक थियो। नेपालबाट सहभागी 8 कराते खेलाड़ी मध्ये उनी प्रतिस्पर्धा गर्ने अन्तिम खेलाड़ी भएका हुन्। त्यसो पनि खेलाड़ी पहिलो खेलमै उनी मकाउको खेलाड़ीसँग अंकमा परिसकेका थिए। त्यस्तोमा तेन्जिङ कसरी अघि बढ़े, कसरी उनी पदकमा पुगे भन्ने धेरैले जिज्ञासा पनि रहेको छ। क्वार्टर फाइनलमा तेन्जिङले हनकुसुबाट खेलको नतिजा आफ्नो पक्षमा पारेका थिए भने सेमी फाइनलमा इरानी खेलाड़ीसँग पराजित भए। तर काँस्य पदकका लागि भएको खेलमा भने तेन्जिङले लाओसका खेलाड़ीलाई एकपक्षीय रूपमा हराउँदै पदकको खाता खोलेको हो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्साङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्साङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण भग मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662520497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0662520209।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषाले कति छाबा कुए खैमु खोइन्थे अल्छ्यो
10: ए 26 तिसै घरी बालोटी र रेडियो मर्सिङ अल्छ्यो।
11: आफै रेडियो मर्साङ्गी FM 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचादी पसल।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया, खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850086780।
8: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099542।
12: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: ए साईली घर बनाएर त लगभग 17-18 सौ त
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्जुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464-95-94 र 98065-58-74।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमचुङ। सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841454448।
0: कृषि विकास कार्यालय लमचुङको सूचना: कृषि विकास कार्यालय लमचुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमचुङ जिल्ला भित्रका कृषि फार्म, कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ। कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम, आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम, साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि, ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोड़दार माग, फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कड़ाक जरिवानाको प्रस्ताव, सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउण्टमाथि कार्यवाही, र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक जित्ने देशको संख्या 36 पुग्यो। नेपाल खबरमा अब पूरा खबर। अहिले बागमती, कर्णाली र सुदूरपश्चिम सहित प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। देशका सबैजसो ठाउँमा बदली भएकामा केही ठाउँमा वर्षा भएको हो। यसैबीच बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ। मौसमविदहरूका अनुसार अहिले यो प्रणाली चक्रवातको रूपमा विकास भइ नसके पनि यसको प्रभावले देशभर अत्यधिक वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोलि बिहिबारदेखि नै देशका धेरैजसो ठाउँमा वर्षा शुरू हुनेछ। विशेष गरी असोज 9 गते अर्थात पर्सी शुक्रबारदेखि 11 गते आइतबारसम्म नेपालमा मुसलधारे वर्षाको मुख्य जोखिम रहेको छ। यो प्रणाली भारतको बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढ़ेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी असर पर्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा हिम आँधी र हिमपातको सम्भावना छ भने तराई र पहाड़ी क्षेत्रमा बाढ़ी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ। विज्ञहरूका अनुसार पहिले नै जमीन भिजेको अवस्थामा 24 घण्टाभित्र 100 देखि 150 मिलिमिटरसम्म वर्षा हुँदा पहिरो जाने र सड़क अवरूद्ध हुने उच्च जोखिम रहन्छ। यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भोलिदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले आज विज्ञप्ति निकालेर यात्रा गर्न पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिने र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोड़दार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमा पत्याइएन तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखा परेको उहाँको भनाई छ। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु परिवर्तन कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ। भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीमा 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरूत्थानमा झण्डै 3 खर्ब 90 अर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसुवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा

0: गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधार तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिनहा र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 पेश भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेश गर्नुभएको विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति दिएको छ। विधेयक पेश गर्ने क्रममा मन्त्री लम्सालले 3 तहका सरकारको भूमिका स्पष्ट पार्दै स्वच्छ वातावरण निर्माण गर्न विधेयक अपरिहार्य रहेको बताउनुभयो। प्रस्तावित विधेयकमा सार्वजनिक ठाउँमा राखिएका डस्टबिनमा फोहोर नराखी जथाभावी फाल्नेलाई पहिलो पटक 5,000, दोस्रो पटक 5 देखि 10,000 र त्यसपछि 15,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। डस्टबिन तोडफोड गरेमा 15,000 देखि 50,000 रूपियाँसम्म जरिवाना तिराउनका साथै डस्टबिनमा हानिकारक पदार्थ फालेमा 15,000 देखि जरिवाना र क्षतिको रकम असुल गरिनेछ। त्यस्तै कुहिने र नकुहिने फोहोर नछुट्याई मिसाएमा निष्कासन गरेमा व्यक्तिलाई प्रत्येक 500 र संस्थाको हकमा 50,000 रूपियाँ जरिवाना तोकिएको छ। घर वा कम्पाउण्डको फोहोर सड़कमा फाले वा जलाएमा 5 देखि 15,000 तथा दूषित पानी वा ढल बगाएर अरूको घर वा बाटो प्रदूषित बनाएमा 15,000 रूपियाँसम्म जरिमाना हुनेछ। सार्वजनिक कार्यक्रममा पोस्टर र ब्यानर नहटाएमा आयोजकलाई 50,000 देखि 2 लाख रूपियाँसम्म जरिमाना प्रस्ताव छ। फोहोर मैला संकलन र ढुवानीमा बाधा पुर्याएमा प्रमुख जिल्ला अधिकारीले 10,000 देखि 50,000 रूपियाँसम्म जरिमाना वा 15 दिनदेखि 3 महिनासम्म कैद सजाय गर्न सक्ने कड़ा व्यवस्था विधेयकमा समेटिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नासलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री र प्रविधि हस्तान्तरण गरेको छ। रसियामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नासका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नासले झण्डै 807 वटा नमूना प्राप्त गरिसकेको छ। नासले नमूनाको फाइल तयार गरी वैधानिक फोरेन्सिक निकायहरूलाई पठाउनेछ। त्यहाँबाट अन्तिम पहिचान र डेटा मिलानको काम हुनेछ। भोटेकोशी बाढ़ीपछि 1,451 जनाको शव भेटिएकामा 1,329 जना मृतक र 2,016 जना मृतकका आफन्तहरूको डीएनए नमूना संकलन भएको सरकारले जनाएको छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37 लाख भन्दा बढ़ी अकाउण्ट, पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36 लाख भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउण्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ। अहिले ठगी गर्ने समूहहरूको कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी नक्कली प्रोफाइल तस्विर र भ्रामक कोडहरू बनाएर संगठित रूपमा मानिसहरूलाई फसाउने काम गरेका छन्। यसबाट बस्न सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयं पनि सचेत हुन आवश्यक छ। अनलाइनमा देखिने अस्वाभाविक सस्ता अफर, आकर्षक प्रलोभन र अपरिचित लिंकहरूमा क्लिक नगर्न तथा शंकास्पद अकाउण्टबारे तुरन्त रिपोर्ट गर्न विज्ञहरूले सुझाव दिएका छन्। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जिते छ। करानेतर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएका हुन्। तोयो हासी जिम्नेजियममा आज भएको खेलमा रिभी चेजमा लाओसका सायासान भाथानालाई 9-1 को फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काँस्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरेका छन्। यसैबीच एसियाली खेलकुदको कबड्डीतर्फ नेपाली महिला टोलीले आज चाइनिज ताइपेसँग खेल्दैछ। बेलुका 5:45 बजे शुरू हुने यो खेल नेपालका लागि सेमी फाइनल यात्रा तय गर्न निकै महत्वपूर्ण छ। आजको खेल जितेमा नेपालले सेमी फाइनलमा स्थान बनाउँदै कम्तीमा अर्को काँस्य पदक पक्का गर्नेछ। नेपालले हिजो आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई पराजित गर्दै विजय शुरूआत गरेको थियो। समूहमा रहेको नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 को हाङझाउ एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि उच्च प्रदर्शनको अपेक्षा छ। प्रतियोगिताको पदक तालिकामा चीन 42 स्वर्ण, 17 रजत र 10 काँस्य सहित 69 पदक जितै शीर्ष स्थानमा कायम छ। आयोजक जापान 56 पदक सहित दोस्रो र दक्षिण कोरिया 34 पदक सहित तेस्रो स्थानमा छन्। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले पदक जितेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोरदार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कड़ा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउन्टमाथि कार्यवाही। र विश्वौं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, पदक जित्ने देशको संख्या 36 पुग्यो।
4: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
4: शहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: कृषि मन्त्र नार्कसँग।
11: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको बसन्तपुरमा रहेको हनुमान ढोका दरबार अगाडि आज बिहान 7:47 शुभ साइतमा इन्द्र ध्वजा सहितको लिंग ठडाएसँगै यस वर्षको इन्द्र जात्रा औपचारिक रूपमा शुरू भएको छ। भदौ शुक्ल द्वादशीदेखि एक हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। जात्राको मुख्य आकर्षण मानिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अन्तर्गत असोज 9 गते तल्लो टोल र 10 गते माथिल्लो टोलमा रथयात्रा हुनेछ। त्यसै गरी असोज 13 गते नानीचा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रजोज ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजीबा लाखे, हलचोको आकाश भैरव, किलागलको पुलु किसी, विभिन्न परम्परागत देवी नाच तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि आज परम्परागत इन्द्र जात्रा शुरू भएको छ। टोलटोलमा इन्द्रको मूर्ति स्वरूप सानो लिंग ठडाएपछि इन्द्र जात्रा शुरू भएको हो। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागेको चुरोट तथा सुर्तिजन्य पदार्थ बरामद गरेको छ। विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिन मार्फत सुरक्षा जाँच गर्ने क्रममा शंका लागेपछि अनुसन्धान गर्दा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तिजन्य पदार्थ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक राजकुमार सेलोवालका अनुसार विभिन्न ब्रान्डका 720 प्याकेट चुरोट तथा 69 पोका सुर्तिजन्य पदार्थ बरामद भएको हो। ललितपुरको भारदेउमा चुनढुङ्गा खानी सञ्चालनको विषयलाई लिएर विवाद सृजना भएको छ। सरकारले भारदेउ सिमेन्ट एण्ड स्टोन इण्डस्ट्रीजलाई झण्डै 4 हेक्टर वन क्षेत्रमा 10 वर्षका लागि खानी सञ्चालन गर्न अनुमति दिएपछि रूख कटानको विरोधमा स्थानीयवासीले सड़कमा खाल्डो खनेर अवरोध पुर्याएका छन्। विवाद समाधानका लागि हिजो प्रमुख जिल्लाधिकारी नरहरि घिमिरे सहितको टोलीले स्थानीयवासी, पालिका र खानी सञ्चालकसँग छलफल गरेको छ। गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले निर्णय मन्त्री परिषदबाटै भएकाले पालिकाको भूमिका सीमित रहेको बताउनुभयो। खानी संचालक शेखर महतले भने सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर काम अघि बढ़ाएको बताउनु भएको छ। र काठमाडौँ उपत्यकाको सेप्टिक ट्याङ्की सफाई सेवालाई प्रभावित हुन नदिन पूर्वाधार विकास मन्त्रालयमा सरकारवाला बीच छलफल भएको छ। निर्माणाधीन दिशाजन्य लेदो प्रशोधन केन्द्र सञ्चालनमा आउन अझै 8-10 महिना लाग्ने भएकाले त्यो समयसम्मका लागि तत्काल वैकल्पिक र अस्थायी व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको मन्त्रालयका सचिव राजेन्द्र बमले जानकारी दिनुभयो। प्रशोधन केन्द्र निर्माणमा भइरहेको ढिलाइबारे निर्माण कम्पनीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। बैठकमा काठमाडौँमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बागमती सभ्यता एकीकृत विकास समिति र सफाई व्यवसायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायको आह्वान। काठमाडौँ उपत्यकामा मनाइने परम्परागत इन्द्रजात्रा शुरू, असोज 13 गते लिंगो ढालेपछि समापन हुने। र काठमाडौँ विमानस्थलबाट चुरोट र स्फूर्तिजन्य पदार्थ बरामद। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: California. Extreme energy drink.
1: बिस्तारै जानु त ए महिलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania
1: Extreme Energy Drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201552
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568286 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: California Extreme Energy Drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461-26344 98461-26344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
7: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Hibonia Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 0665909999947 69 269। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठिक।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856-74486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665-20-497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ढिलाइ दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यु गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665212083।
5: सम्पर्क मोबाइल नम्बर 9856133775।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008261।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Media, Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244.
4: हेलो मर्संग एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 066-5220-166, 98-560-45-248, 98-41-238-555 र 98-560-45-357 लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर, लमजुङ।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98-464-95-074 र 98-065-58-074।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
9: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौ।
9: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
9: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
9: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
10: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलान जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
0: आल्मुनियमका लागि बेसिसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
0: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
14: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, गर्भनोने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसल 7 भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर? दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बैङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 9847969239 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
10: तपाईँ रेडियो मर्सेङ्गी FM 95

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फ्रेम, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेम, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
6: हेलो, मर्सेङ एफएम 95 मेगाहर्ज।
7: माया त नसोची लगाइयो, अब यो निर्णय चाहिँ सोचेर गर्दैछु।
8: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902990, मोबाइल नम्बर 9855602990।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665202019, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर? दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
0: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
5: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन यज्ञ, खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
0: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
5: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
5: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201130,
5: मोबाइल नम्बर 98565420 र 98565080140।

0: you. Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो सुरक्षित र वैज्ञानिक हुन जान्छ।
1: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रूपियाँ नजिक, 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन, 85 अर्ब भुक्तानी।
2: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ्न सक्ने।
1: र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उडिसा, पश्चिम बंगाल र बिहार लगायतका क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ। यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा शुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाड़ीबाट शुरू भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ। यसको असरले असोज 8 गते देखि 12 गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा लगातार झरी र आरीघप्टे वर्षा हुने पूर्वानुमान छ। त्यस्तै मधेश र कर्णाली प्रदेशमा पनि आउँदो 2-3 दिनसम्म मुसलधारे वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर 81 बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान हुन सक्ने उच्च जोखिम छ। साथै उच्च हिमाली भेगमा अत्यधिक हिमपात हुने भएकाले यो समयमा पदयात्रा र पर्वतारोहणमा नजान विभागले कड़ा चेतावनी दिएको छ। सरकारी तयारी र अपील सम्भावित विपदलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको रात्रि यात्रा नगर्न आम नागरिकलाई अपील गरेको छ। देशभरका सुरक्षा निकाय र उद्धार टोलीहरूलाई हाई अलर्टमा राखिएको छ। यता कृषि मन्त्रालयले किसानहरूलाई पाक्न लागेको धान बाली जोगाउन आवश्यक सतर्कता अपनाउन र तत्काल धान नकाट्न आग्रह गरेको छ।
1: सरकारले पर्सि शुक्रबारदेखि 3 दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिको सूचना दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सम्भावित बाढ़ी र पहिरोबाट हुने क्षतिको जोखिम घटाउन पूर्व सूचना प्रणालीलाई चुस्त बनाएको हो। जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँगको समन्वयमा नदीको अवस्था निरन्तर अनुगमन गरिने प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिनुभयो। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन उहाँले आग्रह गर्नुभयो। तीव्र मौसमी फेरबदलका कारण उच्च हिमाली क्षेत्रमा अत्याधिक हिमपातको सम्भावना देखिएकाले रेड अलर्ट जारी गरिएको छ।

0: सिक्किमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न एडभाइजरी जारी गरिएको छ। शुक्रबार र शनिबार अति आवश्यक नपरी यात्रा नगर्न प्राधिकरणको आग्रह छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो। साथै बाढ़ी आएका बेला टिकटक बनाउन, भिडियो खिच्न वा खोलामा दाउरा संकलन नगर्न प्राधिकरणले कड़ा चेतावनी दिएको छ। देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मार्फत प्रति कार्यको तयारी तीव्र पारिएको प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज उप्रेतीले जानकारी दिनुभयो। यस्तै सरकारले पाकेको धान बाली र अन्न जोगाउन किसानहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 देखि असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको भन्दै यस्तो आग्रह गर्नुभएको हो। साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अप्नाउन पनि अनुरोध गर्नुभएको छ।
0: यसैबीच पर्यटन विभागले पर्यटकीय गन्तव्यहरूमा सचेतना अप्नाउन एडभाइजरी जारी गरेको छ। यो हप्ता अत्याधिक वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्यटन विभागले हिमाल आरोहण र पदयात्रामा निस्किएका पर्यटक तथा सहयोगी कर्मचारीलाई विशेष सतर्कता अप्नाउन आग्रह गरेको हो। पछि शुक्रबारदेखि आइतबारसम्म देशभर मेघगर्जन र हावाहुरी सहित अत्याधिक वर्षा हुने भएको यसका कारण बाढ़ी पहिरो र भूक्षयको जोखिम हुनका साथै हिमाली भेगमा हिमपात समेत हुन सक्नेछ। विभागले यो अवधिमा सकेसम्म यात्रा नगर्न र गर्नै परे पूर्ण सावधानीका साथ मात्र यात्रा गर्न अनुरोध गरेको छ। साथै विभागले गोर्खाको सामागाउँ, खुम्बु र मनाङ लगायतका पर्यटकीय क्षेत्र तथा काठमाण्डु र पोखराका स्वास्थ्य संस्थालाई हिमाली स्वास्थ्य समस्याको उपचारका लागि तयारी अवस्थामा रहन समेत आह्वान गरेको छ।
1: भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरूत्थानमा झण्डै 3.90 खर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिना र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः संचालन गर्ने प्रयास समेत भइरहेको छ।
0: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोड़दार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमा पत्ताइएन, तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखिसकिएको छ। महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपाल जस्ता देशहरूले अरूकै कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै यो अन्तरपुस्ता अन्याय भएको उल्लेख गर्नुभयो। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु क्षतिपूर्ति कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटेरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभयो। नेपालले पनि अन्तर्राष्ट्रिय मंचहरूमा निरन्तर जलवायु न्याय र क्षतिपूर्तिको माग उठाउँदै आएको सन्दर्भमा राष्ट्रसंघ प्रमुखको यो भनाईलाई निकै महत्वका साथ हेरिएको छ।
1: श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भीषण वर्षाका बेला किसानले अपनाउनु पर्ने सावधानी बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश आज रातिदेखि ठूलो पानी पर्ने सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने 9 गतेदेखि 11 गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सुझाव हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा जलवायु क्षतिपूर्तिको जोड़दार माग लगायतका खबर प्रस्तुत गर्यौं
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग असोज 9 देखि 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे वर्षा हुने मौसमविदहरूले बताएका छन् भीषण वर्षा हुँदा विपदका अरू जोखिमसँगै कृषि क्षेत्रमा क्षति पुग्ने खतरा पनि उच्च हुन्छ खेतबारीमा लगाएको बालीमा क्षतिसँगै कतिपय अवस्थामा खेतीयोग्य जमीन नै नष्ट गर्नेसम्मका जोखिम भएकोले यस बेला विशेष ख्याल गर्नुपर्छ यस बेला मुख्य चासो धान बालीमा छ धान खेती गरेका किसानले के गर्ने के नगर्ने भनेर साथी सम्झना महर्जनले कृषि अनुसन्धान परिषद नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ
5: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौं यदि हिजो अस्ति नै काट्नु भएको छ र त्यसलाई राम्रोसँग ओतमा राख्न भ्याउनु भएको छ भने चाहिँ एकदमै राम्रो यदि भ्याउनु भएको छैन भने हावा खेल्ने गरी ओतमा राख्नुपर्नेछ र जसको धान चाहिँ काट्न भ्याउनु भएको छैन पाकिसकेको छैन या पाक्ने अवस्थामा त थियो तर काट्न भ्याउनु भएन उहाँहरूले चाहिँ गराएको विभिन्न ठाउँमा चाहिँ कुलेसो काटेर पानीको निकास चाहिँ राम्रोसँग गर्नुपर्ने देखिन्छ
6: अब धान सँगसँगै चाहिँ तरकारी र फलफूल बालीमा पनि पानी जम्ने सम्भावना चाहिँ हुन सक्छ पानी जम्न नदिन चाहिँ के उपाय अप्नाउने
5: अब यति बेला भनेको चाहिँ यहाँहरूले पानी निकासको नै व्यवस्था गर्नुपर्छ पानी निकासलाई नै प्राथमिकता दिनुपर्छ चाहे त्यो फलफूल बगैँचा होस् या तरकारी लगाइएको जग्गा होस् त्यस्तै गरी यहाँहरूले चाहिँ नर्सरी राख्नु भएको छ र बिरुवा अझ कलिलो अवस्थामा छ भने चाहिँ सम्भव भएसम्म स्थानीय रूपमा उपलब्ध खर पराल प्लास्टिक अथवा अन्य स्याउलाहरू प्रयोग गरेर छानो राख्दाखेरि चाहिँ नर्सरी र कलिलो बेर्ना बिरुवाहरूलाई जोगाउन सकिन्छ त्यस्तै गरी यहाँहरूले अहिले चाहिँ बिसारी हाल्ने मलखादको प्रयोग गर्ने प्रोटिन बेटहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ
6: मलको भण्डारण चाहिँ सुरक्षित कसरी गर्ने यो बेला
5: अब यहाँहरूले चाहिँ जस्तो कम्पोस्ट मल खाडलमा छ खाडलमा राख्नु भएको छ या ओपन ठाउँमा पनि कुन्यु जस्तो गरेर एक ठाउँमा जम्मा गरेर राख्नु भएको छ प्लास्टिक या त्रिपालले त्यसमा पानी नपर्ने गरेर माथिबाट छोपिदिने साथै साइडबाट चाहिँ कुलेसो खनेर भलको रूपमा बगेर आएको पानीलाई तर्काउने व्यवस्था गर्नुपर्छ
6: विभिन्न अन्न पाकेको फलफूलहरू केही हुन सक्छ जसलाई पनि जोगाउनु पर्ने हुन सक्छ यतिखेर कसरी जोगाउने
5: भारी वर्षा हुनु अगाडि नै पहिलो प्राथमिकता चाहिँ आफ्नो व्यक्तिगत सुरक्षालाई दिएर ल्याउन सकिन्छ र त्यसलाई भण्डारण गर्न सकिन्छ भने धेरथोर चाहिँ त्यो गर्न सकिन्छ नत्र भने अब यहाँहरूले यो मौसमी प्रणालीको असर नसकिन्जेल चाहिँ कुर्नु नै उपयुक्त हुन्छ
6: नदी छेउछाउमा खेती गरेको हुन सक्छ त्यो बालीको सुरक्षा कसरी गर्ने होला
5: सर्वप्रथम त यहाँहरूले पहिरोको बाढीको सम्भावना भएका ठाउँहरूमा नजाने आफ्नो व्यक्तिगत सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता हुन्छ त्यसपछि मौसमको अवस्था हेरेर एकदमै अर्जेन्ट कुराहरू छन् भनेदेखि चाहिँ यहाँहरूले को सुरक्षित रहन्छु भन्ने यकिन भएपछि मात्रै पानी रोकिएको समयमा एकदमै अर्जेन्ट कामहरू सुरु गर्नुपर्ने छ भन्ने चाहिँ त्यो अनुसार गर्नु पर्यो, नत्र भनेदेखि चाहिँ सम्भव भएसम्म यो वर्षाको गतिविधि बढ्नु अगाडि नै पशु वस्तुलाई दिने दाना परालहरू पनि दुई चार दिनलाई पुग्ने गरी जोखो गरेर राख्ने र त्यसलाई चाहिँ पानी पस्न नदिने अथवा माथिबाट पानी चुहिन नदिने ओबानो रहने सुनिश्चित गरेर राख्ने, जल तथा मौसम विज्ञान विभागबाट यो मौसमी प्रणाली त्यो सूचनालाई फलो गरेर यहाँहरू आफू रहेको स्थानमा चाहिँ कतिको कुन लेभलको चाहिँ पानी पर्दैछ कति वर्षा हुँदैछ भन्ने यकिन गरेर मात्रै घर बाहिरको गतिविधिहरू गर्नुहोला। प्रणाली सुरु हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो सुरक्षित र वैज्ञानिक हुन जान्छ।
6: ठुलो वर्षापछि चाहिँ के गर्ने?
5: वर्षापछिको अवस्थामा चाहिँ फेरि अब हाम्रो बाली चाहिँ कुन बाली कुन अवस्थामा छ र कति क्षति भएको छ त्यसको आधारमा चाहिँ विभिन्न उपायहरू हुन्छन्। त्यसको लागि चाहिँ यहाँहरूले शुक्रबार जारी हुने बुलेटिन सँगसँगै वर्षापछि पनि किसानहरूले के उपायहरू अप्नाउने भन्ने विषयमा हामी अर्को विशेष बुलेटिन पनि जारी गर्नेछौँ। स्थानीय निकायमा कार्यरत कृषि प्राविधिक पशु प्राविधिकहरूसँग चाहिँ निरन्तर सम्पर्कमा रहनुहुन अनुरोध छ।
1: उहाँ हुनुहुन्थ्यो कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। नेपाल दर्पणमा खबरकै सिलसिला। सरकारले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेशबाट सिप तथा रोजगार मेला राष्ट्रिय अभियान शुरू गर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले आउँदो असो 14-20 गतेसम्म कोशी प्रदेशको इटहरीमा 7 दिने मेला आयोजना गर्न लागेको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं मेलाका संयोजक हिमराज तामाङले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न स्वदेशमै अवसर सृजना गर्ने नीति अनुसार मेला आयोजना गरिएको बताउनुभयो। यो केवल मेला नभई राष्ट्रिय अभियान रहेको भन्दै उहाँले विशेष गरी सिप सिक्न चाहने इच्छुक व्यक्तिहरूलाई सिप विकासको अवसर प्रदान गरे र सिप सिकेर दक्ष भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको माग अनुसार रोजगार उपलब्ध गराउने गरी यो कार्यक्रमलाई वृहत रूपमा संचालन गर्न लागि दावी गर्नुभयो। इटहरीमा उद्योग कृषि निर्माण र सेवासहित 10 विधाका 65 स्टल रहने मेलाका क्रममा 7 प्रदेशमा संचालन गर्ने मन्त्रालयले जनाएको छ। क्रमशः मेला 7 प्रदेशमा संचालन गर्ने मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारदाता र श्रमिक बीचको दूरी अन्त्य गर्न मन्त्रालयले आन्तरिक रोजगारीलाई प्राथमिकता दिएको समेत बताउनुभयो।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29.73 अर्ब रूपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सावा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61.05 अर्ब नयाँ ऋण लिएको छ भने 70.13 अर्ब रूपियाँ सावा भुक्तानी गरेको छ। कुल ऋण मध्ये आन्तरिक ऋण 13.61 अर्ब र बाह्य ऋण 16.11 अर्ब रूपियाँ रहेको छ। नेपालको कुल सार्वजनिक ऋण कुल गृहस्थ उत्पादन जीडीपीको 45.05% पुगेको छ। चालू आर्थिक वर्षमा सरकारले 6.58 अर्ब रूपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ, जसमध्ये भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको झण्डे 9% अर्थात 61.05 अर्ब रूपियाँ ऋण लिएको छ। ऋण परिचालनमा आन्तरिक ऋणको हिस्सा झण्डै 82% र बाह्य ऋणको हिस्सा 18% रहेको छ।
1: मुस्ताङ भन्सार कार्यालयले 20 दिनमा 2.54 करोड़ राजस्व संकलन गरेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल चीन उत्तरी कोरला नाका हुँदै पैठारी गरिएका मालवस्तु बापत 20 दिनमा यो मात्रामा राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोसी बाढ़ीपछि धेरैजसो मालवस्तु कन्टेनर तथा विद्युतीय गाड़ी र अन्य सामान बोकेका गाड़ीहरू केरूङ नाकाबाट रूट परिवर्तन भई कोरला नाका हुँदै नेपाल भित्रिरहेका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ 10 गतेपछि कोरला नाकाबाट भित्रिएका 564 कन्टेनर र 1090 विद्युतीय गाड़ीको भन्सार जाँच पास भएको छ। नेपाल चीनतर्फका मुख्य व्यापारी नाका रसुवागढ़ी र तातोपानी पूर्ण रूपमा बन्द अवस्थामा छन्। मुस्ताङ भन्सार कार्यालयले गएको आर्थिक वर्ष 82-83 6.92 अर्ब रूपियाँ राजस्व संकलन गरेको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं।
7: धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। बजारमा अण्डाको मूल्य फेरि बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अण्डाको मूल्य प्रति क्रेट 10-15 रूपियाँसम्म बढ़ाएको हो। संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठूलो अर्थात 9XL अण्डाको डिपो तथा डिलर मूल्य प्रति पेटी 4,300 रूपियाँ र ठूलो अण्डाको मूल्य प्रति पेटी 4,200 रूपियाँ तोकिएको छ। नयाँ मूल्य अनुसार 9XL अण्डा प्रति क्रेट 615 रूपियाँ र ठूलो अण्डा प्रति क्रेट 600 रूपियाँ पर्नेछ। यसअघि भदौ 19 गतेदेखि लागू हुने गरी संघले 9XL अण्डाको मूल्य प्रति क्रेट 605 रूपियाँ, ठूलो अण्डा 590 रूपियाँ र मध्यम अण्डा 550 रूपियाँ तोकेको थियो।
5: शेयर बजार परिसूचक नेप्से आज उच्च अंकले घटेको छ। आज नेप्से 36.25 अंकले घटेर 2,618.03 बिन्दुमा झरेको हो। सबै समूहको सूचक घटेकामा जीवन बीमा समूह 2% भन्दा धेरैले घटेको छ। आज 253 कम्पनीको शेयर मूल्य घटेकामा 23 बढ़ेको छ। दुईवटा कम्पनीको शेयर भने घटबड़ भएन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 7.5 अर्ब कारोबार भएकामा आज 252 कम्पनीका 2,16,00,000 किता शेयर 6.35 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट 5 घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ 737 म्याक्स जहाज अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। दुवै पोखरा दुबई नियमित व्यवसायिक उडान अन्तर्गत पहिलो पटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदा साथ पानीको फोहराले स्वागत गरिने जानकारी दिनुभयो। यात्रुको स्वागतमा सरकारी अधिकारी, पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि लगायत सहभागी रहने उहाँले बताउनुभयो।
5: काठमाडौँको बसन्तपुरमा रहेको हनुमानडोका दरबार अगाडि बिहान 7:47 को शुभ साहित्यमा इन्द्र ध्वज सहितको लिंगो ठडाएछन्। यस वर्षको इन्द्र जात्रा औपचारिक रूपमा शुरू भएको छ। भदौ शुक्ल द्वादशीदेखि 1 हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। असोज 13 गते नानिसा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रध्वज ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजीपा लाखे, हलचोकको आकाश भैरव, किलागलको पुलु किसी, विभिन्न परम्परागत देवी नाच तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि परम्परागत इन्द्र जात्रा आजदेखि शुरू भएको छ।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढ़ेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार 58 जिल्लाका 512 पालिका अधिवेशन सम्बन्धी प्रक्रिया पालिकामा अधिवेशन सम्बन्धी प्रक्रिया शुरू भइसकेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहको अधिवेशन वड़ा तहको तुलनामा बढ़ी जटिल हुने भएकाले निर्वाचन तथा नतिजा सार्वजनिक गर्न केही समय लाग्नेछ। निर्वाचन समितिका अनुसार अधिवेशन सम्पन्न भएसँगै क्रमशः नतिजा सार्वजनिक हुँदै जानेछ। कांग्रेसको 15 महाधिवेशनका लागि वड़ा तहपछि अहिले पालिका तहका अधिवेशनलाई अघि बढ़ाइएको छ।
5: नेकपा एमालेको केन्द्रीय समिति बैठकमा आउँदो पार्टीको दिशा, नेतृत्व, संगठन पुनर्गठन र वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ। ललितपुरको भनीमण्डलको एक पार्टी प्यालेसमा आज बैठकको तेस्रो दिन हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आउँदो दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ। उहाँले वामपन्थी एकतालाई संख्या थप्ने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनु भएको छ। बैठकमा नेतृत्वको कार्यशैली, पार्टी सञ्चालनको विधि, संगठनको अवस्था र नागरिकसँग पार्टीको सम्बन्धबारे पनि केही सदस्यहरूले प्रश्न उठाएका छन्।
2: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको शक्तिशाली एल निनोका कारण विश्वभर अत्याधिक गर्मी, खडेरी र डडेलो बढ्दा आउँदो फेब्रुअरीसम्म थप झण्डै 4,51,000 जनाको ज्यान जान सक्ने एक अध्ययनले चेतावनी दिएको छ। युनिभर्सिटी अफ सिकागोमा रहेको क्लाइमेट इम्प्याक्ट ल्याबले गरेको अनुसन्धान अनुसार जलवायु परिवर्तन र खाद्य सुरक्षाको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरू यसको सबैभन्दा ठूलो मारमा पर्नेछन्। अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान छ। यसै गरी भारतमा झण्डै 15,800, ब्राजिलमा 13,300 र इण्डोनेशिया लगायतका एसियाली देशमा हजारौं अतिरिक्त मृत्यु हुन सक्ने अनुमान छ। अब फेब्रुअरीसम्मको अवधिमा विश्वव्यापी तापक्रम सामान्य भन्दा 1.2 डिग्री सेल्सियसले बढ़ने र गर्मीका दिनहरू 44% थपिने अनुसन्धानकर्ताले बताएका छन्। विज्ञका अनुसार यो तथ्याङ्क त्रास फैलाउन नभई पूर्व तयारीका लागि सचेत गराउन सार्वजनिक गरिएको हो। सम्बन्धित मानवीय क्षति रोक्न तत्काल गर्मी सम्बन्धी पूर्व सूचना प्रणाली, शीतलन केन्द्र र बाहिरी कामदारको सुरक्षामा ध्यान दिनुपर्ने सुझाव अध्ययनले दिएको छ। तयारीको मुख्य उद्देश्य चेतावनी जारी गर्नु मात्र नभई मानिसको जीवन बचाउनु रहेको विज्ञहरूले जोड़ दिएका छन्।
5: विदेशकै अर्को प्रसंगमा सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37,00,000 भन्दा बढ़ी अकाउण्ट पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36,00,000 भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउण्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराते तर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका हुन्। तोयोहाशी जिम्नेजियममा आज भएको खेलको रिपिचेजमा लाओसका सायानास भाथानालाई 9-1 फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले कास्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरे। यसैबीच विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपालले पहिलो हाफमा 13-13 बराबरी खेलेको थियो तर दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको नेपाल 37-18 अंकले पराजित भयो। नेपालले हिजो समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई हराउँदै विजयी शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेलेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा कास्य पदक जितेको थियो। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ। हालसम्म चीनले 47 स्वर्ण, 20 रजत र 10 कास्य सहित 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण, 24 रजत र 27 कास्य सहित 66 पदकका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया 8 स्वर्ण, 8 रजत र 24 कास्य गरी 40 पदक सहित तेस्रो स्थानमा छ। 45 देश सहभागी यस प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा 1 पदक जितेका छन्।
5: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एक पटक।
2: बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश। आज रातीदेखि ठूलो पानी पर्ने सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह। सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
5: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह। कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
2: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रूपियाँ नजिक। 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन, 85 अर्ब भुक्तानी।
5: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ़न सक्ने।
2: र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक। नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश देवाली र हृदय रिमाल पनि विदा हुन्छौं। आउँदो बिहिबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: जय श्री राम, जय श्री राम।
6: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
6: हो नि भाउजू।
7: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
9: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौं।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
10: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560209।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा साँझ 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बेस्तरको नगर अधिवेशन सम्पन्न। सभापतिमा पूर्णबहादुर थापा, सुन्दर बजार सात बाल मैत्री तथा पोषण मैत्री वडा घोषणा। दिगोपनाका लागि सरकारवालाहरूको प्रतिबद्धता। भूगोलविद डाक्टर हर्क गुरूङको विश्व स्मृति दिवसमा लमजुङमा श्रद्धांजलि सभा। र सरकारले नदीको अवस्था र जोखिमबारे हरेक घण्टा अत्यावधिक सूचना दिइने, बिहिबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायको आह्वान। अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस बेस्तर नगर कार्य समितिको अध्यक्षमा पूर्णबहादुर थापा निर्वाचित हुनुभएको छ। बुधबार सम्पन्न अधिवेशनले नगर सभापति सहित सम्पूर्ण कार्य समिति सर्वसम्मत चयन गरेको हो। नगर समितिको उपसभापतिमा राधा तिवारी र गौतम बहादुर गुरूङ, सचिवमा कृष्ण भुजेल तथा सहसचिवमा दिलमाया रिमाल सर्वसम्मत चयन हुनुभएको छ। खुला सदस्यतर्फ अर्जुन लोहानी र शैलेश जोशी चयन हुनुभएको छ। नगर कार्य समितिको सदस्यमा लक्ष्मी छेत्री, पूर्णबहादुर गुरूङ, निजु राई, भरत बहादुर परियार, गुणमाया गुरूङ, रसबहादुर भुजेल, संसरी गुरूङ, सोमबहादुर परियार, वर्ष रिमाल, विकास श्रेष्ठ, चिजा घिमिरे, सीता गौली, सुषमा गुरूङ, बेलबहादुर गुरूङ, विष्णु कुमारी गुरूङ, तारा गुरूङ, नूरमती पन्थ, वन्दना बोरा बस्नेत, सिजन अधिकारी, सिजन सिलवाल, रूपा सार्की, मजाकोटी र मेनचन्द विकास चयन हुनुभएको छ। अधिवेशनबाट हाल 32 सदस्यीय नगर कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ। कार्य समितिको पहिलो बैठकले थप एक सदस्य मनोनित गरेपछि समिति 33 सदस्यीय बन्नेछ। पहिलो बैठकबाटै नगर कार्य समितिको कोषाध्यक्ष समेत चयन गरिने जनाएको छ। अधिवेशनको उद्घाटन प्रदेश सभा सदस्य एवं पूर्व वन तथा वातावरण मन्त्री विश बहादुर पौडेलले गर्नुभएको थियो। सर्वसम्मत नेतृत्व चयनसँगै बेसानगर कांग्रेसमा संगठनलाई थप सुदृढ गर्दै आगामी दिनमा पार्टीको गतिविधिलाई प्रभावकारी रूपमा अघि बढ़ाउने बाटो खुलेको नेताहरूले बताएका छन्। सुन्दरबजार नगरपालिका वडा नम्बर 7 बाल मैत्री तथा पोषण मैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। सुन्दरबजार नगरको 7 बाल मैत्री तथा पोषण मैत्री नगर हाम्रो अभियान भन्ने मूल नाराका साथ मंगलबार औपचारिक कार्यक्रमका बीच बाल मैत्री तथा पोषण मैत्री वडा घोषणा गरिएको हो। नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले वडा नम्बर 7 र बाल मैत्री तथा पोषण मैत्री वडा घोषणाको प्रमाण पत्र प्रदान गरे। घोषणा केवल औपचारिक कार्यक्रम नभए बाल बालिका गर्भवती महिला तथा आमाहरूको अधिकार, स्वास्थ्य, पोषण, शिक्षा र संरक्षणलाई व्यवहारमा सुनिश्चित गर्ने अभियानको शुरूआत भएको बताउनुभयो। उहाँले घोषणा प्राप्त गरिसकेपछि यसको दिगोपन कायम राख्न स्थानीय सरकार, समुदाय, विद्यालय, स्वास्थ्य संस्था, राजनीतिक दल तथा विकास साझेदार लगायतका सबै सरकारवाला बीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। वडा नम्बर 7 बाल मैत्री स्थानीय शासनका 51 सूचक मध्ये अधिकांश सूचकहरू पूरा गरेको स्थिति पत्रमा उल्लेख छ। वडामा गर्भवती महिलाले प्रसूति पूर्व तथा प्रसूति पश्चात स्वास्थ्य जाँच गर्ने, गर्भवती अवस्थामा आवश्यक आयरन तथा फोलिक एसिड सेवन गर्ने, दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति गराउने, बाल बालिकालाई पूर्ण खोप तथा भिटामिन ए उपलब्ध गराउने जस्ता स्वास्थ्य तथा पोषण सम्बन्धी सूचकहरूमा उल्लेख्य उपलब्धि हासिल भएको देखिएको छ। स्थिति पत्र अनुसार 6 महिनादेखि 5 वर्ष मुनिका बाल बालिकालाई वर्षमा 2 पटक भिटामिन ए खुवाउने तथा 1 वर्षभित्रका बाल बालिकालाई पूर्ण खोप प्रदान गर्ने सूचक 100% पुगेको छ। त्यस्तै वडामा आधारभूत खानेपानी तथा सरसफाईको पहुँच, शौचालयको प्रयोग, 5 वर्ष मुनिका बाल बालिकाको जन्म दर्ता, बाल संरक्षण प्रणाली, विद्यालयमा बाल बालिकामाथि हुने शारीरिक तथा मानसिक यातना न्यूनीकरण, प्रारम्भिक बाल विकासमा पहुँच र आधारभूत शिक्षा पूरा गर्ने अवस्था लगायतका सूचकहरूमा पनि 100% उपलब्धि देखाएको छ। विद्यालयका पूर्वाधारलाई बाल मैत्री, अपाङ्ग मैत्री तथा सुरक्षित बनाउने, अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र फोहोरलाई कुहिने तथा नकुहिने गरी व्यवस्थापन गर्ने सूचकहरू पनि पूरा भएको जनाएको छ। बाल सहभागितालाई समेत वड़ाले प्राथमिकतामा राखेको जनाएको छ। वड़ामा बाल भेला मार्फत बाल बालिकाका आवश्यकता र माग पहिचान गर्ने तथा उनीहरूले प्राथमिकता दिएका विषयलाई स्थानीय तहको योजना प्रक्रियामा समावेश गर्ने व्यवस्था गरिएको छ। वर्षमैथि स्थानीय शासनतर्फ तोकिएका सूचकहरूमा उल्लेख्य प्रगति भएको जनाएको छ। जसमा चार वर्ष उमेर पुगेका बाल बालिकाको प्रारम्भिक बाल विकास कक्षमा भर्ना, प्रारम्भिक बाल विकास केन्द्रका संस्कर्ताको पोषण सम्बन्धी अभिमुखीकरण, आधारभूत शिक्षा पूरा गर्ने बाल बालिकाको अवस्था, विद्यालयको दिवा खाजामा स्थानीय तथा पोषणयुक्त खाद्य वस्तुको प्रयोग र पोषण दिवस तथा सप्ताह मनाउने विद्यालयको सहभागिता 100% रहेको स्थिति पत्रमा उल्लेख छ। कृषि तथा खाद्य सुरक्षातर्फ कैसबारी भएका घरधुरी मध्ये 96.47% घर परिवारले सागसब्जी तरकारी तथा फलफूल उत्पादन गरेको र 92.69% घरधुरीले अन्न सागसब्जी गेडागुडी तथा फलफूल लगायतका खाद्य वस्तु नियमित उपभोग गरेको स्थिति पत्रमा उल्लेख छ। पोषण मैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउन वडा तथा नगर स्तरमा पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको बैठक, बहुक्षेत्रीय पोषण योजना अनुसार कार्यक्रम, पोषण सम्बन्धी बजेट विनियोजन, पोषण कार्यक्रमको समन्वय तथा सहजीकरणका लागि संरचना पोषण पश्चात चित्र स्थानपन कक्ष तथा विपदका समयमा पोषण सम्बन्धी पूर्व तयारी लगायतका व्यवस्था गरिएको उल्लेख छ। कार्यक्रममा सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवन केसी, प्रमुख प्रशासकीय अधिकृत रमेश खर्ती, विभिन्न शाखाका प्रमुख अध्यक्षहरू, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूको सहभागिता रहेको थियो। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी र ओल्ड भिजन नेपालको प्राविधिक तथा समन्वयात्मक सहयोगमा वडा घोषणाको प्रक्रिया अघि बढ़ाएको हो। घोषणा कार्यपत्रमा सहभागी सरकारवालाहरूले बाल मैत्री तथा पोषण मैत्री स्थानीय शासनलाई निरन्तरता दिँदै बाल बालिकाको अधिकार संरक्षण, पोषण सुधार, स्वास्थ्य शिक्षा, सुरक्षित वातावरण तथा बाल सहभागितालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए। भूगोलवीर स्वर्गीय डाक्टर हर्क गुरूङको विश्व स्मृति दिवसको अवसरमा लमसुङको वेशीसम्म श्रद्धांजलि तथा शालिगमा माल्यार्पण कार्यक्रम भएको छ। डाक्टर गुरूङको स्मृतिमा तमो हिउला सोजेदी गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति लमसुङद्वारा आयोजित कार्यक्रममा उहाँको शालिगमा श्रद्धांजलि तथा माल्यार्पण गरिएको हो। कार्यक्रममा डाक्टर गुरूङले नेपालको भूगोल, पर्यटन तथा विकासका क्षेत्रमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै उहाँको व्यक्तित्व तथा कृति को बारेमा चर्चा गरिएको थियो। कार्यक्रममा तमुला सोचदे गुरूङ राष्ट्रिय परिषद जिल्ला अध्यक्ष जीवराज खलीको अध्यक्षता तथा बेसर नगरपालिका प्रमुख गुमन सिंह अर्यालको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले डाक्टर गुरूङले नेपालको भूगोल, पर्यटन तथा विकासको क्षेत्रमा पुर्याउनु भएको योगदानलाई स्मरण गर्दै उहाँको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। त्यस्तै नगर उप प्रमुख पदमा गुरूङ र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले गुरूङको योगदान र व्यक्तित्वको चर्चा गर्दै उहाँले देखाउनु भएको अध्ययन, अनुसन्धान र विकासको बाटोबाट वर्तमान पुस्ताले सिक्नु पर्ने धारणा व्यक्त गर्नुभयो। गाउँपालिका सात ताङली छोकमा विक्रम सम्बत 1995 साल पुष 21 गते बाबु पार्से गुरूङ र माता महिषो गुरूङको कोखबाट ठुलकान्छा छोराको रूपमा जन्मिएका थिए डाक्टर गुरूङ। कार्यक्रममा जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्ष खजेन्द्र बहादुर गुरूङले स्वागत गर्नुभएको थियो भने संचालन सचिव गणेश गुरूङले गर्नुभएको थियो। विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्काँदै गर्दा हेलिकप्टर दुर्घटनामा परि 2063 साल असोज 7 गते उनको निधन भएको थियो। त्यति बेला डाक्टर हर्क गुरूङ, वातावरणविद डाक्टर चन्द्रप्रसाद गुरूङ सहित 24 देश विदेशका विज्ञहरूको मृत्यु भएको थियो। उहाँको योगदानको स्मरण हरेक वर्ष असोज 7 गते स्मृति दिवस मनाउने गरिएको छ। सोही अवसरमा गुरूङको जन्मभूमि भूगोले ताङ्लीचोकका बासिन्दाले स्मृति दिवस मनाएका छन्। कार्यक्रममा वेश्व नगरपालिकाका भित्रका विभिन्न गुरूङ समुदायका अध्यक्ष, उपाध्यक्ष लगायतको प्रतिनिधिको उपस्थिति रहेको थियो।
1: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसिसर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति समय र स्थान
3: रामबजार सेवा केन्द्र यही असोज 16 गते तामाङ आमा समूह भवन रामबजार समय बिहान 11 बजे
1: सालमे सेवा केन्द्र असोज 17 गते टक्सार आमा समूह भवन सालमे बिहान 10 बजे
3: भुजुङ सेवा केन्द्र असोज 18 गते सामुदायिक भवन टोल नम्बर 3 बिहान 7 बजे
1: नायु सेवा केन्द्र असोज 18 गते जनजागृति आमा समूह भवन नायु समय दिउँसो 1 बजे
3: गादी सेवा केन्द्र असोज 20 गते दोबानचौर गादी बिहान 11 बजे
1: भोटेउडार सेवा केन्द्र असोज 21 गते समुता तमु समाज भवन भोटेउडार बिहान 11 बजे
3: विशेषर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे
1: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
3: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमसुङ। कृषि विकास कार्यालय लमजुङको सूचना।
1: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
3: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
1: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
3: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि चुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
3: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि करचुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला दुई आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0665-120-0665-120-130
3: मोबाइल नम्बर 98565-43-230 र 98565-80-140

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
3: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
4: भारी वर्षाको सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय लमसुङले लमसुङ मनाग सड़क खण्डमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबार अर्थात असोज 11 गतेसम्म गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। वर्षाका कारण बेसरतामी सड़क खण्ड सहित जिल्लाका ग्रामीण सड़कमा बाढ़ी र पहिरोको जोखिम बढ़न सक्ने भन्दै प्रशासनले सावधानी अपनाउन आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्लाधिकारी दीपक पौडेलले सूचना जारी गर्दै स्थानीय तह तथा विपदसँग सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी अवस्थामा रहन आग्रह गर्नुभयो। बेसी सहरतामी सड़क खण्डका विभिन्न स्थानमा सामान्य वर्षामै पहिरो जाने समस्या रहेकाले ठूलो वर्षा भए सड़क अवरूद्ध हुन सक्ने प्रशासनले जनाएको छ। प्रशासनले वर्षाको समयमा जोखिमयुक्त सड़कमा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। लमजुङको बेसर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढ़ी पीड़ितको राहत तथा उद्धारका लागि 50,155 रूपियाँ सहयोग गरेको छ। बेसर नगरपालिका 8 नारायण स्थान चोकमा रहेको सहकारीले भदौ 10 गते रसुवा र नुवाकोटमा आएको बाढ़ीबाट प्रभावित परिवारको राहतका लागि उक्त रकम प्रदान गरेको हो। सहकारीका अनुसार बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःखद व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराएको हो। संस्थाले उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ। प्राकृतिक विपदका कारण प्रभावित नागरिकलाई राहत तथा पुनस्थापनामा सहयोग गर्ने उद्देश्यले सहकारीको तर्फबाट आर्थिक सहायता गरिएको सहकारीले जनाएको छ। सरकारले पर्सि शुक्रबारदेखि 3 दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अत्याधिक सूचना दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सम्भावित बाढ़ी र पहिरोबाट हुने क्षतिको जोखिम घटाउन पूर्व सूचना प्रणालीलाई चुस्त बनाएको हो। जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखा संघको समन्वयमा नदीको अवस्था निरन्तर अनुगमन गरिने प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिनुभयो। सम्भावित जोखिमयुक्त क्षेत्रमा नागरिकको मोबाइलमा एनएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन उहाँले आग्रह गर्नुभयो। तीव्र मौसम फेरबदलका कारण उच्च हिमाली क्षेत्रमा अत्याधिक हिमपातको सम्भावना देखिएकाले रेड अलर्ट जारी गरिएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न एडभाइजरी जारी गरिएको छ। शुक्रबार र शनिबार अति आवश्यक नपरी यात्रा नगर्न प्राधिकरणको आग्रह छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो। साथै बाढ़ी आएका बेला टिकटक बनाउन भिडियो खिच्न वा खोलामा दाउरा संकलन गर्न नजान प्राधिकरणले कड़ा चेतावनी दिएको छ। देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र 77 जिल्लाका प्रमुख जिल्लाधिकारीहरू मार्फत प्रति कार्यको तयारी तीव्र पारिएको प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज उप्रेतीले जानकारी दिनुभयो। यस्तै सरकारले पाकेको धान बाली र अन्न जोगाउन किसानहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यसैबीच मौसम विज्ञान विभागले देशका धेरै जस्तो ठाउँमा वर्षा शुरू हुने जानकारी दिएसँगै नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले बिहिबारदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले बुधबार विज्ञप्ति निकालेर यात्रा गर्नु पूर्व बाटोको अवस्था र मौसम बारे अनिवार्य जानकारी लिन र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो। मर्सिङको समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
5: मुख्य समाचारका प्रायोजक
6: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
4: नेपाली कांग्रेसको 15औं महाधिवेशन अन्तर्गत बेस्टरको नगर अधिवेशन सम्पन्न। सभापतिमा पूर्ण बहादुर थापा, सुन्दरबजार सात बाल मैत्री तथा पोषण मैत्री वड़ा घोषणा, विकोपनाका लागि सरकारवालाहरूको प्रतिबद्धता, भूगोलवीर डाक्टर हर्क गुरूङको विश्व स्मृति दिवसमा लमजुङमा श्रद्धांजलि सभा र सरकारले नदीको अवस्था र जोखिमबारे हरेक घण्टा अत्यावधिक सूचना दिने बिहिबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायको आह्वान। साँझ 6:35 पछिको वर्षङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: किने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: आ मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665 2183
5: सम्पर्क मोबाइल नम्बर 98 5 60 13 375
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
4: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाई पनि त्यही जानुस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
6: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका 7 युनिभर्सल चोक लम्सुङ थप जानकारीको लागि सम्पर्क 0665 2093 मोबाइल 97463 06501
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
8: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
9: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषण नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 98461 26 344 98461 26 344
10: Extreme energy drink.
11: Time check. अहिले ठीक 7 बजेको छ.
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: आज हामी
1: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 066-520-497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साधारण सभा हुने मिति, समय र स्थान रामबजार सेवा केन्द्र, यही असोज 16 गते, तामाङ आमा समूह भवन रामबजार, समय बिहान 11 बजे। साल्मे सेवा केन्द्र असोज 17 गते, तक्सार आमा समूह भवन साल्मे, बिहान 10 बजे।
1: भुजुङ सेवा केन्द्र असोज 18 गते, सामुदायिक भवन टोल नम्बर 3, बिहान 7 बजे।
4: नायु सेवा केन्द्र असोज 18 गते, जनजागृति आमा समूह भवन नायु, समय दिउँसो 1 बजे।
1: गादी सेवा केन्द्र असोज 20 गते, दोभानचौर गादी, बिहान 11 बजे।
4: भोटेवडार सेवा केन्द्र असोज 21 गते, समुता तमु समाज भवन भोटेवडार, बिहान 11 बजे।
1: बेसीसर कार्यालय असोज 24 गते, शान्तिटोल आमा समूह भवन शान्तिटोल, बिहान 11 बजे।
4: असोज 25 गते, संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङ। सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रु 1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 066-520-166, 98-560-45-248, 98-41-238-555 र 98-560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।

0: Mania, Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856426244।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: कृषि विकास कार्यालय लम्जुङको सूचना। कृषि विकास कार्यालय लम्जुङको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लम्जुङ जिल्ला भित्रका कृषि फार्म, कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
4: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
2: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
4: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
4: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, करचुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
4: मोबाइल नम्बर 9856045230 र 9856080140।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी,
5: हेर न 80 भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
8: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: slip on ya.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 2019 0665 2370 वा 590 370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण, मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्रीको आग्रह, वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघको आग्रह।
1: जोखिम तोकिएका स्थानहरूमा राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: बाढ़ी पहिरो जोखिम भएको क्षेत्रमा अब हरेक घण्टामा पूर्व सूचना दिइने, रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि सहयोग,
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ, दाँत र हड्डीका नमूनाहरूको।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुग्यो, सेना र सुरक्षा निकायमा विशेष जोड़ दिने र सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
2: हामीले त्यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौं।
0: र जापानमा भइरहेको विषम एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ़दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
5: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने, वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
4: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएनसँग बताउनुभयो।
6: आज राति कुरा गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, सकवाणाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
4: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
7: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म भन्ने जुन कुरा विपत्ति सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
4: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
8: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले डिएनए प्रोफाइल भएको एक दुईचोटि मात्र चेक भएको 600 नमूना छन् र त्यसमा हामीले लगभग 497 नमूनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमूनाहरूको।
4: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड़ रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61 अर्ब 5 करोड़ नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड़ रूपियाँ सामा भुक्तानी गरेको छ। रसुवाको भोटे कोशी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजिदिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्र बहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 को उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
9: नेपालको संविधान अनुसार राज्य दलको सदस्य बन्न पाउने उमेरको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसले त्यो संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आगमन मार्फत भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई माथिल्लो तहमा पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथास्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक हाम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्ट्रिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
4: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
0: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा
10: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाढ़ी प्रभावित क्षेत्र में मरेका पशु को व्यवस्थापन र घाइते पशु को उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
12: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
13: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
13: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
14: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी,
10: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेसनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित दात्य निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो, त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ, केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
11: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वड़ा वड़ामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्नसहित वड़ा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई,
16: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा, पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ। उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति, धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला, कुनै हिचकिचाट नगरिकन, कुनै डर न, कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनु होला। विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिका भएकाले त्यहाँ धेरैवटा प्रश्नहरू छन्। भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला। को चाहिँ ठ्याक्कैमा पीड़ित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ। तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ। त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ। जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ। व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
11: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईँको वरिपरि पाइने सागसब्जी, गेडागुडी, दूध, अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
17: तपाईँहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै, फापर, कोदो, भटमास भयो, त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ। र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्, जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो, या भुटेको भटमासलाई साँधेर खान सक्यो। त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
11: अस्थायी शिविरमा बसिरहेका गर्भवती, सुत्केरी र बालबालिकाले खानपानमा अझ बढ़ी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
18: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
0: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
20: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
19: ओहो, तिमी त घरको खाने भएछौ नि।
21: के को सरसल्लाह हो दुईजनाको?
20: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
21: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
19: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
21: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएन ले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
1: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
18: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खान नपाएर होइन कि हामी खान नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खान नपाएर होइन, खान नजानेर। अहिले कुरो के छ भने जङ्क फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिने तपाईँको देशले चाहिँ फेरि। तर कुरो के छ भने हामी खाना अहिले पनि खान पाए नपाएर होइन कि खाना नजानेर चाहिने भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदै नखानुस्, लङ ग्रेन चामल खाँदै नखानुस्। किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन। धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाएर आएको त्यो आर्टिफिसियल चामल हो, त्यो नौने घिउमा तपाईँको यति मिक्स गर्छन्। त्यसमा के हाल्छ भने नौने घिउ तपाईँको 850-900-1100 पर्छ है पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्त्वबाट त्यो घिउ भनेर छुट्याउने तत्त्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
1: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ।
2: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै होलसेल बिक्री होस् या रिटेल बिक्री होस् त्यो होल सबैका चरणमा सबै यी चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो। एन्टिमर्टम भन्छौँ हामी, बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर आराम गराएर, भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले मानवीय तरिकाले बध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
1: अलिकति धार्मिक दृष्टिले पनि रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिदिनको लागि अनुरोध गर्दछु।
22: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ। जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बध गरेर खाऊ नै भन्दैन। चाडपर्व
0: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोसी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

नमस्कार। देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौं भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य पोषण

0: स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजबका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ, राजु घिमिरे सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। सुरुवातमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ, जसअनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न खाना खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ आइएमएम प्रोटोकल भन्छौँ, सामकेस र मामकेसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी बिना अथवा त्यहाँको स्थानीय सरकारको जानकारी प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो सुरुका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ। भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि र यहाँहरू पनि धेरै साथीहरू गएर आउनुभएको छ, बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलौना झोला अनि चौतौ चाहिँ बाँडिएको हामीले देख्यौं। अब लगभग 2 पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फूडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने, बरू वयस्कहरू अरूलाई चाहिँ दिन सकियो, तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन। अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वन रोड पोलिसी हुँदाहुँदै पनि एउटा जुन देखिएको थियो सुरुवाती चरणमा 1-2 त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ, अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत। अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ, न्युट्रिसन क्लस्टरको बैठक बस्छ 3 जिल्लामा, उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ। सुत्केरी, गर्भवती र 5 मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट, किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा 5 मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ 2 लागि बालबिटा वितरण गर्ने, किशोरीहरूको लागि आइरन सकी, त्यसै गरी भिटामिन र अलमेन्डा जो 5 मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा, त्यसलाई अहिले चाहिँ हामीले ती पालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौँ र सँगसँगै चाहिँ अस्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले र त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ। यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ।

0: र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेका छौँ. कुपोषणको समस्या अहिले भन्दा नि अबको 15 दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ. अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ. होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, 5 वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन. अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन. क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भनेको सुनिश्चितता हुँदैन. सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ.
1: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ होइन? अब यो त सोचेको थिएन यति ठूलो हुन्छ भनेर. हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
0: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ. पोषणको एक्टिभ सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा. र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार नेपाल सरकारबाट पनि र दात्री निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन. यहाँसम्म कि नुवाकोटमा अब चाहिँ खाद्यान्न खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ. सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू, स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ. रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन. नीति निर्माण र हाम्रो कमिटीहरू विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैन.
1: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? राहत वितरणदेखि नै शुरूको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद. सर, जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका महिला किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेछौँ. र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा 5 वर्षभन्दा मुनिका बालबालिका गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नि पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ. जो परिवारहरू हुनुहुन्छ जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने खाने पोसिलो कुरा खाने दुध भयो खानेपानी शुद्ध खानेपानीका कुराहरू भए यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ र त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो. र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो, विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने बालबालिकाले नै खान मन नलाग्ने र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ. अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौ त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था डर त्रास अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं र त्यो सँगसँगै डर त्रास यो संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ र स्थानीय सरकार केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका गर्भवती महिला सुत्केरी महिलाहरू किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
1: हस् धन्यवाद। अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सुहान भुजेल अनि हामी चाहिँ बाढी गएको देवीघाट नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो अनि अर्को चाहिँ त्यहाँ वरिपरिको उयो हेर्नु पर्दाखेरि हाम्रो वासरुम पनि राम्रो थिएन, त्यहाँनिर वासरुम पनि त्यस्तो थिएन अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने त्यहाँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरुमको नि एकदमै कमी थियो अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति ऊ देखिरहेको थियो अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने जताततै फालिदिने त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू किनकि त्यहाँ हाम्रो पिउने पानीहरू अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने फोहोरहरूलाई व्यवस्थापन गर्ने अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नुपर्दाखेरि दे वर ट्रोमाटाइज किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खाना नमान्ने उहाँहरूलाई चाहिँ हामीले नै आफैले गरेर खेलाएर खाना खुवाइदिइराख्नु भन्ने अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने उनीहरू घुलमिल हुन नखोज्ने हो त्यस्तो चाहिँ ऊ एकदमै उभा थियो।
1: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजरले?
4: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्न पाउने अधिकार त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो र त्यही बीचमा चाहिँ बालबालिका भनिरहँदा बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ र किशोर उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ भन्न चाहन्छु। हस् धन्यवाद।
1: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति संचार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन त्रिशुली पारीको र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो हामीले प्लान गरेको योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
5: धन्यवाद दिलोक सर। अब अहिलेको यो यसबाट सिकाइ भन्दा नि हामीले विगतबाट पनि सिक्यौँ केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभए जस्तै सुरुको चरण चाहिँ के भयो भन्नेमै अनुरोध थियो किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ। त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ तर विगतका हाम्रा विभिन्न अनुभवहरू भूकम्पको अनुभव भयो फ्लडहरू बेला बेलामा गइरहे ल्यान्डस्लाइडहरू भइ नै रहे हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ। तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ सञ्चारको अभाव जहाँ कुनै माध्यम पनि नभएको पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू सङ्कलन गर्ने कार्यहरू भए यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकारलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोअर्डिनेसन गऱ्यौँ एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गऱ्यौँ तथापि स्टिल अझ बढी विकास गर अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौँ भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनुभयो सुहानजीले राजुजीले पनि उठाउनुभयो सुरुमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो दिँदाखेरि चाहिँ त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण खस्किजाएको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ। अबको समस्या अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरू छन् हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो खाद्य प्रणाली थियो अनुशासन थियो वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ, उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो। र पोषण आफैमा एउटा एक्लोपनबाट अगाडि बढ्दैन, यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ उवासको कुरा होइन, अब त्यहाँ इपिडेमिक्सहरू हुनसक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाको भएर काम गरिएको प्रतिफल हो होइन। अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन। यसमा सबै क्षेत्र एकताबद्ध भएर गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ। कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ, त्यसलाई पनि बिस्तारै गर्छ। यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरिस् भन्नुपर्ने अवस्था त होइन, त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता, ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्। त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने, त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउन प्रयत्न गर्छ।
1: पक्कै पनि यो महासंकटमा सेवा सबैभन्दा ठूलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो, हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौँ मान्छेलाई एउटा पीडाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौँ, त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहनसहनले कति असर पार्दो रहेछ होइन, कुसको सब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन, त्यस्ता सबै पीडाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरुहरूको पनि भूमिका हुन्छ। यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौ र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि मनलाई एउटा स्थिर अवस्थामा लगेर योबाट अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरुहरूको त्यहाँ कस्तो भूमिका छ?
6: अरे यो चाहिँ एकदमै ठूलो भयानक, हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीडाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चिजमा आउँदो रहेछ, त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिक सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न, अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौँ र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने। हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले के चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो, अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदिए हुन्थ्यो जस्तो लागेको भनेको, बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने, त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ। अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई, हाम्रा चिजहरूलाई, हाम्रो दैनिकीलाई, एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने, नबोल्ने, खान मन नलाग्ने कुराहरू छ, उहाँहरूले आफ्नो स्कुल कापी किताबहरू सम्झिराख्नु भएको छ, त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू, खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ, यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है, पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फतले हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस चाहिँ गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको तीन पुस्ता नै छैन, गाउँै छैन, उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि पर्खिने हो कि आशा भन्ने चीज कस्तो हुने अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सब बनाएर भए पनि गर्नु पर्यो अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै सरले कुरा निकाल्नु भएको थियो हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्न चाहिँ नसकिने रहेछ यो त विपद हो होइन जस्तै अब यहाँ भुइँचाल आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने भाग्नलाई त जहाँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने र यो एकद्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो हुन चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो एउटा मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ र यो हाम्रो धार्मिक आस्था दैनिकी जीवनशैली मनोभावना होइन मनोसामाजिक आफ्नो स्वास्थ्य शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठूलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ एकदमै सेवा दिने अवसर छ र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या अब त्यसपछि बिरामी हुने पोषणको न्यू अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचाउले नै हो पानी नै हो त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि शरीर जोगाउनको लागि र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका महिला गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू किशोरीहरूको महिनावारीको कुराहरू छ शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ
1: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण अतिथिहरू तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो आफ्ना महत्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। ल अब दुलाली दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Sonia.
1: Extreme energy drink.
2: हैने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
6: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
7: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ अल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
8: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ
9: अल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ
8: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 9846-90301 9846-74065
10: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
11: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
12: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
11: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
12: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
11: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664041223 4021224 मोबाइल 9841445448
13: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
14: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
13: यसलाई शोक नमान्नु साथी सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
14: ए हो र
13: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
14: बाप्रे यति धेरै जोखिम
13: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
15: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
0: हेलो मर्संग एफएम 95 मेगाहर्ज
16: प्रस्तहरू लागू हुने छन्।
17: प्याज को बिरता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एप मा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुने छन्। एनसेल नेपालकै लागि।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: एनएसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रतिकार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन,
1: भोलिदेखि इम्प्याक्ट देखिने शुरूमा पर्वा यी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
0: भोटे कोशी त्रिशुली बारीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर दिन लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लड़ाई शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लड़ाई शुरू भएसँगै त्यहाँ पूर्ण स्तरको गृहयुद्ध शुरू हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लड़ाकु बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढ़ी मारिएका थिए। बीबीसीका काल्किडान इबेलचाल भन्छन्, टिग्रेका लड़ाकु बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाई सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाइ छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रेटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी शुरूमा तपाईहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौ।
1: हाम्रो आकलन अहिले शुरूमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठूलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बंगालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना छ भन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ, जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन थोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउनु हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
0: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढ़ीको सामना गरेको, यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
1: हामी सबै तिनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको, अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको, भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने, समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
0: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
1: हाम्रो चाहिँ धेरै शक्ति भोटेपछिमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामी हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुन सक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
0: उपेतजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
1: पहाडी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। ताडीमा जोखिम मोलेर चाहिँ दाउरा संकलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेति। अब लागौं हालैको भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोटतर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाई छ। शक्तिमाया तामाङको रिपोर्ट।
4: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीडा लागेर निन्द्रो लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ छौँ, दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
4: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
5: त्यो हाम्रो एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
4: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएकाहरू अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढ़ी पहिले त्रिशुलीमा कपड़ा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
6: पुर्खौली व्यापार थियो, कपड़ाको व्यापार दाएर मेरो स्टक गरेर टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पीड छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभर मेहनत गर्नु छ, गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ, सकिँदैन, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
4: बाढ़ीको कारण विस्थापित भएर अनित्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा बीसौं एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौलसम्मको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाड़ीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जीतपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत 1 स्वर्ण र 2 दोहोरो पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उडान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय वासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
7: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरू सँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
8: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएको छौँ।
7: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्च जान पाउँदा यसरी खुशी व्यक्त गर्दछन् पोखरा 22 पोम्दीका रञ्जन बराल।
9: पहिलो क्वान्टिटी 5 म जान पाउँदाखेरि एकदमै एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने एकदम खुसी लागिरहेको छ।
7: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला,
10: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने र ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाइट दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका शहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाई अप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै एका पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका।
7: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाबाज विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्।
0: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय वासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पीपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त
11: भइरहेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131943।
11: हेलो, मर्संग एफएम 95 मेगाहर्ज।
12: Where's that digital?

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
0: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344 9841626344।
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
8: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9542 13236 र 9540008261।

0: औठीलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाएका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो, कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861-39-157।
6: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 0665-990-99-9847-79-269-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
10: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
9: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665-20-120, मोबाइल 9846-77-745।
4: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: ராய்.
1: ஒன் மோர் டைம்.
2: साथी मेरो दिदीलाई भन्ने है, यो तिजमा भाइले आफ्नै पसिना बेचेर दिदीलाई कसरी ल्याइदिन्छ भनेर आमा नि बुढो हुन लाग्नु भयो, बालाई आफ्नो पसिना नबेच्नु भन्दै अब छोराले आफ्नै पसिना बेचेर बालाई पाल्छ, फर्केर आउँछ भन्दै है भदौ 6 गते.
3: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर.
3: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ.
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो. तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662.
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ.

0: लफा जालो
1: झोरले
0: लसो फ्याफुल्ला
2: जो
0: जोजो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।